0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भो भन त।
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 5 गते मंगलबार, सन् 2026 मे 19 तारीक जेठ शुक्ल पक्ष तृतीया तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू। हिजो 378 जना पीड़ितलाई गरी 13,79,216 रूपियाँ फिर्ता। अमरसिंह माविको जग्गामा रहेका 53 टहरा हटाइए, जग्गा अब विद्यालयको पूर्ण स्वामित्वमा। विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय। भण्डारी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीले आवश्यकताको आधारमा गर्ने। पोखराको रात्रिकालीन व्यवसायमा व्यतिथि, 24 घण्टा खुला राख्ने नीति परिमार्जन गर्न व्यवसायीको माग। सरकारको विज्ञापन सम्बन्धी नीतिले आर्थिक गणना गर्न समस्या। हालसम्म 8,00,000 प्रतिष्ठानको तथ्याङ्क संकलन। अन्तर्राष्ट्रिय खबरतर्फ, तीव्र शहरीकरणको चुनौतीबारे छलफल गर्न बाकुमा विश्व शहरी मञ्च शुरू। पश्चिमी किनारामा इजरायली सेनाको कार्यवाहीमा एक प्यालेस्टाइनीको मृत्यु। र खेल खबरमा, नेपाल लीग दुईको 5 स्थानमा उक्लियो। सन्दीपको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bejar ko bani lagisakeko cha. Bejar appliances, Bejar ko bani lagcha.
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुलसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 378 जना पीड़ितलाई गरी 13,99,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम शुरू गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हिजो कान्तिपुर सहकारीका 215 जनाले 9,89,716 रूपियाँ, पशुपति सहकारीका 7 जनाले 41,465 रूपियाँ र शिव शिखर सहकारीका 156 जनाले 3,68,035 रूपियाँ गरी कुल 14,00,000 रूपियाँ फिर्ता पाएका छन्। यसअघि घोषणा गरिए अनुसार समितिले हिजोदेखि 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिने काम शुरू गरेको हो। 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई कर्मैसँग रकम फिर्ता गर्दै लैजाने समितिले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये धेरैजसो साना बचतकर्ता रहेका छन्। 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा धेरै रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 रूपियाँ भन्दा धेरै बचत गर्ने 18,000 जना रहेको समितिले जनाएको छ। पोखरा महानगरपालिकाले मंगलबार अमरसिंह चोकमा रहेका व्यावसायिक सटरहरूमा डोजर चलाउने भएको छ। सोमबार जिल्ला सुरक्षा समिति समेतको सर्वपक्षीय बैठकमा मेयर धनराज आचार्यले अतिक्रमित संरचनाबारे ब्रिफिङ गर्नुभएको थियो। उहाँका अनुसार अमरसिंह चोकबाट डोजर चलाउन शुरू गरिने भएको हो। अमरसिंह चोकको हकमा त्यो अतिक्रमित जग्गा होइन, लामो समयदेखि व्यवसाय गरेर बस्नुभएका साथीहरूको संरचना र स्वरूप फेर्ने कुरा हो, उहाँले भन्नुभयो। नयाँ संरचना निर्माण, शहरीकरणको सौन्दर्यकरण र स्थानीय स्कूललाई आर्थिक रूपमा सबल बनाउने विषयमा सहमति जुटिसकेको छ। मंगलबार बिहान 10 बजे त्यहाँका संरचना पूर्ण रूपमा भत्काइनेछ। बैठकमा पोखरा बस पार्क र फिर्के खोलाको संरचना हटाउने विषयमा पनि छलफल भएको छ। लामो समयदेखि विवादको केन्द्रमा रहेको पोखरा बस पार्क र त्यहाँ बिक्री गरिएको घडेरीको विषयमा महानगरले मंगलबारको कार्यपालिका बैठकबाट थप निर्णय लिने मेयर आचार्यले जानकारी दिनुभएको छ। यसैबीच फिर्के खोलामा बसोबास गर्ने सुकुम्बासीको बारेमा पनि अध्ययन गर्न सम्बन्धित ओडाका अध्यक्षहरूलाई संयोजक बनाएर परिचालन गरिसकिएको महानगरपालिकाले जनाएको छ। फिर्के खोला पोखराका 6 ओडा भएर बग्छ। यही खोला घर खाली गर्न 2080 सालमै 35 दिन सूचना जारी गरिएको थियो। तर अदालतमा मुद्दा परेपछि महानगरपालिका आफ्नो अभियानबाट पछि हटेको थियो। खोला घरभित्र करिब 160 भन्दा बढ़ी संरचना पर्ने अध्ययनले देखाएको छ। उक्त संरचना जतिसक्दो छिटो हटाइने मेयर आचार्यले बैठकमा जानकारी गराउनुभयो। बस पार्क र फिर्केमा रहेका वास्तविक सुकुम्बासीलाई भने महानगरले व्यवस्थापन गर्ने जनाएको छ। बस पार्क क्षेत्रमा झण्डै 450 र फिर्केमा 40 भन्दा बढ़ी घरधुरी सुकुम्बासी रहेको अनुमान गरिएको छ। उनीहरूको अवस्थाबारे अध्ययन गरेर मात्र थप काम अघि बढ़ाइने महानगरले जनाएको छ। यसैबीच सोमबारको छलफलमा कास्कीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख पनि सहभागी रहेका थिए। प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षणमा महानगरलाई पूर्ण सुरक्षा र साथ दिने प्रतिबद्धता जनाएको छ। यो सबै काम गर्ने जिम्मा महानगरपालिकाको हो। प्रशासनले आवश्यक सुरक्षा दिने प्रतिबद्धता जनाएको छ। बैठकमा सहभागी पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले भन्नुभयो, महानगरभित्रको अतिक्रमित संरचना हटाउने कुरामा सबैको एकमत रहेको देखियो। सबैले हटाउनुपर्छ भनेर सुझाव दिएका छन्। नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेलले सबैभन्दा पहिला बस पार्कबाट काम शुरू गर्नुपर्ने बताउनुभयो। बस पार्क क्लियर गरेर एउटा काम देखाउन सकियो भने त्यसको प्रभाव चारैतिर पर्छ। उहाँले भन्नुभयो, हामीले त्यही सुझाव दिएका छौं, उहाँहरू सहमत हुनुभएको छ। तर वास्तविक सुकुम्बासीको हकमा भने राज्यले विशेष व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। सुकुम्बासीलाई बेघरबार बनाउने कुरा सही हुँदैन, उनीहरूलाई होटल, लज वा पार्टी प्यालेसमा राख्नुपर्छ अघि भन्नुभयो। विद्यार्थीले नियमित पढ़न पाउनुपर्छ, बिरामीले औषधि उपचारमा कमी हुनुहुँदैन। बस पार्क र फिर्की खोलामा सुकुम्बासी बस्तीमा बिना परामर्श तत्काल डोजर चलाउँदा नकारात्मक सन्देश जाने भन्दै सबै सहभागीले सचेत गराएका छन्। महानगरपालिकाले 33 वडाबाट सार्वजनिक जग्गा अतिक्रमणबारे उजुरी परेकाले सबैको उजुरीमाथि छानबिन गरी फिर्ता ल्याउने अभियान शुरू गर्ने जनाएको छ। महानगरपालिकाले यस अघि नै अन्य सरोकारवालासँग पनि छलफल र अन्तर्क्रिया गरिसकेको छ। उनीहरूले अतिक्रमित संरचना हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महानगरकै सल्लाहकार परिषदले छिटो काम गर्न सुझाव समेत दिएको छ। पोखराको अतिक्रमण हटाउन प्रशासनले सघाउने, अमरसिंह चोकबाट डोजर चलाइने आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

पोखरा महानगरपालिका बारा स्थित अमरसिंह मावि विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि रहेका अस्थायी संरचना हटाइएको छ। विद्यालयको जग्गामा अतिक्रमण गरी बनाइएका 35 वटा व्यावसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएको हो। यसअघि विद्यालय प्रशासनले पटक पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीले अटेर गर्दै आएका थिए। सोही विषयमा विवाद बढ़ेपछि व्यवसायीहरूले अदालतमा मुद्दा समेत दायर गरेका थिए, तर अदालतले विद्यालयकै पक्षमा फैसला गरेपछि विद्यालयले पुनः 15 दिने सूचना जारी गरेको थियो। सो सूचनाको म्याद सकिने लाग्दा पोखरा महानगरपालिका प्रमुख र व्यवसायबीच भएको छलफलपछि टहरा हटाउन जेठ 4 गतेसम्मको अन्तिम समयसीमा तोकिएको थियो। सोही सहमति अनुसार व्यवसायीहरूले आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गर्दै टहराहरू खाली गराएका हुन्। व्यवसायी हमजी प्रसाद नेउपानेले सटर निर्माण भएपछि पुनः सटर दिने सम्बन्धमा अमरसिंह माध्यमिक विद्यालयसँग सम्झौता गरेर व्यवसायीले सटर हटाउन तयार भएको बताउनु भएको छ। लामो समयदेखि विद्यालयले जग्गामा रहेको संरचना हटाएसँगै उक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 28,70,00,000,000 रूपियाँको बजेट सिलिङ तोकेको छ। राजस्व संकलनमा आएको गिरावट र अर्थतन्त्रमा देखिएको दबावका कारण सरकारले बजेटको आकार घटाएको आर्थिक मामिला मन्त्रालयका सचिव टोकराज पाण्डेले बताउनुभयो। आइतबार पोखरामा आयोजित बजेट तर्जुमा छलफलमा सचिव पाण्डेले पूँजीगततर्फ 16,43,40,00,000 रूपियाँ अर्थात 57.25% र चालुतर्फ 9,46,28,00,000 रूपियाँ अर्थात 33% हिस्सा रहने बताउनुभयो। पाण्डेले विनियोजन दक्षता कायम गर्न र पूँजी निर्माणमा केन्द्रित हुन मन्त्रालयहरूलाई आग्रह गर्नुभएको छ। बजेटको स्रोत र वर्तमान अवस्थाबारे जानकारी दिँदै पाण्डेले विगतका वर्षहरूको तुलनामा बजेटको आकार खुम्चिँदै गएको बताउनुभयो। आर्थिक वर्ष 2080-81 झण्डै 33 अर्ब रूपियाँको सिलिङ रहेकोमा आगामी वर्षका लागि यो 4.5 अर्ब रूपियाँ भन्दा बढ़ीले घटेको छ। सचिव पाण्डेले बाह्य र आन्तरिक आर्थिक परिस्थितिले प्रदेशको अर्थतन्त्रमा चुनौती थपेको उल्लेख गर्नुभयो। इरान र अमेरिका बीचको तनाव तथा रूस र युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ़दा निर्माण सामग्री र खाद्यान्न महँगो भएको उहाँको विश्लेषण रहेको छ। उहाँले भन्नुभयो, नेपालको आर्थिक वृद्धि दर 3.5 देखि 4% खुम्चिने देखिएको छ भने व्यापार घाटा 16 खर्ब रूपियाँ पुग्दा हाम्रा आर्थिक सूचकहरू दबावमा रहेका छन्। राजस्व संकलनको पाटो केलाउँदै पाण्डेले चालू आर्थिक वर्षका लागि 5,73,43,00,000 रूपियाँ आन्तरिक राजस्वको लक्ष्य राखिएकोमा हालसम्म 3,13,86,00,000 रूपियाँ संकलन भएको बताउनु भएको छ। गण्डकीको बजेट सिलिङ 28,70,00,000,000 उत्पादन पर्यटन र पुराना योजनालाई प्राथमिकता आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान

पूर्व राष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले अहिले उहाँलाई सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषयमा भविष्यको कुरा भएको बताउनुभयो। भण्डारी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीले आवश्यकताको आधारमा गर्ने उहाँको भनाइ छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो चुनावको परिणाम र वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको जानकारी दिनुभयो।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढ़ेको भन्दै पर्यटनसँग सम्बद्ध संस्थाहरूले ध्यानाकर्षण गराएका छन्। 24 घण्टा व्यवसाय सञ्चालन गर्ने खोकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कडाई गर्न माग गरेका हुन्। पोखरा पर्यटन परिषदको नेतृत्वमा पर्यटनसँग सम्बद्ध 15 संस्थाहरूको ले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका हुन्। सरकारले 2080 चैत 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेक साइड क्षेत्रलाई 24 घण्टा खुला राख्ने निर्णय गरेको थियो। तर उक्त निर्णय पश्चात मापदण्ड पालना नहुँदा फितलो अनुगमनका कारण शान्ति सुरक्षामा समेत गम्भीर असर परेको व्यवसायीको ठहर छ। पोखरा पर्यटन परिषदका अध्यक्ष तारनाथ पहाड़ीका अनुसार रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तय गरेका आचार संहिता र मापदण्ड व्यवसायहरूले पूर्ण रूपमा पालना गरेका छैनन्। डान्स बार, दोहोरी साँझ र क्लबहरूले सामाजिक उत्तरदायित्व र ग्राहकको सुरक्षालाई व्यवस्था गर्दा स्थानीय नागरिकमा समेत असन्तुष्टि बढ़ेको छ। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरा शहर 24 खुला राख्ने सरकारको निर्णयप्रति होटल संघ पोखराले असन्तुष्टि समेत व्यक्त गरेको हो। डिस्को क्लब र दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसायहरूले युवालाई गलत बाटोतर्फ डोहोराएको र त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको संघको ठहर रहेको छ। पोखरालाई पर्यटकीय राजधानीको उपहार स्वरूप 24 खुला गर्ने निर्णय हतारमा गरिएको बताउँदै अध्यक्ष सुवेदीले यसका लागि हुनुपर्ने न्यूनतम बहस र तयारी नगरिएको गुनासो समेत गर्नुभएको छ। राष्ट्रिय गौरवको त्रिदेशीय लाइफलाइन विराटनगर रानी संघुवा सभा किमाङथाङ सड़क सञ्जालबाट जोड़िएको छ। उत्तर दक्षिण कोशी सड़क आयोजन अन्तर्गत संघुवा सभाको खाँटबारीदेखि भोटखोला गाउँपालिकाको किमाङथाङसम्मको व्यापारिक मार्ग जोड़िएको हो। नेपाल चीन भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िएको भए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्ने भएको हो। आयोजना प्रमुख रामबहादुर गुरूङका अनुसार जटिल भीड़ रहेको ठाउँमा 10.8 किलोमिटर सड़कको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो। नेपाली सेनाले गत वैशाख 28 गते उक्त कार्य सकेर आयोजनालाई सड़क हस्तान्तरण गरेको छ। त्यसपछि गोमाङथाङदेखि किमाङथाङसम्मको 12 किलोमिटर सड़क आयोजनाले मरमत गरेको थियो अनि किमाङथाङमा सवारी पुगेका हुन्। रानी किमाङथाङ सड़कको दूरी 345 किलोमिटर रहेको छ तर त्यसको नयाँ दूरी कायम हुन बाँकी छ। आर्थिक वर्ष 2065-66 शुरू भएको यो सड़कको रानी खाँदबारी खण्डको 183 किलोमिटर यसअघि नै सम्पन्न भएर सड़क विभाग अन्तर्गत डिभिजन कार्यालयमा गइसकेको आयोजना प्रमुख गुरूङले जानकारी दिनुभएको छ। सरकारले विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढ़ाएको छ। ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले सोमबार दरखास्त आह्वान गरेको हो। ती प्रतिष्ठानहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत रहेका छन्। कुनै पनि राजनीतिक दलको सदस्य भएको व्यक्तिले उपकुलपति पदमा आवेदन दिन नपाउने समितिले स्पष्ट पारेको छ। समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढ़ाएको छ। समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ। उक्त कार्यविधि 2083 वैशाख 31 स्वीकृत भएको थियो। इच्छुक तथा योग्य व्यक्तिले

सूचना पहिलो पटक प्रकाशित भएको मितिले 10 दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028959321, 081581.
0: छुट्ला है छुट्ला है छुट्ला है छुट, 10 है ना 20 है ना पूरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारी को लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01597097971 मा सम्पर्क गर्नुहोस्।
2: लिटिल स्टेप माविमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स तथा होटल म्यानेजमेन्टको लागि भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: विद्यालय पस्ने बित्तिकै प्रकृतिमय हरियाली वातावरण,
2: विगत 4 वर्षदेखि गण्डकी प्रदेशमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल,
3: सुविधा सम्पन्न साइन्स, कम्प्युटर ल्याब, एचएम ल्याब र पुस्तकालयको व्यवस्था,
2: भौतिक पूर्वाधार सहितको आफ्नै खेल मैदान,
3: जुहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,
2: स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने,
3: साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स विषयमा पढाइ हुने,
2: पोखरामै बीबीए, बीएसएम र बीसीएस, आईटी तथा एमबीएमा पनि अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्न सकिने,
3: छात्र छात्राको लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था।
2: थप जानकारीका लागि प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप माभि, सिमलचौर, पोखरा, फोन 061-575-013-555-796।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-00-67-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnel, join Master Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2079।

0: फोन पॉइंट संग सधै रिवार्डेड
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
3: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9008857710
5: ओहो यसै त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो
6: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
5: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
6: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
5: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
6: एकदमै राम्रो सिटिभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
5: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
6: टिपी राख त 9840068091 वा 9856080460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
1: भर्ना खुल्यो
7: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ
1: विस्तृत जानकारीको लागि
7: 061-576-361 9841-57144 9860-61796
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स
8: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
8: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
8: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
9: फारम वितरण धमाधम भइरहेको छ फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
8: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364 580-725
10: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबा र माटेपानीमा कक्षा 11 मा भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
12: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
11: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 मातेपानी, फोन 061-75-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।

पृष्ठमा बस्नुभयो हाइलाइट्समा अब बाँकी समाचार। जिल्ला ट्राफिक कार्यालय कास्कीले गएको वैशाख महिनामा सवारी साधन कारबाहीबाट 44,08,500 रूपियाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने 5,263 चालकलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको कार्यालयका प्रहरी निरीक्षक सुजित कुमार देवपोटाले जानकारी दिनुभयो। नियम विपरीत सञ्चालन भएका सवारी साधन चालकलाई कार्यवाही गर्ने क्रममा ठूलो संख्यामा ट्राफिकको फन्दामा परेका हुन्। देवपोटाका अनुसार वैशाख महिनामा कास्कीमा 22 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर 5 मृत्यु भएको छ भने 26 घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको प्रहरीको विश्लेषण छ। 12 सवारी दुर्घटना तीव्र गतिका कारण भएको देवकोटाले बताउनुभयो। यस्तै सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका 5 र मादक पदार्थ सेवन गरी चलाएका 3 दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउने तथा तीव्र गतिमा हाँक्ने चालकलाई लक्षित गरी जाँच अगाडि बढ़ाइएको देवकोटाले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त रूपमा सवारी साधन जाँच समेत गर्दै आएको छ। सवारी दुर्घटना न्यूनीकरणसँगै प्रहरीले सड़कमा खटिने कर्मचारीको व्यवहार सुधारमा पनि जोड़ दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जाँचको क्रममा प्रहरीले नागरिक प्रति गर्ने व्यवहार र अपनाउनु पर्ने सुरक्षा सावधानीको विषयमा नमूना जाँच कार्यक्रम भइरहेको बताउनुभयो। उहाँले प्रहरीको व्यवहारलाई थप मर्यादित र सुरक्षामुखी बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो। ट्राफिक प्रहरीले अहिले पोखराका विभिन्न खण्ड र जिल्लाका मुख्य सड़कहरूमा आकस्मिक तथा नियमित जाँचलाई तीव्रता दिएको राष्ट्रिय समाचार समितिमा खबर रहेको छ।

पोखरा महानगरपालिका नम्बर 14 ले आफ्ना नागरिकको उद्यमशीलता र आर्थिक समृद्धिका लागि एकै पटक 5 वटा उद्यमशीलता सम्बन्धी तालिमको शुरूआत गरेको छ। वडा कार्यालयको हलमा उद्घाटन गरिएका तालिम वडाभित्रका विभिन्न स्थानमा करिब 30 वटा आमा तथा महिला समूहका 120 जनालाई दिन लागि हो, जसमा 5 दिनको साबुन सरप बनाउने तालिम, अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी 3 दिनको धूप बनाउने तालिम, 5 दिनको अचार बनाउने तालिम र 9 दिनको विवाह र उत्सवका लागि आवश्यक बुके बनाउने तालिम र 15 दिनको मादल बजाउने तालिम दिन लागेको हो। वडाभित्रका 30 वटा महिला तथा आमा समूहका 4-4 जना सदस्यहरूका दरले पहिलो चरणमा 120 जनालाई तालिम दिन लागि हो भने बाँकी रहेका समूहलाई आउने भाद्रमा तालिम राखिने वडाध्यक्ष बोध बहादुर कार्कीले जानकारी दिनुभयो। तालिमबाट सिकेर दैनिकी जीवनमा आवश्यक पर्ने आर्थिक जोहो गर्न पनि उहाँले अनुरोध गर्नुभयो। तालिमबाट सिकेर उत्पादन गरिएका हरेक सामानहरूको बजारीकरणका लागि वडाध्यक्षले नै सहजीकरण गरिदिने पनि अध्यक्ष कार्कीको भनाइ छ। तालिम हरेक दिन पूर्वाह्न 11 बजेदेखि शुरू हुनेछ। वडाले आफ्ना नागरिकका लागि स्थानीय स्तरबाट माग भएमा जुनसुकै खालका तालिम पनि सञ्चालन गर्ने समेत अध्यक्ष कार्कीको भनाइ छ। अघिल्लो वर्ष पनि वडाले आफ्ना नागरिकका लागि 60 भन्दा बढ़ी तालिमहरू सञ्चालन गरेको थियो। कार्यक्रम संयोजक दिलमाया गुरूङले आर्थिक उपार्जनमा सहयोग होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भएको छ।

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे शुरू हुनेछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ। आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल जारी रहनेछ। अर्थमन्त्री डाक्टर सोनिया मार्गलेले उक्त छलफलमा उठेका प्रश्नको जवाब दिने सम्भावित कार्यसूची छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाइने सम्भावित कार्यसूची रहेको संसदको सचिवालयले जनाएको छ।

पश्चिम नेपालको हिमाली जिल्ला मुस्ताङका होटल व्यवसायीलाई हिजो आज देशी विदेशी पर्यटक र तीर्थयात्रीहरूलाई स्वागत सत्कार गर्न भ्याइ नभ्याइ छ। नेपालको विभिन्न कुनाबाट मात्र होइन दक्षिणी छिमेकी भारतका विभिन्न राज्य र विश्वका विभिन्न देशबाट हिमाली पदयात्रामा आइपुग्ने आगन्तुकको जम्काभेट यतिखेर मुस्ताङमा हुन थालेको छ। मुस्ताङका अतिथि सत्कार व्यवसायीलाई भ्याइ नभ्याइ हुनुको कारण यस्तो छ। मुस्ताङमा आउने आगन्तुकको संख्या पोहोरभन्दा झण्डै दुई गुणा बढ़ेको छ। सन् 2025 जनवरीदेखि अप्रेलसम्म झण्डै 52,000 विदेशी मुस्ताङ पुगेका थिए। यो साल यही अवधिमा झण्डै 82,000 विदेशी मुस्ताङ पुगिसकेका छन्। अब त्यसमा नेपाली पनि जोड़ौं जो पोखरा हुँदै बेनीको बाटो हुँदै यति बेला दैनिक हजारौं संख्यामा मुस्ताङ पुग्ने गरेका छन्। त्यसो त जोमसुमदेखि थोरै दक्षिणतिर पर्ने मार्फास्थित मार्फा ओचार्ड होटलका संचालक शक्तिलाल जुहारचन्दलाई केही दिन अघि भ्याइ नभई थियो। उनीसँग छोटो कुराकानी पनि गर्ने फुर्सद रहेको थिएन। 2070 सालमा ठेक्कापट्टाको काम छोडेर होटल व्यवसाय शुरू गर्नुभएका जुहारचन्दले पछि फर्केर हेर्नु परेन, किनभने उहाँको थकाली भान्साघर सहितको करिब 20 कोठे होटलले उहाँलाई व्यस्त मात्र होइन राम्रो आमदानी पनि दिन शुरू गरेको छ। उहाँको होटल बाहिरको दोबाटोमा बुटवलका आदित्य कुँवरले चिया कफीको सानो दोकान खोलेका छन्। आदित्य भन्छन् दैनिक केही नभए पनि 30,000 रूपियाँ कमाई त भइ नै हाल्छ। उनीहरू जस्तै व्यवसायी कालीगण्डकी किनारका सबै बस्तीमा फैलिएर बजारभरि नै भेटिन्छन्। तल म्याग्दीको बेनी तथा गलेश्वर धामदेखि तातोपानी अझै माथि लेते अझै माथि मार्फा र मुस्ताङसम्म भेटिन्छन्। जोमसुम्मा र कैयन आरामदायी तारे होटल तथा रिसोर्टहरू खुलिसकेका छन्। उपल्लो मुस्ताङको लोमानथाङमा पनि पर्यटन विस्तारसँगै त्यो क्रम शुरू भइसकेको छ। हालको एका बिहानै मुस्ताङको मार्फाको प्राचीन गाउँ गुम्बा र स्याउबारी घुम्ने क्रममा त्यहाँका प्राचीन तिब्बती शैलीका घर तथा भित्री गल्लीमा मोबाइल फोनमा तस्विर खिच्ने व्यस्त नेपालीसँगै भारतीय र पश्चिम आगन्तुकहरूको भीड़ देख्न सकिन्छ। मुस्ताङमा किन ह्वात्तै पर्यटकको भीड़ बढ़दैछ सेतोपाटी.com मा खबर छापिएको छ।

मेडिकल व्यवसाय दुर्गा परसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अफवाह फैलाएको आरोपमा वीरगंजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। सोमबार राति परसाईलाई वीरगंजको एक होटलबाट नियन्त्रणमा लिएको छ। उहाँका अनुसार केही विषयमा सोधपूछ गर्न परसाईलाई पक्राउ गरिएको हो। के विषय सोधपूछ गर्न लागिएको हो भन्नेबारे खुलाउन चाहेनन्। नागरिक बचाव अभियानका संयोजक समेत रहनुभएका परसाईलाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर नियन्त्रणमा लिएको खबरमा उल्लेख छ। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेकोमा लालटिन बालेर विरोध जनाउने भएको छ। मंगलबार दिउँसो सभा 1 बजेतिर बारको परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले जानकारी दिनुभयो। लालटिन बाली अदालतको प्रशासनको अनपेक्षित क्रियाकलाप र हरकतको विरोध सहित न्याय विवेक र स्वच्छ प्रक्रिया खोज्ने खोजी गर्नेछौ। उहाँले भन्नुभयो प्रशासनले निवेदनलाई दर्ता नगरी राख्नु अधिकार बाहिरको काम र न्याय मार्गमा अवरोध पुर्याएको बारको ठहर रहेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना स्कूल एजुकेशन सेक्टर प्लान योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले जातीय निकायहरूसँग सञ्चालित कार्यक्रमको प्रगति तथा बजेट समीक्षा गर्ने आगामी दिनमा शिक्षा क्षेत्रमा लिनुपर्ने पहल कदमीको बारेमा छलफल गरेको हो। पाँच दिनसम्म चल्ने बजेट समीक्षा बैठकमा शिक्षा मन्त्रालय, मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र तथा विभिन्न निकायका सहयोगमा विकास साझेदारको सहभागिता रहेको छ। मन्त्रालयका सचिव चण्डुमणि पौडेलको अध्यक्षतामा शुरू भएको पहिलो दिनको बैठकमा विकास साझेदार संयोजक युरोपेली संघ ईयूको नेतृत्वमा आठवटा संयुक्त साझेदार र अन्य विकास साझेदारहरूको संयुक्त अधिराज्य बेलायत, ईयू, फिनल्याण्ड, नर्वे, संयुक्त राष्ट्रसंघीय नियोग, एसियाली विकास बैंक, विश्व विकास बैंक लगायतको उपस्थिति रहेको थियो।

0: होटल व्यवसाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिका लागि पाँच दिने ट्रेन द ट्रेनर विषयमा तालिम शुरू भएको छ। स्विस कन्ट्राक्ट र स्विस हस्पिटालिटीद्वारा पोखरा 14 छिनेडाँडा स्थित होटल म्यानेजमेन्ट कलेजमा आयोजित होटल व्यवसाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूका लागि ट्रेन द ट्रेनर विषयमा पाँच दिने तालिम शुभारम्भ गरिएको हो। तालिमको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन यहाँको मौलिक हस्पिटालिटीलाई जोगाई राख्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो। आचार्यले पोखराको पर्यटनलाई केवल परम्परागत रूपमा मात्र नभई समय सापेक्ष र व्यावसायिक ढंगले विकसित गर्नुपर्नेमा जोड़ दिनुभयो। सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक ज्ञान भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्ने उहाँले बताउनु भएको छ। तालिमले दिने सिद्धान्तको कुरा गर्नुहोला तर हाम्रो रियालिटी, हाम्रो भूगोल र हाम्रो सिओस इकोनोमिक परिस्थितिलाई बुझेर मात्र हामीले क्षेत्र सुधार गर्नेछौं उहाँले भन्नुभएको छ। पोखरालाई नेचर कल्चर र एडभेञ्चरको संगमको रूपमा चिनाउँदै तीनवटै कुरालाई एकसाथ अगाडि बढ़ाउन होटेलहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड़ दिँदै प्रमुख आचार्यले नेपाल बाहिर रहेका देशमा होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रमा अध्ययन तथा काम गरिरहेका नेपाली जनशक्ति पोखराकै कलेजहरूबाट उत्पादित जनशक्तिलाई पोखरामै टिकाई राख्ने वा फर्काउने वातावरण बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। यस्तै कार्यक्रममा कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले पोखराको पर्यटन क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक नेतृत्व र दिगो व्यवस्थापनको आवश्यकता रहेको बताउनु भएको छ। कलेजको 27 वर्षको इतिहासमा यो तालिम एक कोषे ढुंगा साबित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छोटो विश्राम।
1: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-71।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू
6: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
5: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
6: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
5: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
6: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड़। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98460-42010।
7: डिजिटल ठगीबाट बचौं।
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्।
6: बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
6: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
10: It's New Galaxy Time.
11: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
10: संस्थाका विशेषताहरू
11: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
10: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
11: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
10: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
11: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ड, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
10: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
11: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-577-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस, डेडिकेटेड टू एकेडमी एक्सलेंस सिंस 1994।
12: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
13: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
6: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
13: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
12: उपचार हुने रोगहरू
13: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा 1 हरिचोक, फोन 061-586-536, मोबाइल 98560-36536, 98560-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
15: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
15: अध्यापन हुने विषयहरू
14: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
15: विशेषताहरू
14: विषय विज्ञद्वारा अध्यापन गराइने
15: अत्याधुनिक प्रयोगशाला
14: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
16: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
17: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
16: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
17: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
16: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
17: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
18: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
19: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा

0: छुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
1: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाफ्रे
5: अब चाहिँ के हुने हो?
7: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पोखरा महानगरपालिका नम्बर 32 राजाको चौतारा स्थित ब्रह्मारूपा माध्यमिक विद्यालयमा एसईई 2082 अन्तर्गत प्राविधिक धार कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको डेटा स्ट्रक्चर एण्ड ओपी कन्सेप्ट युजिङ सी प्लस विषयको प्रयोगत्मक प्राप्ताङ्कमा गम्भीर त्रुटि देखिएको छ, जसले गर्दा विद्यार्थीको जीपीएमा प्रत्यक्ष असर परेको भन्दै विद्यालयले सम्बन्धित निकायप्रति आपत्ति जनाएको छ। विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयले 3 दर्जन भन्दा बढ़ी विद्यार्थीको प्रयोगत्मक मूल्यांकनमा निर्धारित मापदण्ड प्रणाली तथा राष्ट्रिय परीक्षा बोर्डले तोकेको प्रक्रिया अनुसार अत्यन्त जिम्मेवारीपूर्वक सम्पन्न गरी समयमै सम्बन्धित निकायमा पठाएको, तर प्रकाशित नतिजामा धेरै विद्यार्थीहरूको प्राक्टिकल नम्बर अस्वाभाविक रूपमा न्यून देखिएको, वास्तविक मूल्यांकनसँग मेल नखाएको तथा त्यसले समग्र जीपीएमा प्रत्यक्ष असर पुर्याएको उहाँले जानकारी दिनुभयो। अभिभावक शिवराज तिवारीका अनुसार केही विद्यार्थीहरूले प्रयोगत्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गरेको भए पनि नतिजामा प्राप्त अंक अत्यन्त न्यून देखिएको उहाँले सुनाउनु भएको छ। विद्यालयका शिक्षक संघ प्रसाद मरासिनीका अनुसार यो समस्या नयाँ होइन, यसअघिका एसईई 2081 पनि यस्तै प्रकृतिको समस्या देखिएको थियो। कम्प्यूटर इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा प्राक्टिकल नम्बर अत्यन्त महत्वपूर्ण मानिने भएकाले त्यसमा भएको त्रुटिले उच्च शिक्षा अध्ययन, छात्रवृत्ति प्राप्ति र विद्यार्थीको भविष्यको करियरमा समेत नकारात्मक प्रभाव पर्ने शिक्षकहरू बताउँदै आएका छन्। लेखनाथ क्षेत्रभित्र सञ्चालनमा रहेका मोटरसाइकल वर्कसप व्यवसायहरूको साझा संस्था लेखनाथ मोटरसाइकल वर्कसप मेकानिकल एसोसिएशनको प्रथम साधारण सभा तथा अधिवेशनले अनिल केसीला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। यसअघि गठन गरिएको तदर्थ समितिलाई पूर्णता दिँदै अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा शमसुल मिया, सचिवमा प्रकाश देवकोटा, सहसचिवमा नवीन सुवेदी, कोषाध्यक्षमा जाभलेस अलाम, सदस्यमा बुद्धि लामिछाने, वसन्त वास्तला, विष्णु घिमिरे, आशिष अधिकारी, मुकेश पासवान र सन्तोष चौधरी चयन हुनुभएको खबरमा उल्लेख छ। कास्की जिल्ला अदालत बार एसोसिएशनको निर्वाचन भएको छ। निर्वाचनबाट प्रगतिशील र लोकतान्त्रिक

समूहबाट अध्यक्ष अधिवक्ता गणेश बहादुर आलेको टीम विजयी भएको छ। आगामी दुई वर्ष कार्यकालका लागि उपाध्यक्षमा एम प्रसाद पौडेल, सचिवमा भूपराज पोखरेल, सहसचिवमा अञ्जना बराल सुवेदी तथा कोषाध्यक्षमा सुषमा ओझा निर्वाचित हुनुभएको छ। एसोसिएशनको कार्य समितिको सदस्यमा पल्लवी नेवानी, सुमित्रा पराजुली, प्रदीप कुमार राणा, प्रदीप अधिकारी, संगीता काफ्ले, चित्रा बहादुर सुनार, गोविन्द प्रसाद वाग्ले र बुद्धि प्रसाद सुवेदी विजयी हुनुभएको निर्वाचन समितिका संयोजक पदम पाणी देवकोटाले जानकारी दिनुभयो। यसपटक बारको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएशन र पेशागत प्रगतिशील कानून व्यवसाय एसोसिएशनको संयुक्त प्यानल स्वतन्त्र अधिवक्ताहरूको समूहले चुनौती दिएको थियो। तथापि सो प्यानलबाट कुनै पनि उम्मेद्वार विजयी हुन सकेन। निर्वाचनमा अध्यक्षका उम्मेद्वार आलमले 60 मत र उनका प्रतिस्पर्धी पुष्पराज दाहालले 19 मत पाएको निर्वाचन समितिका संयोजक देवकोटाले बताउनुभयो। निर्वाचनमा 83 मत खसेकोमा 4 मत बदर भएको थियो। कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय क्षेत्र घान्द्रुकमा कुकुरको बन्द्याकरण तथा निशुल्क रेबिज विरूद्धको खोप अभियान कार्यक्रम भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय कास्कीको संयुक्त आयोजनामा सो विशेष कार्यक्रम सञ्चालन गरिएको हो। यसमा अन्नपूर्ण गाउँपालिकाको पनि सहकार्य थियो। कार्यक्रममा रोदी क्लब घान्द्रुकको समन्वयनमा सम्पन्न भएको यस अभियान अन्तर्गत 37 कुकुरको बन्द्याकरण र रेबिज विरूद्धको खोप लगाइएको हो, जसमध्ये 15 घरपालुवा र बाँकी छाडा कुकुर रहेका थिए। घान्द्रुकलाई पूर्ण रूपमा रेबिज मुक्त बनाउने र सड़क कुकुरहरूको अनियन्त्रित संख्यालाई व्यवस्थापन गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजन गरिएको रोदी क्लब घान्द्रुकका अध्यक्ष लक्षित गुरूङले बताउनु भएको छ। नेपाल प्रेस युनियन गण्डकीले यही प्रविधि र पत्रकारिता सम्बन्धी आवासीय क्षमता अभिवृद्धि तालिम गरेको छ। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा आयोजित तालिममा आइतबार र सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका 6 चन्द्रकोटमा भएको हो। तालिमको उद्घाटन गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा प्रेस रजिस्ट्रार भण्डारीले प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रलाई अझ जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउन यो प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रविधिसँगै अपडेटेड हुन नसके आउटडेटेड हुनुपर्ने अवस्था आउन सक्ने भन्दै पत्रकारलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो। तालिममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं विषय विज्ञ जीवन भण्डारी र इन्जिनियर सन्तोष पन्थले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो।

0: परिवर्तन नेपाल अभियान पोखराले पोखराको आयोजनामा पोखरा चार स्थित नेपाल टुरिज्म होटल म्यानेजमेन्ट एण्ड कलेजमा बीबी अध्ययनरत विद्यार्थीलाई साइबर हिंसा विरूद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ। सोमबार भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले साइबर हिंसा विरूद्ध विद्यालयलाई प्रशिक्षण दिएको आयोजक परिवर्तन नेपाल अभियानकी संयोजक सरस्वती पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा विशेष गरी महिलाहरूलाई हिंसा ठगी एवं स्वाक भइरहेको हुँदा सचेतनाका लागि यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी शुरू गर्नुहोस्, तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो। पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। गण्डकी प्रदेशको कुल जनसंख्या मध्ये सामाजिक सञ्जालबाट समाचार थाहा पाउने मध्ये 82% फेसबुककर्ता छन्। त्यस्तै युट्युबमा 49%, वर्ड अफ माउथ 21%, अनलाइन न्यूज एपबाट 15% रहेका छन्, जबकि टेलिभिजनबाट 12% र रेडियोबाट 9%ले समाचार थाहा पाउँछन्। यसै गरी गण्डकीका मीडिया उपभोक्ताहरू राष्ट्रिय औसतभन्दा धेरै गुणा बढ़ी सक्रिय आवृत्तिमा डिजिटल र प्लेटफर्म प्रयोग गर्छन्। दैनिक डिजिटल वाणीमा सामाजिक सञ्जालमा देशैभर करिब 68% उपभोक्ता हुँदा गण्डकीमा दैनिक 10 लाख प्रयोगकर्ता रहेका छन्। यसै गरी युट्युब हेर्नेमा राष्ट्रिय औसतको तुलनामा गण्डकीका उपभोक्ता बढ़ी छन्। देशैभर करिब 48% युट्युब प्रयोगकर्ता हुँदा गण्डकीमा करिब 61% अर्थात 8,21,000 जना रहेका छन्। पछिल्लो समय निकै चर्चित टिकटक छोटो भिडियो प्रतियोगिता प्रयोगकर्ताको संख्या बढ़ाउँदै गएको छ। राष्ट्रिय औसतमा दैनिक करिब 61% अर्थात 68 लाख प्रयोगकर्ता हुँदा गण्डकीमा प्रयोगकर्ता 58% तथा अर्थात 7,88,000 रहेका छन्। मानिसको बैठक कोठाको परिदृश्य समेत फेर्दै आएको छ। टेलिभिजन विस्थापित हुन थालेका छन्। परम्परागत टीभी पतनको कुरा गर्दा 17% वयस्कले मात्र पछिल्लो 30 दिनमा नियमित टेलिभिजन हेरेका छन्। यसै गरी करिब 62% टीभी नै हेर्न छाडिसकेका छन्। स्मार्ट टीभी र इन्टरनेटको उदयसँगै गण्डकीमा टीभी हेर्ने घरधुरीको संख्या करिब 35% सीधै इन्टरनेट भिडियो एप्स टेलिभिजन स्क्रीनमा हेर्छन्। टीभीमै पनि युट्युब च्यानल मार्फत 34% हेर्छन्। परम्परागत टीभीमा विज्ञापन दिने क्रम पनि क्रमशः खुम्चिँदै गएको सर्वेक्षणमा पाइएको छ। रेडियोका श्रोता पनि घट्दै गएका छन्। नेपालको कुल जनसंख्याको करिब 10% मात्र दैनिक रेडियो सुन्ने गर्छन्, जबकि गण्डकी प्रदेशमा यो दर खुम्चिएर 9.9% झरेको छ। रेडियोमा विशेष गरी बिहान 6 बजेदेखि 7 बजेसम्मको समयमा श्रोताले रेडियो बढ़ी सुन्ने गर्छन्। अन्य बेला सुन्ने श्रोता कम छन्। गण्डकीमा बिहान 6 देखि 7 बजेसम्म 1,84,000 जनाले रेडियो सुन्ने गरेको पाइएको छ। पत्रिका पनि अत्यन्त सीमित र विशिष्ट वर्गका मात्र खुम्चिएको छ। गण्डकीमा दैनिक रूपमा पत्र पत्रिका पढ्नेहरू 3.4% मात्रै छन्, जबकि देशभर यो दर 3% रहेको छ। यसरी हेर्दा डिजिटल डिभाइसका सामु परम्परागत मीडिया दिन प्रतिदिन चुनौतीको विषय बन्दै गएको छ। तिनीहरू अहिले अस्तित्वको लड़ाईमा छन्। पत्र पत्रिका, रेडियो, टेलिभिजन पुरानै धारमा चल्ने हो भने यिनीहरू भविष्यमा खाली आर्काइज भ्यालुको लागि मात्रै हुने एक कार्यक्रममा उल्लेख गरिएको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्य समितिको आयोजनामा नवलपुरको अमलटारी होमस्टेमा हालै आयोजित वर्तमान अवस्थामा परम्परागत संचार माध्यमको सान्दर्भिकता र दिगोपन विषय अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत गर्दै संचार विज्ञ डाक्टर भूमिराज चौलागाईले सो कुरा उल्लेख गर्नुभएको हो। उहाँका अनुसार टेलिभिजनलाई पनि विगतको विद्युतीय समस्या भयो, साथसाथै इन्टरनेटको पनि समस्या भयो। यसरी जुन रूपमा अघि बढ़नुपर्ने हो त्यो रूपमा जान सकेन। त्यति मात्र कहाँ हो र पत्र पत्रिका पढ्ने पाठक र एफएम रेडियो सुन्ने श्रोता पनि ह्वात्तै घटेका छन्। उहाँले कार्यक्रममा मीडिया प्रयोग, डिजिटल रूपान्तरण र व्यावहारिक परिवर्तनबारे गण्डकी प्रदेशबीचको तुलनात्मक विश्लेषण 2024-26 आधारित भएर पोस्ट गर्नुभएको हो। लिनियर टेलिभिजनबाट डिजिटल कन्टेन्ट उपभोग गर्ने अडियन्सको साइज ह्वात्तै बढ़िसकेको, हाम्रो सर्कुलर कन्टेन्ट कन्ज्युम गर्नेको संख्या पनि एकदमै घट्दो छ, उहाँले अगाडि भन्नुभयो। भित्तामा झुण्डाइएको टेलिभिजन अब डिजिटल प्लेटफर्ममा जान सकियो भने मात्र यसको अस्तित्व रहन्छ। अन्तर्वार्ता डिभिजनमा डिजिटलमा नगएसम्म लिगेसी मीडियाको अस्तित्व नरहने उहाँले दावी गर्नुभयो। समय सँगसँगै परम्परागत मीडिया आफैमा असान्दर्भिक हुने होइनन्, तर कन्टेन्टलाई कतिको सान्दर्भिक हुने तरिकाले प्रस्तुत गरियो त्यो महत्वपूर्ण हुने उहाँको भनाइ छ। बजारको माग हेरिकन अब परम्परागत मीडियाले कन्टेन्टलाई फरक ढंगले डिजिटल माध्यमबाट प्रसारण गर्नुपर्ने उहाँले सुझाव दिनुभयो। उहाँले यसका लागि मीडिया संचालक र प्रबन्धकहरूले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। पूर्वाधारले भिडियोलाई
भाषालाई प्राथमिकता दिने भएकाले युट्यूब र टिकटक जस्ता प्लेटफर्ममा उपस्थित बढ़ाउनु पर्ने उहाँको सुझाव छ। साथै दर्शकलाई पनि शेयर गर्न प्रेरित गर्ने खालका सामग्री निर्माण गर्न उहाँले ध्यान दिनुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्य समिति अध्यक्ष रमेश पौडेलले पछिल्लो समय परम्परागत मीडिया संकटमा परेको हुँदा यसबारे सरकारवाला निकायको उपस्थितिमा अन्तर्क्रिया गरिएको बताउनुभयो। विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महासंघ गण्डकी महासचिव जमुना वर्षा शर्माले गर्नुभएको थियो। परम्परागत संचार माध्यम संकटमा आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

पोखरा महानगरपालिका तीन नदीपुर स्थित लक्ष्मीनारायण मन्दिरमा आइतबारबाट शुरू भएको पुरूषोत्तम मास व्रत अनुष्ठान सोमबार पनि जारी रहेको छ। नारायण स्थान धार्मिक क्षेत्र विकास समिति तथा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको आयोजनामा भएको अनुष्ठानमा जेठ 31 गतेसम्म विशेष गरी धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ। हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको उपाध्यक्ष तथा कार्यक्रम संयोजक शान्ति श्रेष्ठले हरेक दिन बिहान 6 बजेदेखि हिमालयन सिद्ध महायोग साधना सञ्चालन तथा बिहान 7 बजेदेखि 8:30 बजेसम्म श्रीराम वास्तव श्री महाराजबाट पाठ लगायतका कार्यक्रम रहने बताउनु भएको छ। बिहान 9 बजेदेखि 10 बजेसम्म पुरूषोत्तम मास महायज्ञ तथा 10 बजेदेखि 11 बजेसम्म आरती र प्रसाद वितरण कार्यक्रम गरिने तय भएको बताउनुभयो। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। पानी पनि नपरेका ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। महाशाखाका अनुसार आज र भोलि मधेस बागमती गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो

0: यी भोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनलाई उद्धित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। तीव्र शहरीकरणका कारण चुनौती र दिगो शहरी विकासका विविध पक्षमा छलफल गर्न आइतबारदेखि अजरबैजानको बाकुममा विश्व शहरी मंचको 13 सत्र शुरू भएको छ। यस कार्यक्रममा विश्वभरका नेता तथा निर्माता र शहरी विकास विज्ञहरूको सहभागिता रहने खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य पछ्याएको नेपालले 38 ओभरमा एक ओभरमा 4 विकेट गुमाएर भेटायो। नेपालको कप्तान रोहित पौडेलले नट आउट 64 रन बनाउन सफल हुनुभएको थियो। किर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। हिजोको खेलमा 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बन्न सफल हुनुभएको छ। अवस्थ खेल खबरसँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू। हिजो 378 जना पीड़ितलाई गरी 13,99,216 रूपियाँ फिर्ता। अमरसिंह माविको जग्गामा रहेका 35 टहरा हटाइए, अब विद्यालयको पूर्ण स्वामित्वमा। विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय। भण्डारी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीको आवश्यकताको आधारमा हुने। पोखराको रात्रिकालीन व्यवसायमा व्यतिथि 24 घण्टा खुला गर्ने नीति परिमार्जन गर्न व्यवसायको माग। सरकारको विज्ञापन सम्बन्धी नीतिले आर्थिक गणना गर्न समस्या। हालसम्म 8,00,000 प्रतिष्ठानको तथ्याङ्क संकलन। अन्तर्राष्ट्रिय खबरतर्फ, तीव्र शहरीकरणको चुनौतीबारे छलफल गर्न बाकुमा विश्व शहरी बैठक। कंगो र युगण्डामा युवलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। र खेल खबरमा, नेपाल लीग 2 5 स्थानमा उक्लियो। सन्दीपको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबै निवेदन माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
0: छुट्ला है छुट्ला है छुट्ला है छुट, 10 होइन 20 होइन पुरै 100%।

0: है। नेपाल लाइफ को रजत जयंती को उपलक्ष्य में विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्क में 100% सम्म छूट। छूट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध होने। थप जानकारी को लागि नेपाल लाइफ को शाखा कार्यालय वा 01-597-0971 में संपर्क गर्नुहोस्। शर्तहरू लागू हुने छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वास को 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
0: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
0: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
6: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
7: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
6: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-800।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
9: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
11: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: Admission are open.
15: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at the school. For more details,
14: phone 061-576-361, mobile 98461-57144.
15: Contact school administration, GEF Secondary School.
16: Education for enlightenment.

0: औठी हमेला झोका टस सिक्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगा मात्र आङी रूपाकोट ज्योति सुनचादी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
0: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचादी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: किन आँखा मिचे कुमिचे गरेको
4: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
3: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
4: ए त्यसो भए जोगिन के गर्ने त
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
5: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
8: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
7: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
8: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
7: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
9: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
6: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
11: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
14: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार हुने समस्याहरू
14: हृदय घात,
13: हाई ब्लड प्रेसर,
14: हार्ट फेल,
13: छातीको दुखाई तथा थकान,
14: मुटुको भल्भमा समस्या,
13: मुटुको बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडिटिजी,
13: मुटुको धड्कनमा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
13: पेसमेकर राखेको वा राख्नु पर्ने,
14: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
13: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
15: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
13: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
16: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
17: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
18: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
16: अर्थात यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
18: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
17: उपचार हुने रोगहरू
18: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक, फोन 061-586-5636, मोबाइल 98560-36536, 98560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
20: यसो बसिदियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
19: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
20: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
19: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
20: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
19: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
21: हेलो
20: हजुर, नमस्कार।
21: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो
22: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
22: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
22: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
22: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
0: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
22: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INS नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640। समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्ने गर्छौं। आज हामीले शिक्षासँग सम्बन्धित कुराकानीहरू म गर्न चाहन्छु, गर्दैछु। यति बेला एसईई पास भइसकेका भाइ बहिनीहरूले, विद्यार्थीहरूले आफ्नो रोजाइको विद्यालयमा आफ्नो रोजाइको यो पढ़ाईको सिलसिला जोड़िरहेका छन्। भर्नाको क्रम पनि यति बेला चलिरहेको अवस्था छ भने बाह्र कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूले आफूलाई यो खाली समयमा केही न केही सृजनशील कार्यमा लगाउने त्यो उपाय पनि खोजिरहेको यो अवस्था छ। यति बेला विद्यार्थीहरूले कसो गर्ने, के गर्ने, कसो गर्दा ठिक हुन्छ भन्ने खालका सोचबुझका कुराकानीहरू हामीले दिने प्रयास गरिरहेका छौं। यसैबीचमा आज मैले अमर कोइरालाज्यूलाई निम्ताएको छु। उहाँ म्यानेजमेन्ट अन्तर्गत मार्केटिङ कस्टमर डिलाइटका पीएचडी स्कलर हुनुहुन्छ। केही समयपछि त्यो खुसीको कुरा उहाँले ल्याउनुहुनेछ। अहिले अध्ययनकै क्रममा हुनुहुन्छ, यसकै शोधको सिलसिलामा रहनु भएको छ। उहाँ पछि मान्छे माविका व्यवस्थापन समिति सदस्य हुनुहुन्छ। म शिक्षासँग सम्बन्धित भएका कुराकानीहरू, उहाँको शोधसँग सम्बन्धित भएका कुराकानीहरू आजको यो क्रममा जोड्न चाहन्छु। नमस्कार आमाज्यू, यहाँलाई स्वागत छ।
2: नमस्कार हजुर सर, धेरै धेरै
1: आराम हुनुहुन्छ?
2: एकदम आराम।
1: अब यति बेला विद्यार्थीहरू भर्नाको सिलसिलामा रहिरहेका छन्। अब एउटा उत्साह, एउटा चरण उनीहरूले एसई पार गरिसकेपछि फेरि अब एघारको पढाइ शुरू गर्दैछन्। उनीहरूको र यो देखिरहेको सिन अनि उनीहरूको उत्साहलाई कसरी लिनुपर्छ?
2: अहिले चाहिँ यो ओभरअल शैक्षिक वातावरण नै एकदम चाहिँ उत्साहित देखिएको छ, किनभने धेरै समयसम्म 50% अङ्कमा रहिरहेको यो नतिजा अहिले चाहिँ छलाङ मारेर 65% पुगेको छ। र सधैँ जसो यो मफसलको ठाउँमा धेरै फोर ग्रेड चाहिँ नआएको हुँदाखेरि अहिले चाहिँ यो यसको एउटा क्रेडिट चाहिँ सायद कपी चेकिङ र यो टाइमले पनि जुन लिएको छ यस यो चिजलाई पनि क्रेडिट दिँदाखेरि चाहिँ यो काठमाडौँ बाहिर पनि धेरै फोर आउनुको चाहिँ जुन एउटा उत्साह छ यसले पनि समग्र शैक्षिक संस्थाहरूमा चाहिँ एउटा उल्लासमय एउटा वातावरण सिर्जना गरेको छ। र सँगसँगै थोरै यो बजारीकरणको आस्पेक्टबाट पनि हेर्दाखेरि एकदमै संयमित भएर केही कानूनका कठिनाई होला, केही चाहिँ समयको माग पनि होला, र एकदम सहज तरिकाको जुन एउटा अब अलिकति अस्वस्थ प्रतिस्पर्धा भन्दा थोरै बाहिर आएको हुँदाखेरि पनि पुरै शैक्षिक जगत चाहिँ अहिले एकदम यो 11 केसमा चाहिँ शान्त तरिकाले बगिरहेको चाहिँ मैले अनुभूत गरिरहेको छु सर।
1: अब केही केही पक्षहरू गर्यो भने चाहिँ हुँदो रहेछ भन्ने चाहिँ देखायो, होइन? असारसम्म, असारको अन्त्यसम्म लम्बिँदाखेरि अलिकति त्यो लामो पिरियड पनि एक महिनामै निकालेको हुनाले गरे चाहिँ त्यसभित्रका व्यवधानहरू, अप्ठ्याराहरू एकातिर होलान्, अब असरहरू एकातिर होलान्, होइन? यी बीचमा फेरि अध्यादेश ल्याउनु ल्याएको हुनाले पनि नीति नै उहाँले केही अप्ठ्यारो पारेको होला, तर गर्यो भने सकिँदो रहेछ भने चाहिँ त्यो चाहिँ देखायो, त्यो अरूलाई पनि सिकाउनु
2: सिकाउँछ।
1: पश्चिमाञ्चल मावि जुन रफ्तारमा गइरहेको छ यसको के छ नयाँ आयाम कसरी जोड्न चाहनु?
2: सुरुमा त म यो नतिजाकै कुराबाट जोड्न चाहे, यसपालि हाम्रो नतिजा पनि हामी कुल 20 जना हाम्रो परीक्षार्थीहरूमा 12 जनाले चाहिँ ए प्लस ल्याउन सफल हुनुभएको छ 3.90 सर्वाधिक अङ्कसहित, भने 8 जनाले चाहिँ एमा चाहिँ उहाँहरू हुनुभएको हुनाले यो 100% एकदम राम्रो नतिजा आएको छ। र सँगसँगै अहिले चाहिँ हामी चाहिँ कुन दौरानमा छौँ भने अब यो सफ्ट एडमिसनको टाइम रहिरहेको छ। अहिले चाहिँ अहिले आफ्नै इनहाउस विद्यार्थीहरूमा पहिला चाहिँ यो प्राथमिकता उसलाई दिनु भन्ने खालको निर्देशन आएको हुनाले हामी त्यही फेजमा छौँ। र हामीसँग अहिले
1: उनीहरूसँग
2: शैक्षिक काम भइरहेको छ, उहाँहरूको दक्षता कुन विषयतिर छ र उहाँहरूको भविष्यलाई डोर्याउने करियरहरू के छन् भन्ने कुराहरूमा चाहिँ हामी थोरै परामर्शकै फेजमा छौँ। र यसले चाहिँ एउटा के पनि एउटा राम्रो प्रयास मैले अहिले पाएँ भन्दाखेरि त्यो जुन बिरुवा हुन्छ हामीले अब मलजल गरेर चाहिँ 10-12 वर्षको चाहिँ पिरियड हामीले उहाँहरूसँग लिएका छौँ र त्यो यात्रा सँगसँगै अझै यो उच्च शिक्षामा सँगै जोड्न पायो भने अझ त्यो बिरुवाले चाहिँ राम्रो एउटा हागा लिन सक्छ कि भन्ने एउटा त्यो प्रयास पनि देखियो अहिले। किनभने कोही विद्यार्थीहरूलाई चाहिँ मलजल गरेर एउटा राम्रो अवस्थामा पुर्यायो तर त्यस पछाडि चाहिँ ऊ हामीबाट टाढा हुने जुन एउटा त्यो अप्ठ्याराहरू थिए हुन त त्यो अब भविष्य उज्जवल भविष्यकै लागि त्यो थियो, त्यो बिछोड भन्दा पनि केही समयको
1: जानु त पर्छ, जानु पनि दिनुपर्छ, पठाउनै पर्छ। तर यतिका वर्षसम्म सँगसँगै एउटा परिवारमा रहँदाखेरि कता कता कस्तो त लाग्छ नि
2: त्यो त्यो चिजमा चाहिँ एकदम यो अहिलेको यो जुन यो 15-20 दिनदेखिको हाम्रो प्रयास देखिएको छ यो चाहिँ एकदम सबैलाई सराहनीय नै छ जस्तो चाहिँ मैले पाएको छु।
1: अब अर्को एउटा सम्झनाको लागि र त एटेचमेन्टको लागि अल्मुनाई हुन्छ नि होइन
2: हुन्छन्
1: त्यहाँबाट चाहिँ
2: जोडिने हजुर त्यो त हुन्छ नै र सँगसँगै उनीहरूको हरेक विद्यार्थीको सबल पक्षका बारेमा चाहिँ यो भनौँ न 10 कक्षासम्मका त्यो सानादेखिकै शिक्षकहरू त्यही भेटिने हुँदाखेरि चाहिँ त्यो एउटा राम्रो कन्भर्सेसन चाहिँ त्यो त्यसले पनि धेरै फरक पार्दो रहेछ।
1: यो अनुभव सेयरिङले पनि विद्यार्थीहरूलाई एक खालको इनर्जी दिन्छ होला। अब हाम्रो पालामा अध्ययन गर्दाको सिस्टम व्यवस्था अर्कै थियो, अहिले परिमार्जन हुँदा हुँदासम्म नयाँ धेरै नयाँ आइसक्यो होइन र तपाईँको पालासम्म आउँदाखेरि पनि धेरै नयाँ आइसक्यो भने तपाईँभन्दा अहिलेको भर्खरै सुनेहरूको सम्मको अवस्था आउँदा पनि धेरै यो तीनवटै चारवटै फ्याक्टरहरूलाई पनि एउटा अनुभव सेयरिङ विद्यार्थीहरूसँग गराइन्छ नि
2: हजुर यो यो त गराइन्छ। यसमा कस्तो हुन्छ भन्दाखेरि अब भनौँ न जस्तो पहिला चाहिँ जुन एउटा राम्रो अङ्क ल्याउने विद्यार्थीलाई विज्ञानको बाटो देखाइन्थ्यो, मध्यमलाई कमर्सको बाटो देखाइन्थ्यो र अलिक कमजोरलाई चाहिँ अब आर्ट्सतिरको, त्यो प्रावधान चाहिँ अहिले धेरै नै चेन्ज भएको मैले पाएको छु।
1: अहिले विद्यार्थीहरूलाई एउटा प्रफुल्ल बनाउनका लागि तिम्रो यति उति अङ्क मात्रै ठुलो होइन
2: होइन
1: भन्ने कुराहरू पनि छन् नि। संसारका ठुल्ठुला विद्वानहरू र साइन्टिस्टहरूलाई हेर्ने भने कैयौं पटक फेल भएका, कैयौं स्कूलबाट निकालेकाहरू पनि देशको वर्षौंसम्म नेतृत्व गरेका र विश्वले पुजेका मान्छेहरू बनेका छन्
2: होइन। यो हामीले एउटा के भन्छ यो फ्रेम गरेर राखेको छौँ कि सर स्कुलमा, नेभर लेट एकाडेमिक्स कम इन अर नेभर लेट फर्मल एजुकेसन कम इन टु यर लर्निङ भनेका छौँ। यो जुन फर्मल एजुकेसन छ यो चाहिँ तपाईँको सिकाइमा सिकाइ हरेक तरिकाको हुन्छ, फर्मल एजुकेसन नै सिकाइको एउटा मात्र माध्यम हो भन्ने चाहिँ यो सोचलाई परिवर्तन गर्न हामीले एउटा चिज फ्रेम गरिएको छ। यसलाई हजुरको त्यो कुराले टक्क छोयो क्या,
1: त्यो त मैले अहिले तपाईँहरूलाई त्यो विद्यार्थीहरूलाई इन्सपायर गरिरहेका कुराकानीहरू सुन्छु। हालन कसरी त्यो स्थितिमा पुग्नुभयो होइन
2: हजुर,
1: जससँग सुन्ने क्षमता बोल्ने क्षमता त्यो कुनै पनि खालको त्यस्तो थिएन, तर त्यसको त्यत्रो प्राध्यापक भन्नुभयो, एउटा राजनेता, राजनेता एउटा विश्लेषक पनि भन्नुभयो, अल्बर्ट आइन्स्टाइनकै कुरा छ नि, त्यो छ त्यो विद्यार्थीहरूलाई त्यो त्यसले चाहिँ अङ्क त ल्याउनु पर्छ, तर अङ्क मात्रै ठुलो कुरा होइन, बाहेक अतिरिक्त धेरै कुराहरू हुन्छन् तिनमा चाहिँ विद्यालयले उहाँहरूलाई चाहिँ ती सिपहरू पनि दिइरहेको छ। मुख्यत पश्चिमाञ्चलले अहिले पढाइरहेको विषयहरू के हो?
2: अहिले हामीसँग छवटा विधामा हामी रहेका छौँ, एउटा अभियसली साइन्स नै भयो, त्यस पछाडि अलिकति यो सायद पोखराको चामको विषय पनि होला, होटल म्यानेजमेन्ट पोखराको चाहिँ यो प्लस टू करियरमा एकदमै राम्रो देखिएको छ सायद,
1: हजुर
2: भए पनि जाउँ त्यो हिसाबले पनि छिट्टो यो चीजलाई चाहिँ अभिभावक पनि र विद्यार्थी स्वयंले पनि यसलाई ग्रहण गर्नुभएको छ। त्यस पछाडि तेस्रोमा हामीसँग प्योर म्यानेजमेन्टका विषयहरू छन्, त्यसको चाम पनि एक प्रकारकै छ। त्यस पछाडि हामीले हाम्रो अगाडिदेखिको फ्ल्यागसिप कोर्स नै भन्थ्यौँ यसलाई, हामीसँग ह्युम्यानिटिज थोरै जमातसँग छ, त्यही प्रक्रियामै हामीसँग पनि अहिले मानविकी चाहिँ धेरै कम संस्थाहरूले यसलाई झगेडा गर्नुभएको छ, त्यसमध्ये हामी पनि छौँ। चौथोमा हामीसँग ल छ, कानूनलाई पनि हुन चाहिँ यो मानविकीकै एउटा अङ्गको रूपमा लगिरखिएको छ यसलाई, तर यसले भोलि कानूनमा नै स्नातक गर्ने विद्यार्थीहरूलाई चाहिँ यसले त्यो बाटो अझै सहज बनाउने हुँदाखेरि हामीले ललाई पनि सँगसँगै लगिरहेका छौँ, र सायद लको यो सेसनमा चाहिँ पश्चिमा कास्की जिल्लामा चाहिँ पश्चिमाञ्चलको उपस्थिति मात्र देखिएको भन्ने पनि छ। त्यस पछाडि हामीले एउटा अहिले नयाँ चाहिँ एउटा यो म्यानेजमेन्टकै विधा अन्तर्गत पर्छ, त्यसमा हामीले टुरिज्मको पनि केही कोर्सेसहरू ल्याएका छौँ, त्यसमा सँगसँगै माउन्टेनियरिङलाई पनि लगेका छौँ, र अन्तिममा हामीले यसमा अब धेरै लक्षित वर्ग त फिमेल स्टुडेन्टहरू नै हुनुहुन्छ, हामीले चाहिँ यो सेसनबाट हामीले अनुमतिको दौरानमा थियौँ भने अहिले यो सेसनबाट हामी ब्युटिसियन जो चाहिँ सिक्ने र चाहिँ प्रत्यक्ष
1: काम गर्दै
2: गर्ने तरिकाको त्यो हिसाबले हामीले ब्युटिसियनलाई ब्युटिसियन कोर्स पनि यो सेसनबाट हामीले राखेका छौँ।
1: पछि अब हाम्रो पढाइ अब सिपमूलक थियो बाटोमा पनि
2: हामी चाहिँ
1: हजुर यी जम्मैलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि फेरि चाहिने त एउटै काम पनि रहेछ म्यानेजमेन्ट होइन,
2: हजुर
1: त्यो जम्मैलाई व्यवस्थापन गर्न सकिँदैन भने गाह्रो
2: हुन्छ।
1: अनि सरलाई किन म जोड्न खोज्दैछ भने ती जम्मै म्यानेजमेन्ट गर्नको लागि फेरि म्यानेजमेन्टको त्यो सिस्टमको पढाइ तपाईँ गर्दै हुनुहुन्छ,
2: एउटा
1: स्कलर हुनुहुन्छ, कसरी जोड्न सकिन्छ त्यहाँ?
2: मेरो अझ यो म्यानेजमेन्ट अन्तर्गतकै
1: अलि हाई छ,
2: हजुर मार्केटिङतिर चाहिँ यो म आफू मार्केटिङको विद्यार्थी भएको हुनाले मैले चाहिँ यो कस्टमर डिलाइट भन्ने जस्तो हामी सबैले सुनिराखिएको चाहिँ यो कस्टमर सेटिस्फ्याक्सन भन्ने छ, जसले चाहिँ यो यसलाई सिम्पल तरिकाले तीन तरिकामा बुझाउँदाखेरि अझ छिटो हुन्छ कि जस्तो मलाई लाग्यो। तिनवटा, एउटा चाहिँ के भन्छ डिससेटिस्फाइड पहिलो स्टेज, दोस्रो स्टेज सेटिस्फाइड, र तेस्रो स्टेज चाहिँ डिलाइटेड भनिन्छ कि केही हामीले आफूले सोचे सम्झेको कुराहरू भने जस्तो पाएनौ भने चाहिँ हामी डिससेटिस्फाइड हुने रहेछौँ, यदि पायौँ भने जे सोचेर गएको थियौँ त्यो पायौँ भने चाहिँ हामी सेटिस्फाइड हुने रहेछौँ भने सोचेको कुरा भन्दा अझै धेरै आफूले सोच्दै नसोचेको कुरा पाइयो भने चाहिँ हामी डिलाइटेड अथवा उत्साहित हुने रहेछौँ। हजुर त्यसमा चाहिँ हामी एकदम नै एउटा हजुरले ठ्याक्क आश्चर्य चाहिँ यो उत्साहित हुनुको पछि चाहिँ एउटा न एउटा केही आश्चर्य एउटा केही न केही सरप्राइज जस्तो कुरा रहिदियो भने चाहिँ हामी त्यसमा चाहिँ एकदम उत्साहित हुने हुँदो रहेछौँ। र यसले कहाँनिर सहयोग गर्दो रहेछ भन्दाखेरि यसले भोलि तपाईँको व्यवसायमा ग्राहकहरूलाई इमान्दार बनाउन यसले चाहिँ सहयोग गर्ने रहेछ। कोही ग्राहक डिलाइटेड हुनुभयो भने उहाँ चाहिँ फर्किने सम्भावना त हुने नै रहेछ, सँगसँगै उहाँले दुई चारजनालाई डोर्याएर पनि ल्याउनु हुँदो रहेछ, र यसको अहम विषय चाहिँ त्यो हो। र दोस्रो भनेको चाहिँ के हुँदो रहेछ भन्दा, जो ग्राहक चाहिँ तपाईँसँग उत्साहित छ उसले चाहिँ कहिलेकाहीँ तपाईँका एउटा दुईटा कमजोरीहरू भुल्न पनि सक्दो रहेछ, यो कारणले हो भनेर उसले आफ्नै तरिकाले पनि यसलाई बुझ्न सक्दो रहेछ। सो त्यही हिसाबले मैले चाहिँ अहिले थोरै यो टुरिज्मको लाइनमा पनि गर्दैछु म अहिले त, यो के भन्छ क्वेसनएयर बनाउने तरिकाको फेजमा पनि छु र अलिकति यो अब आइटीलाई पनि सँगसँगै छुन सक्छु कि भनेर मेरो अध्ययनलाई चाहिँ म त्यतातिर डोर्याउन खोज्दैछु र हेरौँ अब एक वर्ष जस्तोमा चाहिँ बुझाउन सकियो भने चाहिँ विद्यावारिधि नजिक पुगिनेछ।
1: समग्र यो यो खालको एजुकेसनले हाम्रो यो इकोनोमिक डेभलपमेन्टको एउटा उजा त्यो औजार चाहिँ बन्न सक्छ नि
2: हजुर,
1: त्यो रियलिस्टिक ब्याकग्राउन्ड निर्माण गर्नका लागि त यसले चाहिँ धेरै ठुलो भूमिका खेल्ने भयो
2: खेल्छ। यसले चाहिँ अब हरेक त्यो अध्ययनबाट नै त्यसबाट गर्न हुने गर्न नहुने लाभ लिन सकिने कुराहरूको चाहिँ यसले धेरै 360 डिग्रीबाट नै यसले चाहिँ सबै चिजलाई समेट्ने हुँदाखेरि चाहिँ यसले टेवा पुर्याउने नै छ।
1: थुप्रै विषयहरू थिए मार्केटिङमै यो कस्टमरी डिलाइटलाई किन रच्नु, यो त धेरैले छोडेकै टपिक हो क्या,
2: हजुर
1: सुनिँदैन
2: हुन पनि। मैले चाहिँ आफ्नो यो विषय मास्टर्सदेखि नै मास्टर्सदेखिकै थेसिसमा चाहिँ मैले कस्टमर डिलाइटलाई चाहिँ भनौँ न अब हाम्रो नेपाली बजारमा चाहिँ यसलाई स्थापित गराउँ भन्ने तरिकाले पनि हो र यसको चाहिँ अब त्यही नै छ सर मेन। यसको चाहिँ के छ भन्दाखेरि अब यो अलिकति साइकोलोजिकल अलिकति चाहिँ बिहेभियरियल कुरामा यो जोडिएको हुने हुँदाखेरि चाहिँ यो चाहिँ अलिकति मान्छे पछाडि नै यो फरक फरक हुँदै जाने खालको विषय चाहिँ हो।
1: सामान्य सन्तुष्टि भन्दा सन्तुष्टि उच्चतम
2: उच्चतम हुनु पर्यो हजुर।
1: अलिअलि अब चियामा
2: हजुर
1: एउटा चिनी नहालेको भयो, एउटा अलिअलि हालेको भयो
2: हजुर,
1: कतिले अलिअलि हालेको पनि मन पराउनु होला तर अलिकति धेरै हाले पनि अझै राम्रो
2: अझै राम्रो हजुर। यसले चाहिँ फेरि दोहोरो तरिकाबाटै यसको चाहिँ प्रयास जाने भयो, जस्तो अहिले हजुरले भन्नुभएको ग्राहक तर्फको कुरा भयो यो सँगसँगै यो फेरि चाहिँ व्यवसाय हजुर त्यो त्यतातिरबाट पनि के प्रदान गरिएको छ भन्ने कुराहरू चाहिँ हो, यही बीचको सन्तुलन बनाउन सक्छु कि भन्ने तरिकाले नै म यसप्रति इन्ट्रेस्टेड भएको छ।
1: भनेपछि अब यो टुरिज्म सेक्टरमा त धेरै फुलफिल हुनु पर्यो, धेरै लागू पर्ने खालको जस्तो देखियो, इन्डस्ट्रियल एरियामा पनि लागू गर्ने खालको देखियो, नेपालको हाई लेभलको इन्डस्ट्रियल एरिया र टुरिज्म क्षेत्र होटल म्यानेजमेन्टमा पनि धेरै महत्वपूर्ण भूमिका यसले खेल्ने, हामीसँग वान स्टार नन स्टार फाइभ स्टार होटलहरू छन्, अझ बढी व्यवस्थापन त
2: त्यहाँ चाहिने। मेरो उद्देश्य पनि त्यस्तै नै छ सर, यसलाई चाहिँ सानो एउटा त्यो भनौँ न हाम्रो चलन चल्तीको भाषामा भनिने सानो स्पेसमा गरिएको हुन्छ नि एउटा पान पसलदेखि त्यो चाहिँ भोलि चाहिँ माथि गएर 7 स्टारको होटल रिसोर्टसम्म यसलाई चाहिँ लान सकियो भने यो सबैलाई उपयोगी हुने कुरा हो कि जस्तो लागेर यसलाई स्थापित गर्न सक्छु कि भन्ने तरिकाले म यसमा लागिरहेको छु। अघि हजुरले भन्नुभएको कुरामा जोड्न पर्दा एउटा कठिनाई चाहिँ के छ भन्दाखेरि नेपालको केसमा चाहिँ थोरै अध्ययन भएको हुनाले यो नेपालीपन पाइने खालके अध्ययनहरू चाहिँ अलिकति कम पाइने हुँदाखेरि चाहिँ केही चिजलाई जस्टिफाई गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो चाहिँ हुने रहेछ,
1: मेहनत चाहिँ
2: हजुर मेहनत चाहिँ बढी छ।
1: अब म फेरि पश्चिमाञ्चलतिरै फर्किन्छु
2: हजुर,
1: हाम्रो एक्स्ट्रा करिकुलममा विद्यार्थीहरूलाई के
2: छन् सर? हामीले ईसीएमा फोकस हुने हाम्रो यो स्ट्राटेजिक प्लानमा पनि थियो, अब खेलकुदका कुराहरूलाई ईसीएमा पर्नु अब स्वाभाविक नै भयो, यो जिल्ला स्तरीय र प्रदेश स्तरीय सकेसम्म धेरै विधामा हामी आफूलाई चाहिँ त्यहाँ उपस्थित गराउने प्रयासमा हुने नै छौँ। तर सँगसँगै ईसीएमा चाहिँ हामीले विद्यार्थीहरूमा चाहिँ यो लिडरसिपको डेभलपमेन्टहरू बढोस् भनेर हामीले प्राय शुक्रबारहरू चाहिँ यो रिसेन्ट ऊ भए पछाडि क्लास त त्यति चलेको छैन, यो नेपाल सरकारको यो शुक्रबार र सरी शनिबार र आइतबार बिदा भए पछाडिको त्यो 11 को लागि चाहिँ हामी त्यति फोकस्ड हुन सकेको छैनौँ, हामी अझै प्लानिङमै छौँ। र हामीले शुक्रबारलाई चाहिँ त्यो लिडरसिपमै डेभलप हुने गरेर हरेक क्लासमा चाहिने एउटा इन्डस्ट्रीको नाम चलेको भनौँ न इन्डस्ट्री कुनै पनि इन्डस्ट्रीमा नाम कहलिएको पात्रहरूलाई चाहिँ हामीले क्लासरुमसम्म ल्याएर उहाँहरूको अनुभव सेयरिङ गर्ने पनि यसलाई एउटा इसिए अन्तर्गत नै राखेका छौँ। त्यस पछाडि यही घुमाइ फिराइबाट पनि एउटा चाहिँ सिकाइ हुन्छ भन्ने त्यो अवधारणालाई हेर्दै हामीले चाहिँ इसिएलाई थोरै यो टुरिज्म पनि केस भएको हुनाले उनीहरूलाई चाहिँ क्लास बाहिर पनि सिकाउने
4: धेरै
2: रिसेन्टली चाहिँ उहाँहरू राफ्टिङ जानुभयो त्यसमा पनि उहाँहरूले चाहिँ अब म्यानेजमेन्टदेखि लिएर धेरै चिजहरू चाहिँ उहाँहरूले त्यसको ज्ञान अब एडभेन्चर पनि भयो एउटा यहीहरू नै छन्। र बेला मौकामा हामीले चाहिँ यो फूड फेस्टिभल जस्ता कार्यक्रमहरू आयोजना गरेर विद्यार्थीहरूलाई आफैले बनाएर आफैले नै ग्राहकहरूलाई त्यहाँ निम्तो दिएर आफैले नै त्यो स्टल चलाउनेदेखि लिएर यो खालको फेजहरूमा पनि हामीले उपस्थिति देखाएका छौँ।
4: अघिल्लो वर्ष पनि
2: हजुर यसलाई चाहिँ हामीले एनुअल त बनाइ नै सक्यौं, अब सकेसम्म वर्षमा दुई पटक गर्ने कि त्यस्तै फेस्टिभलहरू टार्गेट गरेर जसले चाहिँ स्कूलमा नै विद्यार्थीहरू चाहिँ बिदाको दिनमा पनि यसो स्कूलमै चाहिँ इन्भल्भ भौ न त्यसलाई अलिकति चाहिँ के भन्छ यो कार्यमूलक खालके चिजहरूमा चाहिँ त्यसलाई व्यवस्थित
4: उनीहरूको नलेजको लिएपछिको क्रियाशीलता उनीहरूको पर्फर्मेन्स घरमा त बुवा आमाले थाहा पाउनु भएको हुन्न तर आफूले यही प्रकार बुवा आमालाई सर्भ गर्ने
2: हो त्यो प्रयास चाहिँ हामीले अनि यो अन्तिम दिन जस्तो भनौँ न त्यो उहाँहरूको अध्ययनको त्यो अन्तिम अवस्था कोर्स भइएको अवस्थामा चाहिँ हामीले एउटा क्लास चाहिँ उहाँहरूको प्र्याक्टिकल त एउटा यो विषयले नै त्यो गराउनै पर्ने त्यो प्रावधान छ भने हामीले एउटा चाहिँ आफ्नै गार्जेनहरूलाई बोलाएर उहाँहरूकै अर्डर अनुसारको एउटा चाहिँ खाना खुवाउने खालके कल्चर पनि स्टार्ट गर्दैछ।
4: अबको विद्यार्थी हाम्रो त्यो भोकेसनल ट्रेनिङमा हुँदैछन्
2: पोख्नु हुँदैछ
4: उनीहरूले हाम्रो नेचर एडभेन्चर कल्चरलाई पनि
2: सँगसँगै लाँदैछन् एकदम। कस्तो पनि छ भन्दाखेरि विद्यार्थीहरू अहिलेको विद्यार्थीहरूमा भनौँ न त्यो किताबी ज्ञान चाहिँ उहाँहरूले चाहिँ आफै पनि त्यो कुराहरू लिन सक्ने वातावरण बनिसकेको छ प्रविधिको साथले भने यो थोरै मैले पनि अहिले फिल गरेको चाहिँ थोरै यो सामाजिक बनाउन सकियो भने अबको पढाइलाई चाहिँ त्यतातिर नै डोर्याउनुपर्छ जस्तो चाहिँ मलाई लाग्यो।
4: महत्वपूर्ण कुरो
2: हजुर
4: सामाजिकीकरण एकले अर्कालाई चिन्ने एकले अर्कालाई
2: हजुर
4: रेस्पेक्ट पनि गर्ने आफ्नो बनाउने
2: हजुर
4: होइन
2: हो यो एउटा सानो एउटा रिसर्च थियो कि सर यो भनौ न यो कल्चरवाला विषयलाई जोडेर दुईटा ग्रुपमा छुट्याइएको थियो यही स्कूलसम्मको एउटा चाहिँ एज ग्रुपको विद्यार्थीहरूमा र एक ग्रुपमा चाहिँ कस्तो खालको रिजल्ट आयो भन्दाखेरि त्यो ग्रुपमा चाहिँ जो बच्चाहरू अलिकति यो प्र्याक्टिकल लर्निङहरूमा कम हुनुहुन्छ उहाँहरूको घरमा जाँदाखेरि चाहिँ उहाँहरूको अभिभावक हुनुहुन्थेन र खै अभिभावक भन्दा फलानो समयमा आउनुहुन्छ तपाईँहरू त्यतिखेर आउनु भनेर त्यस्ता बच्चाहरूले चाहिँ उहाँहरूलाई फिर्ता पठाइदिनु भएछ कुनै चाहिँ पाहुना भनौँ होइन भने यो प्र्याक्टिकल लर्निङ लिएको विद्यार्थीहरू जसलाई चाहिँ अलिकति केही समय त्यस्तै गतिविधिमा भुलाइएको थियो त्यस्तै विद्यार्थीहरूकोमा त्यस्तै सिचुएसन पाएर जाँदाखेरि चाहिँ उहाँहरूले त्यो पाहुनालाई घरभित्र नै स्वागत गर्नुभएछ र बसेर उहाँ चाहिँ त्यसरी नै अभिभावक चाहिँ 15-20 मिनटमा आउँदै हुनुहुन्छ हजुरहरू बस्नु भनेर पानी सानी दिएर चाहिँ उहाँहरूले चाहिँ एकदम मजाले चाहिँ तपाईँलाई मनपर्ने खाना के हो तरकारी के हो रङ के हो भन्दै होइन त्यो कन्भर्सेसनमा ढल्काउँदै उहाँहरूले चाहिँ त्यो 15 मिनट व्यतीत गर्न सक्नुहुँदो रहेछ कि भनेको प्र्याक्टिकल लर्निङ हुँदाखेरि चाहिँ त्यो विद्यार्थीले चाहिँ के गर्न सक्दो रहेछ त भन्दा त्यो 15 मिनटलाई चाहिँ उसले प्रोडक्टिभ बनाउन सक्दो रहेछ ताकि त्यो पाहुना फेरि गएर फेरि आउन नपरोस् भने त्यहाँ त्यो कन्भर्सेसनवाला पार्ट यो सिकाइ पनि एकदम ठुलो रहेछ कि यसको आउटपुट चाहिँ र
5: हामी पनि त्यतैतिर अलिकति फोकस हुन गइरहेका छौँ, किनभने अहिले अब जोइन्ट फ्यामिलीबाट स्मल फ्यामिली हुँदै न्युक्लियर फ्यामिलीसम्म हामी आएको अवस्थामा चाहिँ एउटा विद्यार्थीले त्यो सामाजिक एउटा भना, किनभने हजुर र मेरै कम्पेरिजनमा पनि हजुर कति मजाको यो जोइन्ट फ्यामिलीमा हजुरको ऊ भयो होला, अनि मेरो जेनेरेसन आइसक्दाखेरि चाहिँ हामी स्मल फ्यामिलीमा कन्भर्ट भयो। सो त्यो चिजले पनि हाम्रो लिडरसिपमा हाम्रो रिलेसनसिपका कुराहरूमा चाहिँ धेरै फरक पार्ने चाहिँ मैले त्यो आफैले पनि अनुभूत गरेको छु। सो त्यसलाई चाहिँ अब अलिकति बनाउन सकिन्छ कि भन्नेतिर हामी पनि जान्दैछौँ सर।
4: अब विद्यार्थीहरूलाई अहिले अब आइसिटी क्लास पनि छ, अब अलिकति अझै उनीहरूले पढिरहेको कुराहरूलाई व्यवस्थित गर्नको लागि प्रविधि मैत्री खालको त्यो पढाइ पनि
5: भइ पनि रहेको छ।
4: प्रविधि ठ्याक्कै त्यही सब्जेक्ट मात्रै भन्दा पनि सबै खालको सब्जेक्टहरूलाई नै त्यसले पुस गर्छ होला, सबैतिर नै चाहिन्छ।
5: एकदम एकदम ठिक भन्नुभयो हजुरले। जस्तो यो प्रविधिकै कुरामा पनि नयाँ नयाँ तरिकाको भनौँ न, अब त्यो क्लासरूममा त्यो भनौँ न पहिला चक डस्टर भन्ने जुन एउटा लर्निङ मेथोड थियो त्यो बिस्तारै चाहिँ, पहिला त अझ हजुरले पनि सम्झिनुहुन्छ होला ओभर हेड प्रोजेक्टर त्यो प्रविधिमा कन्भर्ट भयौँ हामी, त्यसमा पनि गएको थियौँ ओभर हेड प्रोजेक्टरबाट प्रोजेक्टरमा पनि कन्भर्ट भयौँ, र अहिले यो प्रविधिमा पनि प्रयोगको कुरामा छु म। त्यसमा नि अहिले चाहिँ यो स्मार्ट बोर्डहरू जसले चाहिँ थ्योरिटिकल कुराहरू त्यहाँ देखिने नै भयो,
4: त्यसलाई
5: यहाँ पनि देखियो हजुर,
4: चक पनि चाहिँ डस्टर पनि चाहिँ, अब त लेख्नु पनि परेन, हातले यसो गरेर मेटिहाल्छ यसो गरेर
5: लेखिहाल्छ। र यो स्मार्ट बोर्डको प्रयोगले पनि किन भन्दा अब यो चिजले चाहिँ सिकाइमा अलिकति छिटो प्रभाव पार्न सक्ने हुँदो रहेछ कि सर। जस्तो चक डस्टरमा हामीले बढी से बढी उदाहरण दिएर चाहिँ त्यो चिजलाई बुझाउन प्रयत्न गर्थ्यौं, अब प्रोजेक्टरको केसमा चाहिँ अगाडि सरसामान राखेर चाहिँ त्यो यता भिडियो पनि देखाउन सक्यौं र अगाडि चाहिँ रियल लर्निङ। स्मार्ट बोर्डले चाहिँ के गर्यो त भन्दाखेरि पढाइरहेको चिजलाई अझ भनौं यो पेड भर्जनका एआईहरू त्यो लिन सकियो भने त अझ त्यो सँगसँगै के सर यता अक्षरहरू पनि भनिँदैछन् उता तस्विरहरू पनि चाहिँ सँगसँगै एउटै प्यारलली जाने रहेछन्, र हामीले पनि यो स्मार्ट बोर्डको थ्रुबाट यो लर्निङ चाहिँ अलिकति इन्टरेक्टिभ हुने कि सर, त्यही चिज अक्षरमा देखिनु र त्यही चिज चाहिँ तस्विरमा देखिँदाखेरि धेरै ठूलो बुझाइको त्यो फरक पर्छ भने जस्तो यो प्रविधि पनि युज गरे पछाडि, अनि भनौँ न त्यसले कहाँनिर हेल्प पनि गर्दो रहेछ भन्दाखेरि विद्यार्थी आफू पनि विद्यार्थीलाई पनि त्यो तरिकाले चाहिँ ल तपाईँहरूकै भोलि भन्ने तरिकाको उहाँहरूलाई कार्य दिइसके पछाडि उहाँहरू पनि त्यसमा अभ्यस्त हुनुहुने त्यो चिजहरूले पनि यसलाई चाहिँ यो प्रविधितिर यसरी जोडिएको छ।
4: प्रविधि सँगसँगै जाँदाखेरि कतिपय अवस्थामा त एक्साइटेड हुने खालको क्वेसनहरू टिचरलाई पनि
5: गर्छन्
4: लर्निङमा त हामी गइसकेका छौँ
5: हजुर, एकदम हामी त्यसमा त हामी भन्दा पोख्त त उहाँहरू हुनुहुन्छ होला, विषयवस्तुको ज्ञानमा चाहिँ उहाँहरूमा अलिकति फरक होला तर प्रविधिको प्रयोगमा चाहिँ भनौँ न कहिलेकाहीँ हामी एकछिन त्यो स्मार्ट बोर्डको अपरेसन गर्दाखेरि हामी अलिकति ढिलो चाहिँ उहाँहरूलाई पक्कै लाग्छ होला, कहिलेकाहीँ चाहिँ उहाँहरूले सहयोग पनि गरिदिनुहुन्छ सर यो तरिकाले गर्दा सर्टकट्सहरू सिकाइदिनुहुन्छ त्यो चिजहरू पनि उहाँबाट सिकिन्छ हामीले पनि,
4: कतिपय विद्यार्थीहरूले आफ्नो सोधेखोजी पनि गरिरहेको प्रविधिसँग खेलेर शिक्षालाई जीवन उपयोगी त बनाउनु पर्छ तर यसबाट हुने हामबाट हामी
5: बस्नुपर्छ,
4: त्यो व्यवस्थापक पक्ष फेरि तपाईँहरू काम
5: हजुर हो। अब भनौँ न अब यो सेक्युरिटीका कुराहरू है साइबर सेक्युरिटीका कुराहरू, अब अहिले त कतिपय यो आइटी भन्दा पनि अब आइटीबाट पनि हामी अब अझै यसलाई कसरी सेक्योर बनाउनेतिर हामी जाँदैछौँ त्यो हिसाबले चाहिँ ती चिजहरू एकदम बढी अहम छन्, प्राइभेसीका कुराहरू लगायतका चाहिँ त्यो डाटालाई चाहिँ म्यानिपुलेट हुन नदिने कुराहरूमा चाहिँ हामी थोरै सचेत चाहिँ हुनुपर्ने हुन्छ होला।
4: हामी कार्यक्रमको अन्त्यतिर छौँ, अब अहिले यसरी दिएकाहरूले कक्षा एघारको भर्नाको यो क्रममा रहिरहनु भएको छ, एकातिर अभिभावक र विद्यार्थीसँग तपाईँहरू काउन्सिलिङमा रहिरहनु भएको छ, अर्कोतिर बाह्र दिएर बसेकाहरूले चाहिँ यो केही हप्ताको खाली समयलाई कसरी उपयोग गर्दा ठिक हुन्छ?
5: यति हेर्दा चाहिँ मलाई पनि के लाग्छ भन्दा सर मेरो व्यक्तिगत मेरो अनुभवको कारणले मैले आफ्नो त्यो 12 पछिको समय
4: गर्दै हुनुहुन्छ तपाईले के गर्नुभयो त्यो अनुभव शेयर गर्दा विद्यार्थीलाई के फाइदा पनि हो
5: मेरो बुझाइमा चाहिँ म आफूले पनि गरेको हुँदा यतिखेर चाहिँ थोरै आफ्ना किनभने यो समय एकदमै त्यो फ्री समय पनि हो एक हिसाबले यो समयमा चाहिँ हामीले म चाहिँ के सल्लाह दिन्छु भन्दा हामी अन्तमा पनि छौँ घुमाई पहिलो कुरो त घुम्ने अवलोकन गर्ने होइन त्यसरी पनि गर्न सकिन्छ दोस्रो चाहिँ आफ्नो जुन एउटा प्यासन छ होइन उहाँहरूको त्यो रहर इच्छाका कुराहरूलाई चाहिँ थोरै त्यसलाई चाहिँ प्रोफेसनल कसरी बनाउने भन्ने तरिकाले पनि किनभने अब उहाँहरूसँग हामीहरूसँग बरु अलिकति लिमिटेड थिए प्लेटफर्महरू भने अहिलेको विद्यार्थीहरूसँग चाहिँ प्लेटफर्महरू असीमित छन् र त्यो हिसाबले आफ्नो प्यासनलाई प्रोफेसनमा चाहिँ लैजान सकिन्छ कि सकिँदैन सकिन्छ भने कसरी भन्ने तरिकाका चिजहरूमा चाहिँ उहाँहरूले सोच्नुभयो भने आफ्नो चाहिँ के भन्छ यो विषय चुज गर्नेमा पनि उहाँहरूलाई चाहिँ एकदम राम्रो हुने रहेछ र सँगसँगै अब समसामयिक कुराहरूमा अपडेट हुने होइन नेटवर्क बढाउने यही चिजमा नै फोकस हुँदाखेरि चाहिँ यो समय एकदम प्रोडक्टिभ हुनेछ सर
4: अब पनि त्यस्तो सृजनशील कामहरू
5: हजुर होइन त्यतातिर चाहिँ यो ओरिएन्टेड ऊ हुन सकियो भने त्यो हिसाबले चाहिँ विद्यार्थीहरूले एकदम लाभ लिन सक्नुहुन्छ
4: अब अन्त्यमा पश्चिमाञ्चलमा कतिपय अभिभावकहरू आफ्नो समयलाई पनि त्यो तालिकाहरू मिलाएर पनि आउन चाहँदै हुनुहुन्छ होला यो भर्नाका लागि के कसो गर्नुपर्छ कसो गर्नुपर्छ उहाँहरूले
5: उहाँहरूले त अब हामीलाई हजुर अब भौतिक रूपमा उपस्थित हुन सके धेरै नै राम्रो एकचोटि चाहिँ हाम्रो भिजिट गरिदिनु भयो भने धेरै चिजहरू चाहिँ हामी त्यहाँ क्लियर गर्न पनि सक्छौँ होइन उहाँहरूलाई जानकारी दिन पनि सक्छौँ नभए हामीलाई चाहिँ यो सामाजिक यो सञ्जालहरू मार्फत पनि उहाँहरू जोडिन सक्नुहुनेछ र हामीसँग विद्यार्थीले रोज्न र पढ्न चाहने पाँचवटै विधाको कतिपय स्कुलहरूमा कुनै एउटा कुनै दुईटा हुने हुँदा हामीले चाहिँ एउटा पाँचवटै त्यो छाता नै हामीले चाहिँ राखेको हुँदाखेरि एकचोटि आएर परामर्श लिदिँदाखेरि चाहिँ उहाँहरूलाई पनि उत्पादनशील नै हुने भन्ने चाहिँ म त्यो विन्ती गर्न पनि चाहन्छु
4: अब पश्चिमाञ्चल माविका व्यवस्थापन समिति सदस्य अमर कोइरालाज्यूसँग आज हामी कुराकानी गर्दैथ्यौं शिक्षासँग सम्बन्धित कुराकानीहरू र अमर कोइरालाज्यू म्यानेजमेन्ट अन्तर्गत मार्केटिङ कस्टमर डिलाइटमा पीएचडी गर्दै हुनुहुन्छ यसको अनुसन्धाता हुनुहुन्छ अहिले यसकै रिसर्चमा लागिरहनु भएको छ र भर्नाका कार्यक्रमहरू चलिरहँदाखेरि पश्चिमाञ्चलले के गरिरहेको छ कस्तो खालको पढाइ भइरहेको छ विद्यार्थीले के कस्ता सुझबुझहरू अप्नाउनुपर्छ भन्ने कुराहरू हामीले गर्यौं यो फिस्टल हस्पिटलको ठ्याक्कै अगाडि रहेको छ पश्चिमाञ्चल मावि गैरापाटनमा यहाँहरूलाई एकपटक भिजिट पनि गर्न सक्नुहुन्छ आउँदा दिनहरूमा पनि शिक्षाका यस्ता छलफल कार्यक्रममा हामी सरेको हुनेछौँ सर समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
5: धेरै धेरै धन्यवाद आज सरलाई र हामीसँग यहाँ हामीलाई सुनिराख्नुहुने सबै श्रोताहरूमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु
4: हुनुहुन्थ्यो आमोद कोइरालाज्यू पश्चिमाञ्चल मापिका व्यवस्थापन समिति सदस्य र म्यानेजमेन्ट अन्तर्गत मार्केटिङमा कस्टमर डिलाइटका शोधकर्ता पीएचडी स्कलर हुनुहुन्छ अरविन्दलाई पनि धन्यवाद तपाईँका बाक्यपल सुकत्र हुन् म आरजे छुट्टिन्छु नमस्कार

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: लिटिल स्टेप माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा साइंस म्यानेजमेन्ट कम्प्युटर साइंस तथा होटल म्यानेजमेन्ट को लागि भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू विद्यालय पस्ने बित्तिकै प्रकृतिमय हरियाली वातावरण,
1: विगत 4 वर्षदेखि गण्डकी प्रदेशमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल,
2: सुविधा सम्पन्न साइंस कम्प्युटर ल्याब, एचएम ल्याब र पुस्तकालयको व्यवस्था,
1: भौतिक पूर्वाधार सहितको आफ्नै खेल मैदान,
2: जिम्मेदार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,
1: स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने,
2: साइंस म्यानेजमेन्ट होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइंस विषयमा पढाइ हुने,
1: पोखरामै बीबीए, बीएचएम र बीसीएस, आईटी तथा एमबीए मा पनि अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्न सकिने,
2: छात्र छात्राको लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था।
1: थप जानकारीका लागि प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप माभि, सिमल चौर, पोखरा, फोन 061-575-013-555-796।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै
1: 575-013-555-796।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा

0: पिरामिड प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क। दिगो, दरिलो र विश्वासिलो।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2099।
4: डिजिटल ठगीबाट बचौं।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
8: ओहो, एसएलसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
9: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
8: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
9: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
8: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
9: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
8: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त अझै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
9: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो।

0: स्मार्टफोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
3: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
2: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
3: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-75-1105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-95-728, मोबाइल 98-560-0727-29।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
8: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू
5: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने
9: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
5: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
9: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
5: यात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291 मोबाइल 98460-42-010।
10: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
11: होइन, कसले भन्यो?
10: गाउँभरि हल्ला चलिरहेछ त।
11: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
10: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
11: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
10: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
12: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
13: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
12: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
14: विस्तृत जानकारीको लागि
5: 061-576-9144-98460-1796।
14: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
15: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
16: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
17: हेलो, के छ तेरो खबर?
18: ठिक छु यार, सन्चै छस्?
17: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
18: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
17: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
18: मैले पनि किन्नु छ के, सँगै किनौ न।
17: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
18: सबै ठाउँको व्यवसायिक अनुसारको बेसी पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
17: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560-31412, 98464-67887।
19: तन्ना, आज फेरि हाल्नुहोस्।
20: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
20: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला। काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला। पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट। तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
0: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
21: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
5: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
21: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
21: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा एक हरिसो, फोन 0765685636, मोबाइल 9856036536, 9856006036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: कुमुदिनी होम्स माबीमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: गण्डकी प्रदेशको 11 वटा जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 वटा जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
0: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
1: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
0: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
1: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
0: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
1: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
0: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
13: सर्टिफिकेट इन डेन्टल साइन्स,
14: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
13: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
14: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षे कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
13: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
14: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
12: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
14: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।
15: इट्स न्यू गैलेक्सी टाइम।
16: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नया शैक्षिक सत्रका लागि साइंस म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
15: संस्थाका विशेषताहरू
16: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
15: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
16: साइंस कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
15: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
16: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
15: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
16: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994
17: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
18: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
17: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
15: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
19: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच कोर्निया जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन् यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ ओपीडी दर्तामा 50% छुट आँखा परीक्षणमा 30% छुट चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान
15: दिव्य नयन आँखा घर क्लिनिक प्राली
19: न्यू रोड भाटभटिनी पारी एभरेस्ट बैंक नजिक फोन 061-577-007 97-62-33-68-16
20: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
21: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
22: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
21: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
22: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
21: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
22: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यस्तो नगरौँ न हजुर
23: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
24: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
25: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
26: थाहा छ
27: सल्लाहकार के अरे के
0: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 06450424, 98084, 46525।
5: होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिल्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 06411777, मोबाइल 98569972।
26: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
27: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
28: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
27: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
28: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
27: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
28: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
27: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
28: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
29: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
27: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
1: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
7: के ल्याएर अफर?
1: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
7: ए, अनि त्यो नयाँ NTF बाटै सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
1: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विन बाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
7: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
1: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू,
10: विषय विज्ञद्वारा अध्यापन गराइने,
11: अत्याधुनिक प्रयोगशाला,
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
12: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
5: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
6: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
5: सदरमुकाम, गाउँ गाउँमा, छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
6: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स फ्रेश, निंद्रा भगाओ, ताजगी जगाओ। टीएनटी एक्सप्रेस अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
0: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 61538369। टीएनटी एक्सप्रेस, द पीपुल नेटवर्क।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ, द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ, नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन हो।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर देखि 5674458 577 903 मौकाको फाइदा उठाउनुहोस्।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
14: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
4: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
3: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू
3: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 06856536, मोबाइल 98560036536, 98560005036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: गुड मर्निंग पोखरा,
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: హలో నమస్తే అండ్ గుడ్ మార్నింగ్ రేడియో అనుపూర్ణ 93.4 మెగాహర్ట్జ్ మా కార్యక్రమ గుడ్ మార్నింగ్ పోఖరా లిएर यहाँहरु समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईको साथमा कञ्चन थापा, सहकर्मी मित्र संजय मल्ल र प्रविधि समितिमा साथ दिनु भएको छ प्रिय भाई अरविन्दले। मिठो गीत राख्यौं हामीले शुरूआतमा। क्या मौसम आया है, के मौसम आएको छ है, मनसूनको मौसम आएको छ हैन, मनलाई खुशी राख्ने एउटा चाहिँ मौसम आएको हो कि जस्तो पनि लाग्छ मलाई कहिलेकाहीँ चाहिँ। अब कतिलाई चाहिँ यो पानी परेर दुखी पनि होला, कतिजनालाई चाहिँ पानी परेर खुशी पनि होला होइन। अब यो पानी पर्ने मौसम मात्र होइन कि यो प्रकृतिले दिएको एउटा भावनात्मक उपहार पनि हो। अब आकाशभरि एउटा चाहिँ होइन का एउटा भनौँ न कालो बादल मडारिएर सिमसिम पानी पर्नु अनि माटोको सुगन्ध फैलिनु, हरियालीले डाँडा काँडा सजिनु, यो सबै दृश्यले चाहिँ थाकेको मनलाई ऊर्जा दिन्छ। त्यही ऊर्जा दिनका लागि यो मौसम आएको।
1: अब यो मनसुन, खासै मनसुन त अब सक्रिय हुने समय आउँदैछ होइन, तर मनसुन सक्रिय भइसकेको छ, दुई महिनाबाट मनसुन सक्रिय हुने, तर अहिले चाहिँ मनसुन सक्रिय भयो पोखरामा त खास अब मनसुन सक्रिय र निष्क्रिय भन्नेको अताप पर्नै हुँदैन, जति बेला पनि मनसुन सक्रिय नै हुन्छ पोखरामा खास। अब यो अब यति बेला चाहिँ पोखराको मौसम चाहिँ खास गरी अब अलिकति मनसुन सक्रिय भएकै जस्तो चाहिँ होइन त्यो खालको चाहिँ पनि देखिएको छ होइन। त्यो कारणले गर्दाखेरि पनि अब यो क्या मौसम आयो भने जस्तो चाहिँ यो होइन, यो सान्दर्भिक लाग्छ। एनिवे तपाईँहरू चाहिँ अब कतै यात्रामा जाँदै हुनुहुन्छ भने अब यो मनसुनको समयमा विशेष गरी अहिलेको समयमा पानी पर्ने सिजनमा चाहिँ होइन, पानी पर्ने सिजनमा चाहिँ खास गरी अब कहाँ चाहिँ हुन्छ नि, के कस्तो छ अवस्था, बाटोको अवस्था हेरेर होइन, पानीको मौसमको अवस्था हेरेर पनि यात्रा गर्नु हुनको लागि हामी अनुरोध गर्न चाहन्छौँ।
0: तिमीलाई चाहिँ के लाग्छ, तिमीलाई अब यात्रा गर्नका लागि मौसम नै हेरेर चाहिँ हिँड्नुपर्छ?
1: होइन, हिँड्नुपर्छ।
0: अहिले त हेर, घरबाट यता महेन्द्र पुल आउँदाखेरि पनि मौसम हेरेर हिँड्नुपर्ने अवस्था आएको छ।
1: पोखराको अस्तिको चाहिँ पानी चाहिँ त्यो देशभर नै भाइरल भइरहेको थियो होइन,
0: भेहिकलले बगाउने हो कि भेहिकलसँग मान्छे बगाउने हो कि। अब चाहिँ घरबाट तपाईँ बजार निस्किनुहुन्छ, अफिस निस्किनुहुन्छ भने चाहिँ तपाईँले आफ्नो भेहिकल कता व्यवस्थापन गर्ने त्यो कुरा पनि विचार गर्नुहोस्।
1: यस्तो हो कि, जस्तै यो विषयमा चाहिँ हामीले धेरै पटक गफ गरिसकेका छौँ अघिल्ला वर्षहरूमा पनि, हामीले जति बेला यो होइन यो दृश्यहरू देख्छौँ, खास गल्ती हाम्रो पनि छ भन्ने लाग्छ कि मलाई चाहिँ,
0: होइन
1: गल्ती हाम्रो टोलको छ, गल्ती हाम्रो समाजको पनि छ। जस्तै हामीलाई हाम्रो घरसम्मै जाने बाटो चाहिँ पिच चाहिएको छ कि, हामी चाहिँ हुन्छ नि त्यो पिच गर्दैन कि, घरको बाटोलाई हुन्छ नि त्यो माटो पुरै सिल गर्छौँ कि, सिल त्यो पिच होइन कि, त्यो सिल हो कि, त्यहाँनिर होइन पानी त्यो हुन्छ सोच्ने जुन छ नि। पहिला के हुन्थ्यो भन्दा पहिला नि त पानी पर्थ्यो नि त, पहिला त हामीले यस्तो दृश्य देख्दैनथ्यौँ होइन। त्यो किन हुन्थ्यो भन्दाखेरि बाटो सिल हुँदैन थियो कि पहिला होइन, बाटो चाहिँ सिल हुँदैन थियो कि। हामी त आजकल विकासको नाममा के गर्छौँ भन्दाखेरि घरको आँगनसम्म हामी के गर्छौँ, बाटो खोज्छौँ, त्यो चाहिँ हुन्छ नि त्यो कालो पत्री भएन भने एटलिस्ट ढलान बाटो खोज्छौँ, त्यो सिल गर्छौँ कि, पुरै सिल गर्छौँ कि। त्यो सिल गरेपछि के हुन्छ, पानी त जसरी पनि कि जमिनमा त जानु पर्यो
0: होइन, सोच्ने
1: सिल हुन्छ कि। अनि त्यो भएपछि चाहिँ पानीले त बाटो खोजिहाल्छ होइन, बाटो खोज्दाखेरि चाहिँ कहाँ जान्छ त भन्दाखेरि त्यो सबै ठाउँ सिल छ, कहाँ जस्तो होइन, जहाँ जहाँ भिरालो छ, जहाँ ओह्रालो छ त्यहाँ जाने हो कि।
0: अब सँगसँगै मलाई मैले पनि देखेको कुराहरू छ कि सञ्जय, जस्तै अब हामीले हरेकचोटि भनिरहन्छौँ बनाउने संरचना कसरी बनाउने भन्ने कुरा। अब अहिले नयाँ बनेको पुराना संरचनाहरू त अहिले बाटोमै पानी जब पर्छ ती संरचनाबाट चाहिँ पानी चाहिँ बाटोमै चुहिन्छ। अब अहिले नयाँ बनेको संरचनाहरू पनि होइन, ढलान घर अगाडि चाहिँ यो एउटा चाहिँ होइन कुलो के भन्छ त्यसलाई नाली चाहियो होइन घरको। अब त्यो घर अगाडि नाली बनाइसकेपछि घरको छतबाट बग्ने पानी पनि नालीमा किन हाल्दैनन् क्या, त्यो नालीमा राख्ने चाहिँ एउटा व्यवस्थापन चाहिँ हुनु पर्यो नि। अनि घरको छतको पानी चाहिँ सरर बाटोमा चाहिँ राख्नु, बरन्डा पखालेका पानीहरू जति सबै बरन्डाबाट चाहिँ एउटा चाहिँ होइन यता बाहिर चाहिँ रोडमा निस्किराखेका हुन्छ कि, पानी चाहिँ बाटोमै चुहिन्छ। अब अहिले नयाँ बनेका संरचनाहरू पनि होइन, ढलान घर अगाडि चाहिँ यो एउटा चाहिँ होइन कुलो के भन्छ त्यसलाई नाली चाहियो होइन।

0: घर त्यसको घर उरको घर परको घर सबै त्यसरी जाँदा के हुन्छ त भल आउँछ त्यही भल गएर निस्किने कहाँ हो बाटोमै हो फेरि अनि त्यो कारणले गर्दाखेरि पनि मान्छे बगाउने भल आउँछ पोखरामा
1: ओके okay. मनसुनको विषयमा हामीले चर्चा गरिरहेका छौँ खास गरी मनसुन भन्दा पनि अब पानी पर्ने यो समयमा चाहिँ अब पोखराको होइन पोखराको मात्रै होइन अब अहिले धेरै शहरी क्षेत्रको समस्या हो काठमाडौँको पनि समस्या हो यो होइन अरू धेरै शहरी क्षेत्रको चाहिँ समस्या हो यो होइन समस्या चाहिँ सबैको फेरि कारणको समस्याको कारण चाहिँ सबैको एउटै हो जड चाहिँ एउटै हो होइन हामीले गरेका विकासका ढाँचा नै यसको कारकहरू हो होइन त्यो कारणले गर्दाखेरि अब त्यसलाई त्यो हाम्रो ढाँचामा चाहिँ परिवर्तन नहुँदासम्म हामीले हुन्छ नि त्यो चेतना हुन्छ नि विकासको चेतनासम्म चाहिँ परिवर्तन नगर्दासम्म चाहिँ यो जिउगाती हुन्छ र झन् पछि पछि झन् अझै विकराल हुँदै जान्छ होइन यो मनसुनको कुरा गर्नुपर्दाखेरि जेठ 18 असोज 14 चार महिना मनसुन अर्थात वर्षायामको अवधिलाई चाहिँ मानेको छ यो वर्ष चाहिँ अब यो वर्ष चाहिँ खास गरी अब जुनको 12-13 चाहिँ खासमा अब मनसुन भित्रिने एउटा होइन नियमित प्रक्रिया हो नेपालमा नेपालको सन्दर्भलाई चाहिँ जुन 13-14 योलाई चाहिँ औसत मिति मानिन्छ होइन अब यो अहिले चाहिँ प्री मनसुनको समय चलिरहेको छ खासमा चाहिँ प्री मनसुन चाहिँ को समय हो यो अहिले तर प्री मनसुनमा पनि जसरी चाहिँ पानी परिरहेको छ होइन र यसले एउटा हिसाबले अब अस्तिको पानीको हिसाबले त अब पानी के हुन्छ नि क्षति वा भनौँ न त्यो खालको चाहिँ हुन्छ नि दुर्घटना वा भवितव्य निम्ति आउनको लागि ठूलो पानी पर्छ धेरै दिनसम्म पर्नुपर्छ भन्ने छैन क्या अब आजकल त हुन्छ नि 2 घण्टा पानी पऱ्यो एकदम ठूलो खालको पानी पऱ्यो भने आरिघोप्टे टाइपको
0: क्षति भइहाल्छ त्यो छ अब त्यो कारण पानी पर्ने समयमा अब अहिले चाहिँ कस्तो छ भने पानी पर्ने समयमा अहिले अलिकति जिद्दीपन गर्न चाहिँ हुँदैन जिद्दीपन देखाउन चाहिँ हुँदैन अप्ठ्यारो पर्छ जीवनलाई नै एउटा चाहिँ होइन त्यो खालको एउटा परिवेशमा चाहिँ लैजान सक्छ त्यसकारण के भन्न चाहन्छु भने अब मनसुनको बेलामा सकभर तपाईँको यात्रा लामो दूरीको यात्रालाई चाहिँ रोक्नु होला यदि सक्नुहुन्छ या तपाईँको काम छैन होइन अत्यावश्यक काम छैन भने चाहिँ ती लामो दूरीका यात्राहरू चाहिँ रोक्नु होला र ड्राइभिङ गर्ने गुरुजीहरूलाई पनि एउटा आग्रह कि यहाँ म त लैहाल्छु नि यो सानो खोला हो भनेर चाहिँ नभन्नु होला होइन अब कतिखेर के हुन्छ त्यो एकदम हुन्छ नि नपत्याउने खोलाले बगाउँछ भनेर चाहिँ भनिन्छ नि त्यसकारण चाहिँ त्यो खालको चाहिँ एउटा त्यो ड्राइभिङ गरिरहँदाखेरि पनि स्टेरिङ पो तपाईँको हातमा छ त तपाईँले बसको स्टेरिङ मात्रै समात्नु भएको छ कतिका जिन्दगीका स्टेरिङ तपाईँले समात्नु भएको छ त्यसकारण चाहिँ सुरक्षित ड्राइभ गर्नको लागि पनि आग्रह गर्न चाहे
1: तपाईँ रेडियो नै पनि 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौँ

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
6: यो कसरी सम्भव छ र? कत्ता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त,
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: डिजिटल ठगीबाट बचौ.
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
8: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98-513-55-928. विजिट www.landmarknepal.com.

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तीरगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: होइन कसको अनि कस्तो छु, नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि, भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
8: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8.
0: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नुपर्ने,
11: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: 꿈이려.
1: 아, 여기 밀려.
0: 아니, 멋도 프라 아가씨 먹어라 주미라 해. 여보세요, 아가씨 먹어라 나다 해키리 온다. 니마가 뭐지? 거의 밀나 이게 또 비게 되고.
1: 아, 아니나 여기 또 이나 거스 와네. 아, 기드 바람에 타임 트래블 걸 라야 되게.
0: I was like, I'm going to go to the house.
1: तर एकदमै कम पिउँछु
0: कम पिउँछु है म यसले आजकल चाहिँ यो भनौँ न अहिले त बजारमा मही पाएको छ के मही पाइन्छ के
1: त्यो राम्रो छ स्वास्थ्यको लागि पनि राम्रो
0: हुन्छ भन्दा राम्रो छ त्यो चाहिँ फेरि धेरै उत्पादन हुन थाल्यो भने चाहिँ कस्तो हुन्छ भने फेरि त्यसमा पनि केही हुने हो कि भनिन्छ अन्त के नै मिसाउँदा है अलिकति बहुत पातलो होला तर त्यसमा चाहिँ
1: यस्तो हुन्छ कि जस्तै तिमीले मही खान्छौ भने घरमै बनाएको खाउँदा पनि हुन्छ होइन मही त्यो होइन होइन भैँसी पाल्नै पर्दैन होइन तिमीले दही ल्याएर त्यसलाई मोहीको रूपमा चाहिँ होइन बनाएर खान पनि सकिन्छ भन्न खोजेको तिमीले जसरी त्यो बनाउँछौ नि त्यो बनाउँदाखेरि चाहिँ हुन्छ नि त्यो बनाउँदादेखि अर्ग्यानिक त सबै दही मोही अर्ग्यानिक नै भइहाल्यो त्यो होइन त्यसमा अब मिसाउन सक्ने भनेको त अब त्यसमा अब पाउडरमा मिसाउने होला त्यो होइन तर घरमा बनाउँदाखेरि त्यो कस्तो हुन्छ भन्दाखेरि तिमी अब त्यो मेन्टल्ली के प्रिपेयर गर्छौ भन्दाखेरि म आज मही खाँदैछु बनाउँदैछु भन्ने त्यो सुरुबाट त्यो मेन्टल्ली जब प्रिपेयर हुन्छ नि त्यो खाँदाखेरि चाहिँ एकदम मिठो हुन्छ कि होइन तिमी जब अनि मही खान्छौ होइन त्यो मही खाँदाखेरि चाहिँ त्यो जस्ट त्यो थर्स्ट हुन्छ नि प्यास मेट्नको लागि मात्रै खास त हुन्छ होइन अब कतिपय हामीसँग जस्तै बजारमा खाइने जुन हुन्छ नि त्यो स्वादको लागि चाहिँ
0: होइन त्यसले चाहिँ त्यो जुन हामीले एक प्रकारको चाहिँ प्यास लगाएको हुन्छ नि त्यसले चाहिँ त्यो चाहिँ मेट्दैन त्यो प्यास चाहिँ पानीले मेट्छ होइन म तिमीलाई यो किन भन्यो भने अहिले चाहिँ जुन अब गर्मी बढिराखेका छ नि त गर्मी बढिरहँदाखेरि चाहिँ हामीले पेय पदार्थहरू चाहिँ खान्छौ कि अब अहिले पेय पदार्थ चाहिँ सामाजिक सञ्जालमा एउटा चाहिँ भाइरल भएको छ माउन्टेन ड्यूको होइन यो सिलप्याक बोतलभित्र कालो लेदो बिरामी परे भनेर चाहिँ भन्ने कुरा आएको छ नि अब गर्मी महिना सुरु भएसँगै यी कुराहरू चाहिँ आइरहेको छ बजारमा पाइने पेय पदार्थको एउटा सिलप्याक बोतलमा सुरु हुन्छन् भन्ने हाम्रो विश्वास छ तर केही हामीले पिरहेको चिसो पिइरहेको चाहिँ चिसो पेय पदार्थ साँच्चै नै पिउन योग्य छ त होइन भन्ने कुराहरू छ अब यो तारकेश्वर नगरपालिकामा भर्खरै एउटा यस्तो घटना भएको छ कि जसले जो कोहीलाई पनि अब सिल प्याक पेय पदार्थ खानका लागि चाहिँ एकचोटि चाहिँ झगझगाउँछ कि अब यो बहुराष्ट्रिय कम्पनी पेप्सीको उत्पादन माउन्टेन ड्यूको सिल प्याक बोतलभित्र कालो लेदो र सिसाको टुक्रा भेटिएको छ त्यो पिउँदा तारकेश्वर नगरपालिकाका एक युवक चाहिँ अस्पतालमा भर्ना भएका छन् त्यसकारण चाहिँ अब हामीले खानेकुरा चाहिँ कतिको खाद्य अखाद्य छ या खाद्य छ होइन त्यो कुरा चाहिँ हेरेर चाहिँ पिउनुपर्छ खानुपर्छ सबपर चाहिँ यस्ता चिजहरू चाहिँ नखाउ होइन स्वास्थ्यलाई पनि हानिकारक हुन्छ अब अहिले बजारमा धेरै थरीका पेय पदार्थहरू आएका छन् त्यो अब तपाईँको लागि स्वास्थ्यको लागि चाहिँ हानिकारक छ अब सबभर त पानी घरको स्वस्थ पानी नै राम्रो अब हुन त अहिले धारामा आउने पानी पनि स्वस्थ छैन क्या त्यसकारण चाहिँ त्यो पानीलाई छानेर फिल्टर गरेर उमालेर खाँदा चाहिँ राम्रो हुन्छ अब हामीले हाम्रो स्वास्थ्यलाई प्राथमिकता दिने हो नि त सबभन्दा पहिला
1: हो अब यो सफ्ट ड्रिङ्क्सको कुरा गर्नु पर्दाखेरि हामीले अलिकति तपाईँहरूलाई जोड चाहिँ के दियौँ भन्दाखेरि गर्मी मौसममा होइन पानी चाहिँ को होइन पानीले प्यास मेटेन भने चाहिँ मही होइन भन्ने खालको कुरा गर्यौँ अब यो खालको पेय पदार्थमा चाहिँ बजारमा पाइने पेय पदार्थमा चिनेको मात्र अत्यधिक हुने गर्दछ होइन अनि त्यसै गरी अब यसमा चाहिँ सफ्ट ड्रिङ्क्स र सोडामा चाहिँ लिक्विड क्यालोरी हाई फ्रक्टोज कर्न सिरप होइन यो खालको चाहिँ प्रयोग बढी गरिन्छ जसले शरीरमा छिटै होइन चिनीको मात्रा बढाउँछ धेरैले यसलाई स्वस्थ गरेर ठान्छ तर बजारमा पाइने धेरैजसो जुसमा प्राकृतिक फलफूलको फाइबर निकालिएको हुन्छ र स्वादका लागि थप चाहिँ हुन्छ नि एडेड सुगरहरू होइन मिसाइएको हुन्छ त्यो कारणले गर्दाखेरि पनि अब यो चाहिँ पेय पदार्थ भन्दा पनि हामी तपाईँहरूलाई प्रिफर चाहिँ के गर्छौँ भन्दाखेरि मही होइन मैकै प्रचार गर्नु बसे जस्तो हो त मही पनि हुन्छ नि अघि हामीले चाहिँ घरमा बनाएर खानुस् भनेर भन्यो हैन मैले भने तिमीलाई हैन तर अहिले त घरमा बनाएर पनि खानु पर्दैन त्यो बोतल सिल प्याकमा मही आउँछ हैन अहिलेको सबै हुन्छ नि डेरी प्रोडक्टहरुले चाहिँ त्यो महीलाई पनि बजारीकरण गरिरहेको छ
0: के त्यसै राम्रो लाग्यो के मलाई किनभने त्यो मही चाहिँ कि चाहिँ गाई बस्तुलाई फाइन्थ्यो या चाहिँ होइन फालिन्थ्यो होइन तर अहिले जुन घिउ उत्पादन गरिसकेपछि त्यो मही पनि बजारीकरण गरिरहँदाखेरि यो चाहिँ राम्रो लाग्यो मलाई
1: अघि तपाईँ रेडियो पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा गुड मर्निङ पोखरामा हामी एउटा गीत भएकोलाई प्रस्तुत गर्दैछौ

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: सोए 200,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
5: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभलक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्ला छ। रेडियो सुन्दै गर्नुस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625961363।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
8: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
8: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
9: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
10: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
8: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
8: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 0164546089, 452715।
11: तपाईँ रेडियोमा पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।
12: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार राष्ट्रिय वाणिज्य बैंकले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोड़सम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता। उत्पादनमूलक उद्योगलाई बैंकले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
13: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
15: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9856019218, 9808557710।
7: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नातिनुहोस्।
8: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
9: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
8: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
7: उपचार हुने रोगहरू:
8: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलु बिग्रिएको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा 1 हरिसेवा, फोन 061586536, मोबाइल 9856036536, 9856006036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028 59321 061 581 8071
1: भर्ना खुल्यो
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11मा नयाँ भर्ना खुल्यो
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061 550 491 528 877 98 560 2059

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा शीतमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
5: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौ।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ
8: तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा

0: के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: इट्स न्यू गैलेक्सी टाइम।
3: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
2: संस्थाका विशेषताहरू:
3: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
2: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
3: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
2: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
3: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ।
2: पढाइ तथा खेलकुदमा जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, +2 कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस। डेडिकेटेड टू एकेडमिक एक्सीलेंस सिंस 1994।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना:
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू:
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाइ तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
9: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
10: कुमुदिनी होम्स माबीमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
11: गण्डकी प्रदेशको 11 वटा जिल्ला र

0: यसको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 वटा जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्यालेसकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
0: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
0: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
0: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।

समय बितेको पत्तै हुँदैन। तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611 भर्ना खुल्यू
1: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
2: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
0: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
0: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन् त डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
5: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
4: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
6: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
7: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
9: phone 061-576-361, mobile 98461-57144.
10: Contact school administration, GEF Secondary School. Education for enlightenment.

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
5: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त ISCSG प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
4: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
5: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
4: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
5: एकदमै राम्रो, CTVT को आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
4: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
5: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्, के गर्नु भएको?
7: देख्नु भएन, औषधी हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
10: थाहा छ
11: सल्लाहकार के रे के अचेल
10: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि।
9: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक।
12: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs, and IT personnels. Join Must Shape Your Future. Bharna Faram, Bitaran Bhairayeko Chha. Online application ko lagi, hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718 98463-32836 98562-0900
0: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
13: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ।
13: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम बेस्तरी स्वादिलो छ।
13: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्द पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702 विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
14: सर्टिफिकेट इन डेन्टल साइन्स
15: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
14: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
15: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
14: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
15: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
16: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
15: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725
17: अब गरी किन्ने गरौँ
11: विचार राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
17: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा
11: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार
17: बैंकले दिन्छ 1 करोड कर्जाको आधार सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर जीवन सधैँ मधुर गाडी चढौ सरल घुमाउ गाउँ सहर फरल
11: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
18: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: लिटिल स्टेप माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा साइंस म्यानेजमेन्ट कम्प्युटर साइंस तथा होटल म्यानेजमेन्ट को लागि भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरु विद्यालय पस्नेबित्तिकै प्रकृतिमय हरियाली वातावरण।
0: गत 4 वर्षदेखि गण्डकी प्रदेशमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल।
1: सुविधा सम्पन्न साइंस कम्प्युटर ल्याब एचएम ल्याब र पुस्तकालयको व्यवस्था।
0: भौतिक पूर्वाधार सहितको आफ्नै खेल मैदान।
1: जिम्मेदार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था।
0: स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने।
1: साइंस म्यानेजमेन्ट होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइंस विषयमा पढाइ हुने।
0: पोखरामै बीबीए बीएचएम र बीसीएस आईटी तथा एमबीए मा पनि अन्तर्राष्ट्रिय डिग्री प्राप्त सकिने।
1: छात्र छात्राको लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था।
0: थप जानकारीका लागि प्राचार्य पम्फा गुरुङ लिटिल स्टेप माभि सिमलचौर पोखरा फोन 061-575-013 555-796।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 061586536, मोबाइल 98560636536, 98560536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93.4 MHz सँगसँगै आवाजबाट सबिन तपाईँको साथमा रेडियो अनुपूर्ण 93.4 MHzमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष इन्टरनेटको माध्यम मार्फत विश्वभर www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अनुपूर्ण 93.4 MHz पोखरा र रातोपाटी.com मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ आज मिति 2083 साल जेठ महिनाको 5 गते मंगलबार हो अंग्रेजी तारिक अनुसार मे 19 तारीक 2026 रहेको छ तपाईँलाई यो मिति जानकारी गराउनु पर्दा मैले नेपाली र अंग्रेजीमा भने होइन त त्यति बजी त थाहा पाइहाल्नु भयो तपाईँले बार पनि थाहा पाउनुभयो आज गते होइन वर्ष पनि कसैलाई झोकिन सक्छ कि सुरु सुरु छ नि त त्यही भएर ल पोखरा आसपासमा पानी पर्ला पर्ला जस्तो भइरहेको थियो अघिसम्म अब अहिले चाहिँ के छ ठ्याक्कै थाहा छैन मलाई बिहान पनि पानी पर्ला पर्ला जस्तो नै थियो अहि यस्तो हल्का घाम लाउलान् जस्तो पनि थियो अब यो बदली भइरहन्छ यो बेलामा प्री मनसुनको अवस्था छ त्यही भएर पनि मौसम बदलीको कुराहरू आइरहन्छ अलिक सुरक्षित तरिकाले कतै निस्कँदै हुनुहुन्छ भने त्यही हिसाबले ख्याल गरेर निस्किनु होला र आज चाहिँ खासमा के हुँदैछ भन्दाखेरि देशैभर अलिक गर्मी बढेको छ सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका भागमा आज तापक्रम अझ बढ्ने अनुमान गरिएको छ यो हिजो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा भने गर्मी बढेको हो अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज र भोलि कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने अन्य ठाउँहरूमा अब केही ठाउँहरूमा गर्मी बढ्छ जहाँ जहाँ पानी पर्दैन ती ठाउँमा चाहिँ गर्मी हुन्छ भनेर भनिएको छ यो मैले थोरै अपडेट यहाँलाई गराएँ अब पोखरा आसपासबाट सुन्दै हुनुहुन्छ भने के भइरहेको छ थाहा नै छ यहाँलाई होइन कोही आफ्नो घरतिरै बसेर सुन्दै हुनुहुन्छ होला कोही अब काम गर्दै हुनुहुन्छ होला पसलमा बसेर रेडियो सुन्दै व्यापार गर्दै हुनुहुन्छ होला होइन ल गजब त्यस पछाडि कोही टक्क गाडी चलाउँदै रेडियो अन्नपूर्ण सुन्दै आफ्नो गन्तव्यतर्फ अगाडि बढ़िरहनु भएको छ सबैको दिनको शुरूआत बिहानबाट भइसकेको छ यो पूर्वान्नमा हामी छौं मध्याहसम्म रहन्छौं यहाँलाई भन्नुपर्दाखेरि कार्यक्रममा हामी आज त्यस्तो प्रश्न मैले खासै केही पनि ल्याएको छैन यसो तपाईँको आफ्नो केही प्रस्तुतिहरू छ भने राख्नुहोस् नभए गफगाफ गर्दै कार्यक्रमबाट छुट्यौंला आजलाई त्यस्तो प्रश्न भन्ने कुरा चाहिँ केही पनि मैले राखिनँ अपडेटहरू छन् मसँग र सँगसँगै तपाईँसँग कुराकानी गर्नको लागि अब गीत पनि सुनाउँछु म तपाईँलाई कुनै गीत सुन्न मन लागिरहेको छ भने तपाईँले गीत पनि रोज्न सक्नुहुनेछ सम्भव भएसम्म बजाउने काम चाहिँ मेरो हो यहाँले पक्कै पनि थाहा पाइसक्नु भएको छ यो कार्यक्रमको फर्म्याट शुरूआतमा एउटा गीत राख्छु त्यस पछाडि केही महत्वपूर्ण विषयवस्तुहरू पनि छन् तपाईँले सुन्नै पर्ने थाहा पाउनै पर्ने त्यो विषयवस्तुहरूलाई पनि म उठाउँछु शुरूआतमा एउटा गीत सुनौ यो छेकियो छेकियो देउराली डाँडा नेपथ्य ब्यान्डबाट

के छ अवस्था बाहिर सेकिरहेछ सुरक विरोले देउराली डाँडालाई चाहिँ गाउँ डाँडा सेकिरहेछ कि सराङगुटको डाँडालाई सेकिरहेछ कि होइन अब यता अर्को डाँडो के छ खै कता के छ ल ठिक छ अब यी मुख्य मुख्य डाँडाहरूलाई चाहिँ कुहिरोले छेकिरहेछ के छ तपाईँले भन्नुपर्ने हुन्छ 061-543-0040 मार्फत यहाँहरू आउनुहोला टेलिफोन लाइन खुला छ टेलिफोन लाइन स्टुडियो टेलिफोन लाइन 061-543-0040 हो हामी यसो गीत सङ्गीत सँगसँगै कुराकानी गर्छौँ र स्पेसल्ली फेसबुक लाइभ कमेन्टहरूलाई पनि मैले यहाँ समक्ष जोड्दै आइरहेको छु हामीलाई कार्यक्रम सुनेर कमेन्ट गरिसक्नु भएको छ उहाँको शुभ नाम छ ओके टेलिफोनमा समस्या रहेछ है फेरि एकचोटि हेर्नु पर्ने भयो ल ओके हामीलाई शिवकुमार विश्वकर्माले हेमजादेखि होइन हामीलाई औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ र लेख्नु भएको छ अरूले के सोध्छन् भनेर जिन्दगी चलाउन थाल्यो भने त सास फेर्दा नै सोच्नुपर्ने हुन्छ त्यसैले आफ्नो मनको शान्ति खोज्नुहोस् मनको शान्तिभन्दा ठूलो धन अरू केही पनि हुँदैन जय श्री गणेश आय नमः शुभ प्रभात नमस्कार नमस्कार भाइ म पनि सुन्दैछु है मौसम आज शीतल शीतल छ है बिहानदेखि भन्नुभएको छ शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि हामीलाई कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ अहिले पनि सुनिरहनु भएको छ हाम्रो एकदमै नियमित श्रोता शिव थ्याङ्क यू सो मच भन्छु र गजब लेख्नुहुन्छ उहाँले र आज पनि लेख्नु भएको छ अरूले के सोध्छन् भनेर जिन्दगी चलाउन थाल्यो भने त सास फेर्दा पनि सोच्नुपर्छ अरे कसले के भन्ने हुन् कि भन्दा होइन आफ्नो मनको शान्ति आफैभित्र खोज्नुहोस् मनको शान्तिभन्दा ठूलो धन अरू केही पनि होइन होइन एकदमै गजब कुरा हो है थ्याङ्क यू सो मच शिव मिठो सायरी सहित प्रस्तुत हुनुभयो यहाँलाई फेरि फेरि पनि यसरी नै सहभागिता जनाउनुहोला भन्दै अहिलेको लागि गफाडी केटी कस्तो खतरा नाम हो गफाडी केटी के हो तिम्रो नम्बर भन्ने गीत के लेख्नुभयो को हौ तिमी मेरो भन्ने गीत प्ले गरिदिनु न है हिरो भाइ एन्ड डट डट डट भन्नुभएको छ के हो कि गफाडी केटी अरे नामै गफाडी केटी है धेरै गफ लगाउनुहुन्छ कि आमाले होइन ल थ्याङ्क यू सो मच गफाडी हामीलाई यहाँलाई फेरि फेरि पनि यसरी नै सहभागिता जनाउनुहोला भन्दै अहिलेको लागि गफाडी केटी कस्तो खतरा नाम हो गफाडी केटी के हो तिम्रो नम्बर भन्ने गीत

0: थ्याङ्क यू सो मच भन्न चाहन्छु। अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक राख्छु म, ब्रेक पछाडि फेरि उपस्थित हुनेछु कार्यक्रम पोखरा कल इन सुन्दै गर्नुहोला। आज स्पेसल्ली यो बसाई भनेको मंगलबारको बसाई।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
5: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
7: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हले
8: हले, गर्मीमा नयाँ ट्रिक
7: रिफ्रेशमेन्ट पाउ न्यूट्रिशन मिक्स
8: चिसो हले।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI and Diagnostic Center मा उपलब्ध। गर्दछ।
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी

0: एमआरआई टेक्नोलॉजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलॉजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
1: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192018 9080857710।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ,
5: सल्लाहकार तेरे के हो चेर।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड,

ओके कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ फ्रिक्वेन्सी मोडुलेसन 93.4 मेगाहर्ज हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं र कुराकानी गर्ने क्रममै छु म यहाँहरू सुन्दै हुनुहुन्छ भने 061-540-40 मार्फत आउन सक्नुहुनेछ यो कमर्सियल ब्रेकभन्दा अगाडि हामीले केही फेसबुक लाइभको कमेन्टहरूलाई जोडेका थियौं र सँगसँगै अब भने तपाईँसँग कुराकानी गर्छु म यदि तपाईँ फोन गर्नको लागि तम्ताएर हुनुहुन्छ भने टेलिफोन लाइन पनि एकदम ठिकठाक छ कुराकानी गर्न सकिन्छ र कुनै गीत सुन्न कुराकानी गर्न आइसके पछाडि अब त्यस्तो प्रश्न उत्तर त केही पनि छैन हामी मात्र तपाईँको केही आफ्नो प्रस्तुतिहरू छ भने राख्नु होला नभए हामी गफ गर्दै यसो यताउता कुराकानी गर्दै अगाडि बढ्छौँ र कुनै गीत सुन्न मन छ भने पनि भन्न सक्नुहुनेछ है त ल लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चौरमा रहेका सटर तथा टहराहरू पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ यो जानकारीमा थोरै जोड्छु है त पृथ्वी राजमार्गको छेउमा रहेको 51 टहरा मंगलबार बिहानै डोजर लगाएर हटाइएको अमरसिंह माविको जुन विद्यालयको घेराभित्र रहेको र यो जग्गा 2038 सालदेखि नै टहरा बनाएर भाडामा लगाइएको थियो र व्यवसायी विद्यालय र वडा सहितको समन्वयनमा सहमतिबाटै टहरा हटाइएको छ र अब त्यहाँ चाहिँ अमरसिंह टहरामा डोजर पठाउनु अघि नै महानगरपालिकाले सोमबार सर्वपक्षीय बैठक राखेको थियो र सूचना निकाय सहितको उपस्थितिमा बैठकका सहभागीले यस्ता संरचना हटाउनुपर्ने सुझाव दिएका थिए र आज बिहानै त्यहाँ डोजर लगाएर सबै टहराहरू हटाइएको हो त्यहाँ कुनै विवाद उत्पन्न भएन मतासँग सटर खाली थिए र ती टहराहरू चाहिँ फालियो सामानहरू सुरक्षित रूपमा सारिसकिएका थिए यो त भयो एउटा समाचार अर्को पनि छ पोखराकै खबर हो यो कार्यक्रम पोखराको अलिनमा छौं त्यो भएर पनि पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथमा हुने अनाधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ महानगरको वडा नम्बर 8 र 9 अन्तर्गत पर्ने न्युरोड क्षेत्रमा पैदल यात्रीको सहजताका लागि सड़क पेटी खाली गराउन थालिएको हो नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाका अनुसार फुटपाथ पैदल यात्रीका लागि मात्रै भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ़ने हुँदा यो कदम चालिएको हो महानगरपालिकाले तोकेको निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी पार्किङ स्वयं व्यवस्थापन गर्नुपर्ने स्पष्ट छ महानगरले यो अभियान शुरू गर्नु अघि गत शुक्रबारदेखि नै आइतबार 3 दिनसम्म माइकिङ गरी नगरवासीलाई यसबारे जानकारी गराएको थियो सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि हिजोदेखि नै कार्यवाही शुरू गरिएको सोमबार मात्रै फुटपाथमा पार्किङ गरेका 8 मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो र नगर परिषद निरीक्षक थापाले मंगलबारदेखि थप कडाई गरिने बताउनु भएको छ अबको दिनमा फुटपाथमा पार्किङ गरेको पाइएमा सवारी साधनलाई तत्काल साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालयकोमा पठाइने र नियम अनुसार कड़ा भन्दा कड़ा कार्यवाही गरिने उहाँको भनाइ छ महानगरले सड़क पेटी खाली गराई सड़कमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सवारी साधनलाई साधन तथाधनीलाई आग्रह समेत गरेको छ 11:26 गएको छ स्टुडियो घड़ीमा यति बेला क्रममा हामी कार्यक्रम पोखराको अलिनमा छौं र पोखराको अलिनमा तपाईँसँग कुराकानी गर्ने कार्यक्रम हो पोखराको अलिन 11:26 गएको छ साथीहरूको सहभागिता भएको खण्डमा हामी कुराकानी गर्न सक्छौ यदि यहाँहरू पनि सुन्दै हुनुहुन्छ भने 061-540-40 मार्फत आउनुहोला स्टुडियोको टेलिफोन नम्बर खुला छ हामी गीत संगीत पनि सुन्छौं तपाईँसँगको कुराकानी जुन छ होइन केही जानकारी छ भने त्यसलाई पनि जोड्न सक्नुहुनेछ यस्तै यस्तै विभिन्न विषयवस्तुहरूमा मैले अनलाइन पोर्टलहरू हेरिरहँदाखेरि थाहा पाएको जानकारी यहाँ समक्ष सेयर पनि गर्दै आइरहेको छु र तपाईँसँग कुराकानी गर्ने क्रममै अब क्रममा हामी अर्को एउटा केही गीत सुन्छौं त्यस पछाडि हामी फेरि कुराकानीको लागि जुट्नेछौं यहाँहरू कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला र सहभागिताको लागि 061-540-40 स्टुडियोको टेलिफोन नम्बर खुला छ एकदमै आउन सक्नुहुनेछ भन्दै अहिलेको लागि एउटा गीत राखौँ भन्दै थिएँ मैले अब कुन गीत राख्ने त है ओके ठिक छ ल एउटा गीत म राखिहाल्छु त्यो गीत पछाडि हामी फेरि उपस्थित हुनेछौँ अहिलेको लागि एउटा चलचित्रको गीत हो धडकनबाट यो गीत सुनौ त्यस पछाडि म फेरि उपस्थित हुन्छु

0: अघि यो चलचित्र धड्कनबाट यहाँहरूको लागि मिठो गीत प्रस्तुत गरे, मेरो मनैको फुल टिपी तिम्रो मनैमा सुदिए। कार्यक्रम सुन्दै हुनुहुन्छ पोखरा कलिन रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौँ। यहाँहरूसँग कुराकानी गर्ने क्रममै छु म। स्टुडियो टेलिफोन नम्बर 061-5340-040 खुला छ, यदि तपाईँ फुर्सदमै हुनुहुन्छ र कुराकानी गर्नको लागि आउन चाहनुहुन्छ भने स्टुडियो टेलिफोन नम्बर खुला रहेको छ। एकैछिन कमर्सियल ब्रेक लिन्छु, ब्रेक पछाडि म आउँछु। कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला।
1: Admission are open.
2: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at the school. For more details,
1: phone 061-576-361, mobile 98461-571-44.
2: Contact school administration, GEF Secondary School. Education for enlightenment.
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल
5: घुट्टू खुट्टू पियो या सिर्फ
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
4: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
3: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
4: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01597021 7 सम्पर्क राख्नुहोला।

0: Hello, Pokhara calling.
1: कमर्शियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौँ र टेलिफोन लाइन मार्फत तपाईँ आउन सक्नुहुन्छ यदि फुर्सदमै हुनुहुन्छ भने कुराकानी गर्नको लागि 0615340040 स्टुडियोको टेलिफोन नम्बर हो टेलिफोन लाइन एकदमै खुला छ अहिलेसम्म साथी एकजना साथीसँग पनि कुराकानी गर्न पाइएको छैन यदि तपाईँ फुर्सदमै हुनुहुन्छ भने कुराकानी गर्न सकिन्छ कि जस्तो लागिरहेको छ होइन नभए हामी गीत सङ्गीत सुन्दै केही महत्वपूर्ण जानकारीहरू जोड्दै अगाडि बढ़िरहेका हुन्छौं एकैछिनमा चलचित्र जोनी जेन्टलम्यानबाट एउटा गीत बजाउँछु तर त्योभन्दा अगाडि तपाईँसँग कुराकानी गर्ने योजना हो फेसबुक लाइभतर्फ पनि तपाईँ जोडिन सक्नुहुनेछ र अर्को कुरा के छ भन्दाखेरि यो जुन टेलिफोन लाइन छ टेलिफोन लाइन मार्फत पनि यहाँहरू आउन सक्नुहुनेछ कार्यक्रममा आइसके पछाडि केही तपाईँको प्रस्तुतिहरू छ भने राख्नुहोला होइन ठिक छ म कुराकानी गर्छु अथवा एउटा कुनै गीत सुन्छु भन्नुहुन्छ भने पनि तपाईँलाई त्यो पनि छुट छ होइन ल अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएछ है हेरिदिउँ न त के रहेछ टेलिफोन लाइनमा साथीहरू आउँदै हुनुहुन्छ होला त्यति समय हेरिदिउँ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भयो नेपाल राष्ट्र ब्याङ्कले आज मंगलबारको लागि एक डलरको मूल्य 153.86 रुपियाँ र बिक्री मूल्य 154.46 रुपियाँ तोकेको छ जुन अहिलेसम्मकै उच्च हो यसअघि हिजो अमेरिकी डलर खरिदको एकको खरिद दर 153.25 रुपियाँ र बिक्री दर 153.85 रुपियाँ रहेको थियो भारतमा डलरको मूल्य बढेसँगै स्वतः नेपालमा पनि बढ्ने गर्छ भारत डलरको भाउ बढ्दा विदेशी मुद्रामा हुने आमदानी बढ्छ र रेमिट्यान्स निर्यात विदेशी पर्यटन मार्फत हुने आमदानी बढ्ने र तर आयात महँगो हुने भन्ने अपेक्षा पनि राखिएको छ ओके टेलिफोन लाइन मार्फत एकजना साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहालौं कहाँदेखिको हुनुहुन्छ नमस्ते
2: हेलो
1: हेलो जय श्री गणेश आय नम
2: हेलो सबिनजी नमस्ते गुड मर्निङ
1: गुड मर्निङ गणेश के छ हाल खबर
2: हजुर एकदम ठिक छ कार्यक्रम त सुनिरहेको थिएँ उता रेडियो बजाएर आज भोलि रेडियो कार्यक्रम आउने टाइम र मेरो खाने टाइम एउटै पर्यो
1: कि
2: समस्या पर्यो
1: ए ठिक छ ल त्यसलाई म्यानेज गर्नु पर्यो
2: अब टाइम सार्नु पर्ला
1: कि म टाइम सारौँ त्यसो भए भन्नुहोस् है फेरि मलाई सार्ने भने पनि म 10 बजे बनाऊ कि 1 बजे बनाऊ ल भन्नुहोस्
2: होइन यही ठिक छ पहिल्यैबाट त्यही समयमै आइरहेको समयमै आउने नि
1: यही समय
2: हामीले
1: गर्ने हो अनि के छ
2: हजुर ठिकै छ
1: अहिले घाम म त हेरेको छैन बाहिर के छ मलाई थाहा छैन पानी परिरहेछ अथवा घाम लागिरहेछ के छ भन्ने कुरो
2: गर्मी पानी अब पानी पऱ्यो नि गर्मी छ
1: ए भनेपछि अहिले घाम लागिसक्यो
2: मधुरो मधुरो
1: ए ल ठिक छ अनि तपाईँको अरू सुनाउनु साल खबर
2: तपाईँको सबै राम्रै छ
1: 13 नम्बरवटा होइन
2: मेरो
1: 12 13 नम्बरमा चाहिँ तरबुजा मेला हुँदैछ कि
2: तरबुजा मेला छ भन्ने सुनिरहेको थिएँ
1: तरबुजा खान जानियो म त
2: हजुर कता गरे उता कसैतिर गरे कि पोहोर त
1: पहिला उता कसैतिर हुन्थ्यो होइन अहिले चाहिँ यतै हुँदो रहेछ आज तरबुजा खान जाने हो
2: ल म एउटा आज कार्यक्रम चाहिँ रहेछ के अरे प्रश्नोत्तर कार्यक्रम
1: छैन के सुनाउनुहुन्छ
2: ल म एउटा छोटो गीत सुनाउँछु है
1: ओके ल सुरु गर्नुहोस्
2: यो तपाईँको मिजीको गीत है
1: ए ओके सबिन राईको होइन ल म यही गीत बजाउँछु

0: من لوی پانی یو دیکھاو نا سکینا نانا سے بانی آس جارنا سکینا پیسے ہولا मैरुनु पर्यो अन्त्यमा धन्यवाद
1: थ्याङ्क यू सो मच गणेश एकदम मिठो मिठो आवाजमा सबिन राईको गीत सुनाउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु हुन्छ सम्झिँदै गर्नु होला गीत म बजाउँछु है त नमस्ते हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो मिठो गीत गाउनुभयो उहाँले तपाईँ पनि टेलिफोन लाइन मार्फत यसै गरी आउन चाहनुहुन्छ भने 0165340040 स्टुडियो टेलिफोन नम्बर खुला रहनेछ टेलिफोन लाइन मार्फत हामी कुराकानी गरिरहेका छौं कार्यक्रम पोखरा कल इन मार्फत एउटा दुःखद खबरमा थोरै जोड दिइसकेका छन् तपाईँ फोन गर्दै गर्नुहोला जंगली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु भएछ यो चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन बाल बालिकाको मृत्यु भएको छ नौ वर्षीय नमुना चेपाङ एघार वर्षीय सञ्जय चेपाङ र तेह्र वर्षीय मनिता चेपाङको मृत्यु भएको हो उनीहरू एउटै परिवारका सदस्य हुन् राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार जेठ एक गते घरमा नै नमुनाको मृत्यु भएको थियो र अन्यको उपचार क्रममा जेठ दुई गते सञ्जयको र भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको भनेर जानकारी दिएको छ गएको वैशाख 29 गते श्याम बहादुर चेपाङ परिवारका पाँचजनाले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए त्यसपछि उनीहरू बिरामी परे गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका निम्ति भरतपुर अस्पताल लगिएको थियो भन्ने खबर हामीलाई भर्खरै मात्र प्राप्त भएको छ जंगली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु भन्ने समाचार यति बेला बाराखरी अनलाइनमा रहेको छ अब यो दुःखद खबर गर्नुपर्छ है एकदमै दुःखद खबर हो यस्ता खालका गतिविधिहरू जुन च्याउका कुराहरू यो बेलामा अब होइन हुन्छ च्याउ कुन खाने कुन नखाने भन्ने हुन्छ कि होइन त्यही भएर यो खाँदाखेरि चाहिँ धेरै ख्याल गर्नुपर्ने हुन्छ अलिक सचेत बन्नु होला तपाईँ कोही सुन्दै हुनुहुन्छ र त्यस्तो च्याउ खाने इच्छा गर्नुभएको छ भने यस्तो घटना घट्न सक्छ त्यही भएर राम्रो खालको च्याउ विषादीयुक्त विषादी नभएको च्याउ खोजेर बल्ल खाने कि च्याउ खेती गरेको ठाउँबाट होइन त्यो ल्याएर खायो भने पनि केही हुँदैन ल यो कुरालाई चाहिँ तपाईँ ख्याल गर्नुहोला कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण 88 जनाको ज्यान गएको छ विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल भनेर घोषणा गरेको छ 300 भन्दा बढ़ी शंकास्पद संक्रमित रहेका छन् यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको रूपमा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको र विश्व स्वास्थ्य संगठनलाई उद्धित गर्दै समाचार संस्था एपीले जनाएको छ कंगो युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुगेको छ 300 भन्दा धेरै शंकास्पद संक्रमित रहेका छन् कुनै बेला कोविडको महामारी थियो भने अब अहिले इबोलाको महामारी आउला जस्तो छ है ल पनि एकदमै के भन्नुहुन्छ त्यसलाई अब अलिक खतरनाक खालको समाचार भयो होइन अब अरू के छ त खासै त्यस्तो सुनाउने पर्ने केही छ भने हामी कार्यक्रम मार्फत पनि यहाँलाई भनिहाल्छौँ होइन तपाईँकोतिर पनि के छ कसो छ तपाईँले सुनाउने हो कि हामीले यताको सुनाउने तपाईँकोतिर हालखबर तपाईँले सुनाउने अघि गणेशले मिठो गीत गाएर छुटिनुभयो के छ अब अरू 11:49 गइरहँदाको यो अवस्थामा अब ल ठिक छ 0165443 एउटा यहाँ खबर आएछ फेरि अर्को पनि म थोरै जोड्छु है त के खबर आयो त भन्दाखेरि जल तथा मौसम विज्ञान विभागले मंगलबार जारी गरेको मौसम पूर्वानुमान अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा अत्याधिक गर्मी बढ़ेको छ तराईका जिल्लाहरूमा उकुसमुकुस गर्मी बढ़दा यसका पहाड़ी तथा हिमाली क्षेत्रहरूमा भने मेघगर्जन र चट्याङ सहित वर्षाको अनुमान गरिएको छ यो धनगढ़ीको तापक्रम सबैभन्दा धेरै 40-42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ अहिले गर्दाखेरि डिपायलमा 37-39 विरेन्द्रनगरमा 36-38 होइन घोराईमा 35-37, जनकपुरमा 34-36 डिग्री सेल्सियस हुने अनुमान गरिएको छ। अत्याधिक गर्मी हुने यी शहरहरूमा वर्षाको कुनै सम्भावना छैन। रातिको समयमा पनि मुख्यतया मौसम सफा रहनेछ र आज दिउँसो पोखरा, काठमाडौँ, ओखलढुङ्गा, जिरी लगायतका ठाउँहरूमा मेघगर्जन सहित वर्षाको समेत सम्भावना रहेको छ। होइन ल, कार्यक्रमबाट म छोड्छु। अब अघि सबिन राईको गीत गणेशले सुनाउनु भयो, अहिले म सबिन राईले नै गाएको गीतलाई चाहिँ म थोरै जोड्छु। एक गीत छोड्दै कार्यक्रमबाट साइन आउट हुनुपर्ने बेला भएको छ। आज फोन गर्नुभयो गणेश गुरुङलाई धेरै धन्यवाद व्यक्त गर्छु, अनि साथीहरूले पनि सुनेर भए पनि सहभागिता जो साथ दिनुभयो उहाँलाई पनि थ्याङ्क यू सो मच। गफाडी केटी र शिवकुमार विश्वकर्मा दुवैजनालाई थ्याङ्क यू सो मच भन्दै ब्याकग्राउण्डमा बसिसकेको छ यो गीत यहाँहरू सबैजनाको लागि छोड्दै आफ्नो ख्याल गर्नुहोला। शुभ तरिकाले लाभ भएर तपाईँको दिन बितोस्।

0: गर्मी होइन रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम को।
1: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
2: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
3: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: मम्मी, गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हले
9: हले।
8: गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
11: टाइम चेक।
12: यति बेला मध्याह्नको 12 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रामु दाई परिवार लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9856019218 9008857710।
4: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारै गन खिनानी खनी तोला
5: खनाई बेवा नासर बे, रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नई श्याबा मार दुकान पो मोना नई पेसोलाई नी च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चने तो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसेनरी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
4: जगा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता कृवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्ने यामो
4: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0161580815 9856535815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा तान निभिन्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: Admission are open.
8: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
7: phone 061-576-361, mobile 9846-1571-44.
8: Contact school administration, GEF Secondary School, education for enlightenment.
9: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9844032239, 9808259321, 061-581-8071।
10: छुट्ला है छुट्ला है छुट्ला है छुट 10 होइन 20 होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
11: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्।
7: बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
11: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
3: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ रिफ्रेसमेन्ट न्युट्रिसन चिसो
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: 93.4

0: दाई 36 छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दैन यार प्लिज यार, के तपाईँको छैन दाई? के भन्छु यो
1: हिम्मत भनेको दाई हिम्मत
0: भाउजू आयो भाउजू आयो भाउजू

0: भर्ना खुल्यो।
1: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
2: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
0: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
0: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98460-42010
3: छुट दस होइन 20 होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
4: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
5: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-032-29 98-08-59-321-061-581-8
2: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
6: दिपी नयन आँखा घर क्लिनिक प्राली
2: न्यू रोड भाटभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007 97-62-33-68-16।
0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
7: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनु पर्नेछ।
2: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
8: आधुनिक भौतिक पूर्वाधार
2: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण
9: गराइने
10: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
9: विस्तृत जानकारीका लागि
11: पोखरा युनाइटेड एकेडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 0165504915288777 98562009
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
13: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
12: उपचार हुने समस्याहरू
13: हृदयघात
12: हाई ब्लड प्रेसर
13: हार्ट फेल
12: छातीको दुखाई तथा थकान
13: मुटुको भल्भमा समस्या
12: मुटुको बाथ रोग
13: हाई ट्राइग्लिसेराइडिटिजी
12: मुटुको धड्कनमा अनियमितता
13: हाई कोलेस्ट्रोल
12: पेसमेकर राखेको वा राख्नु पर्ने
13: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
12: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
12: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
13: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
14: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ साथै अग्नि आस्थामा गाड़ी बिक्रीसँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ गाड़ी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी निशुल्क सर्भिसिङ सजिलो फाइनान्सिङ दक्ष प्राविधिकद्वारा 200 पॉइन्ट चेक जाँच भएको मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी थप जानकारीका लागि सम्पर्क नम्बर 061-4116-05 98-20-114-952 अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप

0: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364, 580-725।

0: बद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: Mommy, garmi bhaiya ke cheese so piuna.
1: Piuna lai chiso, uthao hale.
2: Hale? Garmi manaya fit.
1: Refreshment bath, nutrition meat.
2: Chiso hale.
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834-34-834-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-
5: महाराजगंज काठमाडौँ का वरिष्ठ सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगर को समस्या, गर्भकालीन मधुमेह, थाइराइड हार्मोन को गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिला को शरीर में अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीर को उचाई नबढी, कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महीना को दोस्रो शनिवार अर्थात यही जेठ 9 गते शनिवार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01597097 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: होइना रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम को।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ पनि अब नाच्नुहोस्।
2: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडा ज्यू हरेक महिनाको दोस्रो शनिबार
3: अर्थात यही जेत 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
2: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू
2: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाई लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भलु बिग्रिएको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिसेवक फोन 061586536 मोबाइल 98560736536 98560536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
7: मम्मी गर्मी भयो के चिसो
8: पिउनलाई चिसो उठाउ हरेक
7: गर्मीमा नयाँ
8: रिफ्रेसमेन्टमा न्युट्रिसन मिट
7: चिसो हरेक

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: ఫోన్ పాయింట్ సంఘ సదై రివార్డెడ్.
1: बीपी कोइराला मेमोरियल कैंसर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन का वरिष्ठ कैंसर रोग विशेषज्ञ अब पोखरा में. के तपाई को शरीर में गाठागुठी तथा स्त्री संबंधी ब्रेस्ट समस्या तथा पाठेघर संबंधी समस्या लगातार भईराखने औषधि प्रयोग गरिराखे निको नहुने र कैंसर भएर औषधि सेवन गरिराख्नु भएको छ. महिला संबंधी भईराखने लगातार समस्या को समाधान र सही उपचार कराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ. स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ.
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो. सम्पर्क 98434032929, 98028 59321, 061581.
3: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30.

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले रजियो
1: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेंट छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट पोखरा को ब्रांड 25 वर्ष को विश्वास गति से अपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार हुने समस्याहरू
4: हृदयघात
3: हाई ब्लड प्रेसर
4: हार्ट फेल
3: छातीको दुखाई तथा थकान
4: मुटुको भल्कमा समस्या
3: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
7: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
7: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
8: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
6: सम्पर्क मोबाइल 9856019218, 9808-57710।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मम्मी गर्मी भयो के, चिसो पिउ न, चिसो उठाउ हले हले, गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट बा न्यूट्रिशन मिट चिसो हले।
14: होम केयर सेवा, होम केयर सेवा,
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
2: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउन साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
1: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01597021 सम्पर्क राख्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: Hush, hush, hush, Papa's sleeping.

0: मम्मी गर्मी भाई के थी सो प्यूना
1: प्यूना लाई चिसो उठाओ हटे
2: ओले गर्मी मनाया ट्विस्ट
1: रिफ्रेशमेंट पाप न्यूट्रिशन मीट
2: चिसो हटे
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562-0909।
4: ओहो नासर बे कति छाबा डिजाइन बे मारेखाना किनानी खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
4: ए नै छाबा मार दोकान पो मोना नै प्रेसलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छाबा कोपिम ओछे
5: हजुर किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
4: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान निभिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972-77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
10: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: छैन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे
5: हले गर्मीमा नयाँ स्वेट
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
5: चिसो हले।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा,
5: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
3: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
2: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम।
6: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा, हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँगाउँमा छन् शाखा हरेक ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेप सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 0176-5736-98-41-97-460-1796
0: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: त्रिवी शिक्षण अस्पताल टीचिंग हॉस्पिटल महाराजगंज काठमांडू का वरिष्ठ सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरा में उपचार हुने समस्याहरू सुगर को समस्या गर्भकालीन मधुमेह थायराइड हार्मोन को गड़बड़ी हुने निसंतानपन महीनावारी गड़बड़ी योनिच्छामा कमी हुने महिला को शरीर में अनावश्यक रौं आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ़ने उमेर अनुसार शरीर को उचाई नबढ़ी उड़को हुने वा धेरै अग्लो हुने बिरामी जाँच प्रत्येक महीना को दोस्रो शनिवार अर्थात यही जेठ 9 गते शनिवार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028391061 5188771।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
4: होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
4: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
6: घुट्टु घुट्टु पियो या सिपा रमायो,
7: अब घर पियो लाइके चीसो हर्मी,
6: वाला चीसो हर्मी।
8: गर्मी हैन, रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
7: चीसो हर्मीको।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: लिटिल स्टेप माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा साइंस म्यानेजमेन्ट कम्प्युटर साइंस तथा होटल म्यानेजमेन्ट को लागि भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू विद्यालय पस्नेबित्तिकै प्रकृतिमय हरियाली वातावरण।
0: विगत 4 वर्षदेखि गण्डकी प्रदेशमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल।
1: सुविधा सम्पन्न साइंस कम्प्युटर ल्याब एचएम ल्याब र पुस्तकालयको व्यवस्था।
0: भौतिक पूर्वाधार सहितको आफ्नै खेल मैदान।
1: जुहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था।
0: स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने।
1: साइंस म्यानेजमेन्ट होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइंस विषयमा पढाइ हुने।
0: पोखरामै बीबीए बीएचएम र बीसीएस आईटी तथा एमबीए मा पनि अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्न सकिने।
1: छात्र छात्राको लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था।
0: थप जानकारीका लागि प्राचार्य पम्फा गुरुङ लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-575-013 555-796।

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
3: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 84 46 525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?

0: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछापुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
0: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
2: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
2: सम्पर्क मोबाइल 9856019218 9808557710
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा के तपाईँको शरीरमा गाठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
5: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 9844-34-2929 9808-59321 061-581-8071
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्कमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: सुवर्ण अवसर
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

छैन, बी छैन, पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारी को लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01597097171 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दाउ न त्यो त छुट्टी संसार हुन्छ नि

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: लिटिल स्टेप माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 साइंस म्यानेजमेन्ट कम्प्युटर साइंस तथा होटल म्यानेजमेन्ट को लागि भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू विद्यालय पस्ने बित्तिकै प्रकृतिमय हरियाली वातावरण,
3: विगत 4 वर्षदेखि गण्डकी प्रदेशमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल,
4: सुविधा सम्पन्न साइंस कम्प्युटर ल्याब, एचएम ल्याब र पुस्तकालयको व्यवस्था,
3: भौतिक पूर्वाधार सहितको आफ्नै खेल मैदान,
4: जिम्मेदार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,
3: स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने,
4: साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स विषयमा पढाइ हुने,
3: पोखरामै बीबीए, बीएसएम र बीसीएस, आईटी तथा एमबीएमा पनि अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्न सकिने,
4: छात्र छात्राको लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था।
3: थप जानकारीका लागि प्राचार्य पम्पा गुरुङ, लिटिल स्टेप माभि, सिमलचौर पोखरा, फोन 061-575-013-555-796।
5: फ्रिस्टाइल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता

0: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 084 46 525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हले
1: हले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट मा न्यूट्रिशन मिक्स
1: चिसो हले
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड़कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 553834

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको

0: मा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
0: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856019218 9808557710। होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997।
3: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
4: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834340329, 9808593121, 061-581-8071।
5: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
5: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Save a Future. Bharna Faram Bitaran Bhai Reko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mas, Baisi Mag, Nadipur. फोन 061-577-718-9463-32836-98-562-2099

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
2: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: डिजिटल ठगीबाट बचौ।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
11: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
12: मम्मी गर्मी भयो के चिसो पिउना
13: पिउनालाई चिसो उठाउ हर्ने
12: गर्मीमा नयाँ ट्विस्ट
13: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
12: चिसो हर्ने।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
16: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
17: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
17: उपचार हुने समस्याहरू
9: हृदयघात,
17: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
17: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
17: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
17: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
17: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
17: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोड सम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
3: हामी छौ तपाईको साथ, बनाउनु तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
3: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 01

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

छैन, बी छैन, पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त?
6: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफूलाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
7: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदय घात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
11: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरे
12: हरे गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्टमा न्युट्री

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: ಸ್ಟೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30.
4: भर्ना खुल्यो.
5: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ.
6: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
4: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
6: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 061554198877, 98560259.
8: डिजिटल ठगीबाट बचौं.
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
9: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
10: हर्ले गर्मीमा नयाँ ट्विस्ट
9: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
10: चिसो हर्ले.
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
11: उपचार हुने समस्याहरू
12: हृदयघात,
11: हाई ब्लड प्रेसर,
12: हार्ट फेल,
11: छातीको दुखाई तथा थकान,
12: मुटुको भल्भमा समस्या,
11: मुटुको बाथ रोग,
12: हाई ट्राइग्लिसेराइडिटिजी,
11: मुटुको धड्कनमा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
11: पेसमेकर राखेको वा राख्नु पर्ने,
12: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
11: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
13: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
11: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061857262653834.
14: घरेको भए होइन, गरिहाल्नुहोस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स. अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
15: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
14: शिखर इन्सुरेन्सको सहकार्यमा
15: अस्पताल खर्च सहाराले गर्छ।
14: ई सेवा सबै सधैँ सँगै।
16: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
4: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्लिक्स।
8: गर्मीमा नयाँ ट्विस्ट,
7: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
8: चिसो हर्लिक्स।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: दस होइन बीस होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारी को लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु होला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
5: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्लिक्स।
6: हर्लिक्स
5: गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स, चिसो हर्लिक्स।
7: हेलो
8: हजुर नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छन् त डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
9: मुटु संबंधी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाइ तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266-553-834।
6: होम केयर सेवा
11: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997।
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
13: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
13: अध्यापन हुने विषयहरू
12: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
13: विशेषताहरू,
12: विषय विज्ञद्वारा अध्यापन गराइने,
13: अत्याधुनिक प्रयोगशाला,
12: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
14: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका
15: वरिष्ठ क्यान्सर रोग विशेषज्ञ
14: अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
16: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
17: घरेको भए होइन, गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
18: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
17: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
18: शिखर इन्स्योरेन्सको सहकार्यमा
17: अस्पताल खर्च सहाराले गर्छ।
18: ई सेवा सबै सधैँ सँगै।
19: भर्ना खुल्यो।
20: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय
17: सहाराले गर्छ।
19: भर्ना खुल्यो।
20: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक

0: सठी 790
1: संस्थापक प्राचार्य जीईएफ गिव सेकेंडरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नया बाजार।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061588364580725.

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेंस खुले जियो
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरले
1: हरले गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्ट बाथ न्युट्रिसन मिक्स
1: चिसो हरले
2: खुट्नु खुट्नु पियो या सिपमा रमायो
1: अब गर्मीलाई के चिसो हरले
2: होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड़को हुने वा धेरै अग्लो हुने बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 061 581 871
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01591 35 96 98 012 35 444
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरले
1: हरले गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्ट बाथ न्युट्रिसन मिक्स
1: चिसो हरले
7: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नसिपको

0: व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था. विशेष फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर. भर्ना फारम वितरण भइरहेको छ. अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ. फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर. फोन 061-570-718, 98-63-32-836, 98-560-22-09.
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार हुने समस्याहरू:
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834.
4: लिटिल स्टेप माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 साइंस म्यानेजमेंट, कम्प्युटर साइंस तथा होटल म्यानेजमेंट को लागि भर्ना खुल्यो.
5: हाम्रा विशेषताहरू: विद्यालय पस्ने बित्तिकै प्रकृतिमय हरियाली वातावरण,
4: विगत 4 वर्षदेखि गण्डकी प्रदेशमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल,
5: सुविधा सम्पन्न साइंस कम्प्युटर ल्याब, एचएम ल्याब र पुस्तकालयको व्यवस्था,
4: भौतिक पूर्वाधार सहितको आफ्नै खेल मैदान,
5: जिम्मेदार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,
4: स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने,
5: साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स विषयमा पढाइ हुने,
4: पोखरामै बीबीए, बीएसएम र बीसीएस, आईटी तथा एमबीए मा पनि अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्न सकिने,
5: छात्र छात्राको लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था.
4: थप जानकारीका लागि प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप माभि, सिमलचौर पोखरा. फोन 061-575-013-555-796.
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो. कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ. यस्तो कार्य दण्डनीय छ. खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं.
7: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन खिनानी खनि तोला
9: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी तोला।
8: ए नै स्याबा मार दोकान पो मोना, नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे।
9: हजुर, तिमी झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ। चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
8: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आश्रम ल्यादो।
9: समुदाय रवा ता क्रिवा ज्याल जाति क्रिवा छतैरा न त खैमा बिलन चन्न यामो
8: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15, 98-565-35-8-15। प्रोप्राइटर दशरथ सुनार।
9: छतैरा त तान निभिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
2: घर होस् या अफिस, होटल होसियार रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
1: होम केयर सेवा होम केयर सेवा
11: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
11: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
11: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99277
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
14: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
15: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
14: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
15: साँच्चै हो र
14: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274257526
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9556019218 9808557710
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853555928 विजिट www.landmarknepal.com

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्रपुर पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अनुहुन हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तब हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अमरसिंह क्षेत्रको अव्यवस्थित टहरा जेसीबी प्रयोग गरी हटाइयो, यसलाई सकारात्मक उदाहरणका रूपमा लिनुपर्ने मेयर आचार्यको भनाई। पोखराको न्यू रोड क्षेत्रमा सड़क पेटी अतिक्रमण हटाउन शुरू, अटेर गर्ने सवारी साधनलाई कार्यवाही। प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको नाम संसदीय सुनवाई समितिबाट सर्वसम्मत अनुमोदन। आगामी सुनवाई प्रक्रियालाई थप परिष्कृत र सुधार गर्दै लगिने। न्याय र विवेकको खोजीमा नेपाल बारद्वारा लालटिन जुलुस। न्यायपालिकाभित्रको द्वैत शासनप्रति आपत्ति। विदेशीको संख्यामा वृद्धि, पोखरामा तर्जुमा मेला सम्पन्न। स्थानीय उत्पादनको प्रवर्धनमा जोड़। मानवीय सहायता टोलीमाथि इजरायलले गरेको हस्तक्षेपप्रति टर्कीका राष्ट्रपतिद्वारा निन्दा। रूस चीन सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको राष्ट्रपति पुटिनको भनाई। र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव। छिट्टै विशेष साधारण सभा बोलाउन माग। खेलकुद क्षेत्रको संरचनागत कमजोरीको कारण राजस्व परिचालन कमजोर, सुधारोन्मुख बजेट आउने अपेक्षा। पोखराको मुख्य प्रवेशद्वार मानिने अमरसिंह क्षेत्रको अव्यवस्थित टहरा हटाउने अभियानमा व्यवसायहरूले देखाएको सहयोगप्रति पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले आभार व्यक्त गर्नुभएको छ। उहाँले शहरी सौन्दर्यकरणको अभियानलाई सफल बनाउन व्यवसायहरूले स्वेच्छाले संरचना खाली गरेको भन्दै यसलाई सकारात्मक उदाहरणका रूपमा लिनुपर्ने बताउनुभएको छ। अमरसिंह माध्यमिक विद्यालयको खेल मैदान अगाडि पृथ्वी राजमार्गसँग जोड़िएको क्षेत्रमा दशकौंदेखि सञ्चालनमा रहेका अनधिकृत टिनका टहरा मंगलबार हटाइएको थियो। महानगरपालिकाको रोहभरमा विद्यालयसँग समन्वय गरी व्यवसायहरूले जेठ 4 गतिभित्र आफ्ना सामान सुरक्षित स्थानान्तरण गरेपछि महानगरले जेसीबी प्रयोग गरी बाँकी संरचना हटाएको हो। नगर प्रमुख आचार्यले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायहरूको पुनर्स्थापनाका विषयमा विद्यालयसँग आवश्यक छलफल र समन्वय गरिने बताउनु भएको छ। उहाँका अनुसार सार्वजनिक तथा शैक्षिक संस्थाको जग्गा संरक्षणसँगै शहरको सौन्दर्य कायम गर्ने उद्देश्यले अभियान अघि बढ़ाइएको हो। महानगरपालिकाका अनुसार अमरसिंह क्षेत्र पोखराको प्रमुख प्रवेश मार्ग भएकाले अव्यवस्थित टहराले शहरको सौन्दर्यमा नकारात्मक असर पारिरहेको थियो। 51 व्यावसायिक सटरका व्यवसायीहरूले महानगरपालिका र विद्यालयको आग्रह स्वीकार गर्दै स्वेच्छाले संरचना खाली गरेका हुन्। अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलका अनुसार सर्वपक्षीय सहमतिपछि व्यवसायीहरूले आफै सामग्री हटाएपछि महानगरले बाँकी संरचना भत्काएको हुन्। महानगरपालिकाको टोलीले नेपाल प्रहरी र नगर प्रहरीको सहयोगमा पृथ्वी राजमार्गसँग जोड़िएको विद्यालयको खेल मैदान अगाडि रहेका संरचना हटाएको हो। उक्त जग्गामा 2038 सालदेखि टहरा निर्माण गरी व्यावसायिक प्रयोजनको लागि भाडामा लगाइँदै आएको थियो। महानगरपालिकाले पटक पटक सूचना जारी गर्दा पनि व्यवसायीहरूले टहरा खाली नगरेपछि विद्यालयले 35 दिने र त्यसपछि 15 दिने सूचना जारी गरेको थियो। त्यसपछि 51 व्यवसायीले क्षतिपूर्तिको माग गर्दै उच्च अदालत र जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। दुवै अदालतले विद्यालयकै पक्षमा फैसला सुनाएपछि व्यवसायीहरू संरचना खाली गर्न सहमत भएका हुन्। विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले नेपालमा सम्भवतः पहिलोपटक सहमतिमै व्यवसायीहरूले आफ्नो संरचना खाली गरेर सामग्री आफै हटाएको बताउनुभयो। सर्वपक्षीय बैठकमा भएको सहमति अनुसार व्यवसायीहरूले सामान तथा निर्माण सामग्री हटाइसकेपछि महानगरपालिकाले जेसीबी प्रयोग गरी बाँकी संरचना भत्काएको उहाँले खुलाउनुभयो। संरचना बनेको अवस्थामा हालका व्यवसायीलाई प्राथमिकता दिइने भनिए पनि संरचना बन्ने नबन्ने भन्ने विषयमा आधिकारिक निर्णय भइ नसकेको उहाँले उल्लेख गर्नुभयो। प्रधानाध्यापक पोखरेलले अन्दाजी 6 रोपनी जग्गामा 51 व्यवसायीले व्यवसाय गर्दै आएको र उनीहरूले मागेको समय पश्चात संरचना भत्काउने कार्य गरिएको बताउनुभयो। महानगरपालिकाले सार्वजनिक तथा शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने नीति अनुसार अभियान सञ्चालन गरिएको जनाएको छ। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ। संरचना भत्काउने क्रममा हुन सक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति गराइएको थियो। महानगरको यस कदमसँगै विद्यालयको अतिक्रमित जग्गा पुनः विद्यालयकै मातहतमा आउने र शैक्षिक वातावरणमा सुधार हुने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिकाले न्यू रोड क्षेत्रका फुटपाथ सड़क पेटीमा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ। महानगरको वडा नम्बर 8 र 9 अन्तर्गत पर्ने न्यू रोड क्षेत्रमा पैदल यात्रीको सहजताको लागि सड़क पेटी खाली गराउन थालिएको हो।
नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाका अनुसार फुटपाथ पैदल यात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ़ने हुँदा यो कदम चालिएको हो। उहाँले महानगरपालिकाले तोकेको निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पार्नुभयो। महानगरले यो अभियान शुरू गर्नुअघि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन लगातार माइकिङ गरी नगरवासीलाई यसबारे जानकारी गराएको थियो। सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि कार्यवाही शुरू गरिएको छ। पहिलो दिनमा फुटपाथमा पार्किङ गरिएका 8 मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ। नगर प्रहरी निरीक्षक थापाले अब थप कडाई गरिने बताउनुभयो। अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमअनुसार कड़ा कार्यवाही गरिने उहाँको भनाइ छ। महानगरले सड़क पेटी खाली गराई सड़कमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन सम्पूर्ण सवारी धनी तथा नगरवासीलाई आग्रह गरेको छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिश भएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका शर्मालाई समितिको मंगलबार बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको हो। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बुद्ध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। सुनवाई प्रक्रियाका क्रममा प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने वर्गीकरण गर्ने र आवश्यक अध्ययनको लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। विशेष गरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ। संवैधानिक परिषदले वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उहाँले आगामी सुनवाई प्रक्रियालाई थप परिष्कृत र सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। नेपाल बार एसोसिएशनले न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप भएको र प्रशासन संयन्त्रले समानान्तर शासन चलाउन खोजेको भन्दै आपत्ति जनाएको छ। बारले मंगलबार दिउँसो लालटिन बालेर सांकेतिक रूपमा न्याय र विवेकको खोजी गर्दै विरोध प्रदर्शन गरेको हो। नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले पदभार ग्रहणका क्रममा आफूले उठाएको न्यायालयभित्र दुईवटा संयन्त्र सक्रिय रहेको विषय अहिले पुष्टि भएको बताउनुभयो। उहाँका अनुसार सर्वोच्च अदालतमा न्याय प्रदान गर्ने न्यायाधीशहरूको एउटा संयन्त्र र मुद्दा मामिला रोक्न खोज्ने प्रशासनको अर्को संयन्त्र गरी द्वैत शासन आवि भएको छ। प्रस्तावित प्रधान न्यायाधीशको नियुक्तिको सन्दर्भमा जारी अध्यादेश र सिफारिश त्रुटिपूर्ण रहेको भन्दै परेका निवेदनहरूलाई सर्वोच्च प्रशासनले नियतवश रोकेको बारको आरोप छ। अदालत अस्पताल विद्यालय र मन्दिर जस्ता निकाय कहिले बन्द हुन नहुने भन्दै उहाँले विगतमा वरिष्ठतम न्यायाधीशहरूको उमेर सम्बन्धी विवादमा तत्काल रिट दर्ता भएको नजिर स्मरण गराउनुभयो। कुन विषय सुनवाई हुने वा नहुने भन्ने निर्णय गर्ने अधिकार बेन्चको भएको तर प्रशासनले नै त्यसलाई रोक्न दुःखदायी रहेको उहाँको तर्क छ। बारले प्रधान न्यायाधीशको सिफारिशमा वरिष्ठताको क्रम मिचिएको प्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। निश्चित अवधि तोकिएका न्यायाधीशलाई छोडेर लामो अवधिका लागि प्रधान न्यायाधीश सिफारिश गर्नुलाई बारले सेटिङको संज्ञा दिएको छ। अध्यक्ष मिश्रले सरकारले न्यायाधीशहरूको पदावधि कमजोर पार्ने उनीहरूलाई हैरानी दिने वा पदत्याग गर्न धम्क्याउने जस्ता क्रियाकलाप नगर्न चेतावनी दिएका छन्। साथै उहाँले कानून व्यवसायी पृष्ठभूमिबाट सांसद बनेकाहरूलाई संविधानको धारा 105 पालना गर्न र संसदमा न्यायाधीशहरूको विषयमा अनावश्यक छलफल नगर्न आग्रह गर्नुभयो। हाल बारको कम्पाउण्डमा सीमित रहेको आन्दोलनलाई आवश्यकता परे अदालतको भित्रैसम्म लैजाने चेतावनी उहाँले दिनुभयो। 109 दिनको लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउन खोजिए देशभरका बार इकाईहरूसँगको समन्वयमा आन्दोलन विस्तार गरिने अध्यक्ष मिश्रले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुलसिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-263-553-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना सा

0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
0: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162 590-163।
4: घुट्नु खुट्नु पियो या सिप परमायो
5: अब गर मी लाइक चीज सो हर्डी
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0175674558779003। मौकाको फाइदा उठाउनुहोस्।

इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नम्बर 13 ले आयोजना गरेको तरबुजा मेला 2083 सम्पन्न भएको छ। मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। मेलाको उद्घाटन गर्दै उहाँले कृषकको हकित र पुरस्थानको लागि महानगरले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। महानगरले सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सका कारण कृषकलाई सहज भएको उहाँले उल्लेख गर्नुभयो। मेलामा तरबुजा खेती र उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। कृषक सम्मान, तरबुजा दौड़, तरबुजा खाने प्रतियोगिता तथा तरबुजा क्विज आयोजना गरिएको

मेलामा सहभागीलाई पुरस्कार स्वरूप तरबुजा नै प्रदान गरिएको थियो। आयोजकका अनुसार मेलामा सबैभन्दा ठूलो तरबुजा उत्पादन गर्ने कृषक, सबैभन्दा मिठो तरबुजा उत्पादन गर्ने कृषक तथा उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई सम्मान गरिएको थियो। पोखरा 13 का वडाध्यक्ष किरण बरालले स्थानीय उत्पादनको प्रवर्तन गर्नका लागि मेला आयोजना गरिएको बताउनुभयो। मेला सम्पन्न गर्न सघाउने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो। तरबुजा खेतीको कारण पोखरा वडा नम्बर 13 चिनिने मौका पाएको भन्दै कृषकहरूको कार्यको प्रशंसा गर्नुभयो। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता मेलाको आयोजनाले कृषकलाई उत्पादित वस्तुको प्रचार प्रसार र बजार प्रवर्तनमा मदत पुग्ने बताउनुभयो। उहाँले कृषकमा उत्प्रेरणा प्रदान गर्नको लागि सम्मान र पुरस्कार समेत वितरण गरिएको उल्लेख गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव प्रेरणा सडाई भट्टराई, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्षका संयोजक बहादुर भट्टराई तथा तरबुजा कृषक लगायतले पोखरामा तरबुजा उत्पादनको अवस्था, बजारीकरण, खेती विस्तार र सम्भावनाबारे धारणा राख्नु भएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय उत्पादनको संरक्षण र बजारीकरणका लागि यस्ता मेला प्रभावकारी हुने बताउनु भएको थियो। उहाँहरूले कृषिलाई व्यावसायिक र आकर्षक बनाउन स्थानीय तहले थप सहयोग र प्रवर्तन गर्नुपर्नेमा जोड़ दिए। उद्योग तथा पर्यटन मन्त्रालयले गण्डकी प्रदेशको आर्थिक र प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वस्तुबाट बन्ने करेन्सी तथा सजावटको सामग्री उत्पादन सम्बन्धी 15 दिने तालिमको नतिजाप्रति विभागीय मन्त्री यशोदा रिमालले खुशी व्यक्त गर्नुभएको छ। महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा मासपार स्थित कार्यालयमा भएको सो तालिममा 15 जना महिला उद्यमीहरूको सहभागिता रहेको छ। तालिमको अनुगमन गर्दै सहभागी महिला उद्यमीहरू र संघले गरेको विगतका कामहरूबाट प्रभावित हुँदै मन्त्री रिमालले मन्त्रालयको लक्ष्य अनुसार काम गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो। उहाँले मन्त्रालय र सरकारको कामले उद्यमशीलताको वृद्धि गरी रोजगारी र स्वरोजगार नागरिक बनाउने लक्ष्य रहेको बताउनु भन्दै आउँदा दिनमा समेत बजेट र बजारीकरणको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। तालिम अवलोकनकै क्रममा मन्त्री रिमालले आउँदो बजेटमा समेत उद्यमशीलताका कुरालाई अझै बढ़ाएर लैजाने बताउनु भएको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमालयारोहणको लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमालयारोहणको लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी माल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणको लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणको लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणको लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रूसका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजीलका 10 जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनुभयो। लोत्सेका लागि 143, अमा दम्लमका लागि 111, नुप्सेका लागि 56, हिमलुङका लागि 46, कञ्चनजंघाका लागि 36, धौलागिरीका लागि 30 जनाले अनुमति लिएका छन्। यस्तै अन्य हिमालयारोहणको लागि पनि अनुमति जारी भएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणको लागि अनुमति दिँदै आएको छ। 5800 देखि 6500 मिटरसम्मका हिमालयारोहणको अनुमति भने नेपाल पर्वतारोहण संघ एनएमएले दिने गरेको छ। विभागले यस वर्ष विभिन्न हिमालयारोहणको लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ राजस्व संकलन गरेको छ। लोसेबाट 6,36,27,700, आमा दमलमबाट 1,66,09,200, कञ्चनजंघाबाट 1,60,81,650, धौलागिरी प्रथमबाट 1,34,54,550, अन्नपूर्ण प्रथमबाट 1,20,49,175 रूपियाँ राजस्व संकलन भएको छ। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 6.51 अङ्कले घटेर 2724.39 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% प्रतिशतले ओह्रालो लागेको छ। आज 145 वटा कम्पनीको शेयर घटेकोमा 113 वटाको बढ़ेको छ। आज 12 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर भने 14% भन्दा धेरैले बढ़ेको छ।

अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। टर्कीका राष्ट्रपति रेसेप तैयब एर्दोगानले गाजातर्फ गइरहेको ग्लोबल सुमोध फ्लोटिला मानवीय सहायता टोलीमाथि इजरायलले गरेको हस्तक्षेपको निन्दा गरेका छन्। उनले इजरायलको यस कदमलाई सामुद्रिक डकैती र गुण्डागर्दीको संज्ञा दिएका छन्। अंकारा स्थित राष्ट्रपति भवनमा आयोजित मन्त्री परिषदको साप्ताहिक बैठकपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले उक्त टिप्पणी गर्नुभएको हो। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली कमाण्डो बलले ग्लोबल सुमोध फ्लोटिलाका जहाजहरूलाई गाजा पुग्नबाट रोकेको पुष्टि गर्नुभएको छ। प्रधानमन्त्री नेतान्याहुले उक्त फ्लोटिलालाई गाजाका हमास लडाकुमाथि लगाइएको घेराबन्दी तोड्ने एक दुष्प्रयासको रूपमा चित्रण गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक तहमा पुगेको बताउनुभएको छ। चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको छ। सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्दै रूस र चीनको सम्बन्ध वास्तविक रूपमै अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्नुभएको छ। उहाँले दुई राष्ट्रबीच नियमित रूपमा हुने आपसी भ्रमण र उच्चस्तरीय वार्ताहरू द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासको अभिन्न अंग भएको बताउनु भएको छ। अध्यक्षीय हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाल बुद्धिचाल महासंघभित्रको विवाद चर्किएको छ। काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईको नेतृत्वमा रहेको विद्रोही समूहले महासंघका अध्यक्ष महर्जन र महासचिव धरमबहादुरलाई अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिएको छ। विधान अनुसार साधारण सभाको कुल संख्याको एक चौथाईले महासंघका अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव ल्याउन पाउने व्यवस्था छ। तर महासंघको 118 जनाको साधारण सभा सदस्य मध्ये 42 जनाले अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको दर्ता गराएका हुन्। सोही प्रावधान अनुसार 2082 असोज 12 गते पहिलोपटक प्रस्ताव दर्ता गरिएको थियो। तर अध्यक्ष र महासचिवले खेलाड़ीको माग र आन्दोलनलाई सम्बोधन गर्ने लगायतका प्रतिबद्धता गरेपछि त्यस प्रस्ताव अगाडि नबढ़ेको महासंघका उपाध्यक्ष धनबहादुर बोगटीले बताउनु भएको छ। यद्यपि अध्यक्ष र महासचिवले लगातार अनियमितता, अपारदर्शिता र विधान विपरीत काम गर्न थालेपछि फेरि अविश्वास ल्याइएको कार्य समितिले जनाएको छ। वैशाख 11 गते पुनः दर्ता गरिएको बताइएको छ। हालसम्म 42 जनाले अविश्वासको प्रस्तावमा समर्थन जनाएको दावी गरिएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईसहित उपाध्यक्ष धनबहादुर बोगटी, उपमहासचिव मोनोलिसा खुम्बो, कोषाध्यक्ष ताराबहादुर राणाभाट, सदस्य बबी देवल पुनले असन्तुष्टि जनाउँदै कार्य समितिमा नोट अफ डिसिजन राख्दै आएको बताइएको छ। उक्त कार्यक्रममा नेपालको पहिलो अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजू पनि उपस्थित हुनुहुन्थ्यो। वरिष्ठ उपाध्यक्ष राईपक्षले महासंघभित्र विभिन्न अनियमितता भएको आरोप लगाएको छ। खेलकुद सचिव लोकनाथ पौड्यालले खेलकुद क्षेत्रको संरचनागत कमजोरीको कारण राजस्व परिचालन कमजोर रहेको बताउनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले खेलकुद क्षेत्रमा कानूनी संरचना, जिम्मेवारी विभाजन, पूर्वाधार संरक्षण तथा सम्वर्धन, अन्तर्राष्ट्रिय भूमिका सम्बन्धी व्यवस्था र संघ संस्थाको स्वायत्तता जस्ता विषयहरू पर्याप्त रूपमा सम्बोधन हुन नसक्दा राजस्व परिचालन कमजोर रहेको बताउनुभयो। उहाँका अनुसार यी सबै पक्षले स्पष्ट र सुदृढ रूपमा व्यवस्थित गर्न नसकेकै कारण खेलकुद क्षेत्र अपेक्षित रूपमा आर्थिक रूपमा सबल बन्न नसकेको छैन। विकासशील मुलुकहरूमा यस्ता चुनौती सामान्य रहेको उल्लेख गर्दै उहाँले छिमेकी मुलुक भारतमा समेत हाल बनेका कानूनहरूले सबै विषय समेट्न नसकेको अवस्था देखिएको बताउनुभयो। सचिव पौड्यालले आगामी बजेटबाट खेलकुदलाई शिक्षासँग जोड्ने नीति अघि सारिने र सोही अनुसार सम्बोधन हुने जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वर्षदेखि खेलकुदलाई तल्लो तहको पाठ्यक्रममा समावेश गरी शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्ने गरी नीति तथा कार्यक्रम अगाडि बढ़ाउने तयारी गरिएको छ। उहाँले आगामी वर्षको कार्यक्रम अझै अन्तिम चरणमा पुगिन नसकेको र हाल मन्त्रालयको संरचनागत अवस्था परिवर्तन भएकाले सुधार उन्मुख बजेट आउने संकेत गर्नुभयो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। अमरसिंह क्षेत्रको अव्यवस्थित टहरा जेसीबी प्रयोग गरी हटाइयो, यसलाई सकारात्मक उदाहरणका रूपमा लिनुपर्ने मेयर आचार्यको भनाई। पोखराको न्यू रोड क्षेत्रमा सड़कपेटी अतिक्रमण हटाउन शुरू, अटेर गर्ने सवारी साधनलाई कार्यवाही। प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको नाम संसदीय सुनवाई समितिबाट सर्वसम्मत अनुमोदन। आगामी सुनवाई प्रक्रियालाई थप परिष्कृत र सुधार गर्दै लगिने। न्याय र विवेकको खोजीमा नेपाल बारद्वारा लालटिन जुलुस, न्यायपालिकाभित्रको द्वैत शासनप्रति आपत्ति। पोखरामा तरबुजा मेला सम्पन्न, स्थानीय उत्पादनको प्रवर्धनमा जोड। मानवीय सहायता टोलीमाथि इजरायलले गरेको हस्तक्षेपप्रति टर्कीका राष्ट्रपतिद्वारा निन्दा। रूस चीन सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको राष्ट्रपति पुटिनको भनाई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव। छिट्टै विशेष साधारण सभा बोलाउन माग। खेलकुद क्षेत्रको संरचनागत कमजोरीको कारण राजस्व परिचालन कमजोर, सुधारोन्मुख बजेट आउने अपेक्षा।
अवस्थ साँझ छ बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: दस होइन 20 होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारी को लागि नेपाल लाइफ को शाखा कार्यालयहरु वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरु लागू हुनेछ।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಬಿಪಿ ಕೊಯಿರಲಾ ಮೆಮೋರಿಯಲ್ ಕ್ಯಾನ್ಸರ್ ಅಸ್ಪತಾಲ್ ತಥಾ ಎನ್ಪಿಐ ನಾರಾಯಣಿ ಸಾಮುದಾಯಿಕ ಅಸ್ಪತಾಲ್ ಭರತ್ಪುರ ಚಿತೋವನ್ ಕಾ
2: ವರಿಷ್ಠ ಕ್ಯಾನ್ಸರ್ ರೋಗ ವಿಶೇಷಜ್ಞ
1: ಅಬ ಪೋಖರಾಮಾ ಕೆ ತಪಾಯಿಕೊ ಶರೀರಮಾ ಗಾಠಾಗುಠಿ ತಥಾ ಸ್ತ್ರೀ ಸಂಬಂಧಿ ಬ್ರೆಸ್ಟ್ ಸಮಸ್ಯಾ ತಥಾ ಪಾಠೇಘರ ಸಂಬಂಧಿ ಸಮಸ್ಯಾ ಲಗಾತಾರ ಭೈರಾಖ್ನೆ ರ ಔಷಧಿ ಪ್ರಯೋಗ ಗರಿರಾಖೆ ಪನಿ ನಿಕೋ ನಹುನೆ ರ ಕ್ಯಾನ್ಸರ್ ಭೈರ ಔಷಧಿ ಸೇವನ ಗರಿರಾಖ್ನು ಭಯಕೊ ಛ ಮಹಿಳಾ ಸಂಬಂಧಿ ಭೈರಾಖ್ನೆ ಲಗಾತಾರ ಸಮಸ್ಯಾಕೊ ಸಮಾಧಾನ ರ ಸಹಿ ಉಪಚಾರ ಗರಾಈ ಢುಕ್ಕ ರಹನಕೊ ಲಾಗಿ ವರಿಷ್ಠ ಕ್ಯಾನ್ಸರ್ ರೋಗ ವಿಶೇಷಜ್ಞ ಡಾಕ್ಟರ್ ಸಮೀರ್ ಶರ್ಮಾ ಪೋಖರಾ ಆಉದೇ ಹುನುಹುನ್ಛ ಸ್ವಾಸ್ಥ್ಯ ಲಾಭ ಲಿನುಹುನ ಅನುರೋಧ ಗರಿಂಛ
2: ಡಾಕ್ಟರ್ ಆಉನೆ ಮಿತಿ ಏಹಿ ಜೇಠ ನೌ ಗತೆ ಶನಿವಾರ ಬಿಹಾನ ನೌ ಬಜೆ ದೇಖಿ ದಿವಸ ತೀನ್ ಬಜೆ ಸಮ್ಮ ಸಂಪರ್ಕ ಪರಿಚಿತ ಮೆಡಿಕಲ್ ಹಾಲ್ ಪ್ರಾಲಿ ಪರಿಚಿತ ಸ್ವಾಸ್ಥ್ಯ ಕ್ಲಿನಿಕ್ ಪೋಖರಾ ಚಾರ್ ಗೈರಾ ಪಾಟನ್ ಪಾಲಿಖೆ ಚೌಕ ಸಂಪರ್ಕ 98434029329 98028359615181
3: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
6: हुन्छ
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा नौ न्यू रोड फोन 061-590-162-590-163
11: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
12: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
11: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेमो ट्राउट कहाँनिर छ र
12: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजित रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
11: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
12: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
10: सम्पर्क मोबाइल 98560-19218 98028-57710
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
13: फोन 061-572-648-572-849।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
16: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
15: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
19: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
18: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
19: साँच्चै हो र?
18: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
19: हो त?
18: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-0084-46-525।
20: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
21: थाहा छ,
22: सल्लाहकार के अरे के अचेल।
21: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
23: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
24: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
25: हो र?
24: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
24: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
24: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभीटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
3: सर्टिफिकेट इन डेन्टल साइन्स,
22: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
3: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
22: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
3: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
22: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
22: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
3: विस्तृत जानकारीको लागि
2: 061-576-3161-94-41-94-61-94-44 98-460-61-790।
3: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9 नयाँ बजार।
25: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दात रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9900।
3: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरावासीको लागि अफर नै अफर ल्याएको छ नि।
4: के ल्याएर अफर?
3: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक Wi-Fi 6 र एक्सेस पोइन्टको सुविधा।
4: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
3: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विन बाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
4: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
3: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2-77।
6: ओ सुरेश, बिहान बिहान कता जान लागि?
7: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर, मोबाइल 98-560-48-082-98-461-82।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
9: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
10: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
9: के रे नानी त भर्खर 17 की लागि होइन र
10: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
9: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
10: ए हो र
11: नेपाल सरकार विज्ञापन बोर्ड
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
12: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
12: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
14: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
15: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
14: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
15: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
14: 24 घण्टा इमर्जेन्सी सेवा
15: सम्पूर्ण ओपिडी सेवा
14: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
15: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
14: रेटिना सम्बन्धी जाँच एवं उपचार
15: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
14: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
15: आँखा छर्केको सिधा पार्ने सर्जरी
14: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
15: लेजर सर्जरी सम्बन्धी सेवा
14: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
15: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
14: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
15: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
14: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
15: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
16: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
14: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
15: स्वस्थ आँखा स्वच्छ दृष्टि
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
17: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि
18: होइन कसले भन्यो
17: ल गाउँभरि हल्ला चलिरहेछ त
18: अरे हल्लाको पछि लागेर नि हुन्छ कहीँ कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त एकचोटि त्यो दिन सम्झौ त बुढी हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
17: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
18: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ, त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
17: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
19: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
20: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
21: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
22: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
23: टाइम चेक।
24: यति बेला साँझको 7 बजेको छ।
25: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
26: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
5: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
5: छुटला है छुटला है छुटला है छुट, 10 होइन 20 होइन पुरै 100% छुट छ है। नेपाल लाइफ को रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
6: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
7: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-0329, 98028-59321, 061-581-871।
8: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
9: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
10: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
11: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
11: शिखर इन्स्योरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।

0: ಸೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: फ्रिस्टाइल आईवीएफ केन्द्र में जाओ अब बाजोपन को नैराश्यता खुशी में बदलाओ.
2: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
1: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटल में खुलेको फ्रिस्टाइल आईवीएफ केन्द्र बाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन सँग परामर्श लिनु.
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ. फ्रिस्टाइल आईवीएफ केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
5: फोन 061-590-162-590-163.
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा. अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
6: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
7: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
8: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: 98-028-50-702।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5, नेपाल।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
5: phone 061-576-361, mobile 9846-1571-44.
6: Contact school administration, GEF Secondary School.
7: Education for enlightenment.
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्या

0: को उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी वेरिकोस भेन्स को उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
2: फोन 061-590-162-590-163।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: मम्मी गर्मी भयो के चिसो पिउना
5: पिउनालाई चिसो उठाउ हर्ले
4: हर्ले गर्मीमा नयाँ ट्विस्ट
5: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स
4: चिसो हर्ले।
6: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
7: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
12: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
11: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
12: 10 वर्षसम्म सहज किस्त, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
13: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
14: हेलो
15: हजुर, नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यहीँ गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
15: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
14: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808557710
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963
5: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
6: थाहा छ
7: सल्लाहकार तेरे के बच्चे
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
8: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856997272

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: बिसैन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारी को लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंक पहल
3: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
6: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಾಂಗ್ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है.
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन.
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ.
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
2: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: बानी लाग्छ बेटरको बानी लाग्छ जब बेटर.

0: नक्कलीदेखि सावधान। जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनु।

0: अघि कलेजमा सम्पर्क राख्न सकिनेछ।
1: एक्सलेन्स इन टेक्निकल एजुकेशन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061588364580725।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576

0: 3161 98468 57144 98460 7696
1: संस्थापक प्राचार्य जीईएफ गिव सेकेंडरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नया बाजार।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा

0: फिजियोथेरापी, यूरोफ्लोमेट्री,
1: केमोथेरापी,
0: सुरक्षित गर्भपतन सेवा,
1: होल बॉडी चेकअप, हेल्थ पैकेज,
0: मेट्रो सिटी हॉस्पिटल प्राली, पोखरा 8 सृजना चौक कास्की।
1: फोन 061-572-648 572-849।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: के भयो? के को हल्ला खल्ला भयो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
13: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
14: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ थाहा छ, सल्लाहकार तेरे के हो चेर।
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेखसाइत नरहेको 22 वर्ष भन्दा पुरानो
4: नेटलेज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिल्लीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6989, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
10: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

0: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच: प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।
1: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

var. Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी। न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने। मोबाइलमै टिकट डिजिटल नै मिल्ने। माइक्रोबस वा हायस, सबै आफ्नो चोइस। अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर। अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै ई सेवाबाटै। ई सेवा सबै सधैँ सँगै।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्यकर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्,
3: This current strain of the virus does not have a vaccine.
0: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छुट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
0: झण्डै 2 अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ 3 लाई पन्छाएर
4: शर्मालाई सो पदमा सिफारिस गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
1: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र पूरा हुन्छ, न्यायिक सम्पादन भने अर्को न्याय प्रशासन। प्रशासनमा यी गीत दर्ता गर्ने दर्पित गर्ने जनता सबै कार्यहरू के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्ने हुन्छ र दर्ता गर्ने अथवा त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही पनि गर्न छैन।
4: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौँ।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठुलो चुनौती चाहिँ छ।
4: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
2: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्रायः जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
4: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
4: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको सङ्केतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
4: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
2: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अन्यलको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूपमा छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोसमानले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग राम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई आफ्नो ठाउँमा राखेर उसले अगाडि बढ्नु।
4: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
5: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
4: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये 1 जना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लन्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कडाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्त्याएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अमरसिंह क्षेत्रको अव्यवस्थित चहरा जेसीबी प्रयोग गरी हटाइयो, यसलाई सकारात्मक उदाहरणका रूपमा लिनुपर्ने मेयर आचार्यको भनाए। पोखरा बस पार्कका सुकुम्बासीलाई दलहरूको साथ वैकल्पिक व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान। पोखराको न्यू रोड क्षेत्रमा सड़क पेटी अतिक्रमण हटाउन शुरू, अटेर गर्ने सवारी साधनलाई कार्यवाही। तमुदी नेपालले 42 स्थापना दिवस विविध कार्यक्रम गरी मनायो। तमुहरूको एकता पहिचान र अधिकारको यात्रा सशक्त बनाउन मन्त्री गुरूङको जोड। पोखरामा तरबुजा मेला सम्पन्न, स्थानीय उत्पादनको प्रवर्धनमा जोड। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमार आरोहणको अनुमति लिए। 1,25,84,60,554 रूपियाँ राजस्व संकलन। मानवीय सहायता टोलीमाथि इजरायलले गरेको हस्तक्षेपप्रति टर्कीका राष्ट्रपतिद्वारा निन्दा। रूस चीन सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको राष्ट्रपति पुटिनको भनाई। र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिव विरूद्ध अविश्वास प्रस्ताव, छिट्टै विशेष साधारण सभा बोलाउन माग। खेलकुद क्षेत्रको संरचनागत कमजोरीको कारण राजस्व परिचालन कमजोर, सुधारोन्मुख बजेट आउने अपेक्षा। पोखराको मुख्य प्रवेशद्वार मानिने अमरसिंह क्षेत्रको अव्यवस्थित टहरा हटाउने अभियानमा व्यवसायहरूले देखाएको सहयोगप्रति पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले आभार व्यक्त गर्नुभएको छ। उहाँले शहरी सौन्दर्यीकरणको अभियानलाई सफल बनाउन व्यवसायहरूले स्वेच्छाले संरचना खाली गरेको भन्दै यसलाई सकारात्मक उदाहरणका रूपमा लिनुपर्ने बताउनुभयो। अमरसिंह माध्यमिक विद्यालयको खेल मैदान अगाडि पृथ्वी राजमार्गसँग जोड़िएको क्षेत्रमा दशकौंदेखि संचालनमा रहेका अनधिकृत टीनका टहरा मंगलबार हटाइएको थियो। महानगरपालिकाको रोहबरमा विद्यालयसँग समन्वय गरी व्यवसायहरूले जेठ 4 गतेभित्र आफ्ना सामान सुरक्षित स्थानान्तरण गरेपछि महानगरले जेसीबी प्रयोग गरी बाँकी संरचना हटाएको हो। नगर प्रमुख आचार्यले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायहरूको पुनर्स्थापनाको विषयमा विद्यालयसँग आवश्यक छलफल र समन्वय गरिने बताउनु भएको छ। उहाँका अनुसार सार्वजनिक तथा शैक्षिक संस्थाको जग्गा संरक्षणसँगै शहरको सौन्दर्य कायम गर्ने उद्देश्यले अभियान अगाडि बढ़ाइएको हो। महानगरपालिकाका अनुसार अमरसिंह क्षेत्र पोखराको प्रमुख प्रवेश मार्ग भएकाले अव्यवस्थित टहराले शहरको सौन्दर्यमा नकारात्मक असर परिरहेको थियो। 51 व्यावसायिक सटरका व्यवसायहरूले महानगरपालिका र विद्यालयको आग्रह स्वीकार गर्दै स्वेच्छाले संरचना खाली गरेका हुन्। अमरसिंह माध्यमिक विद्यालयको प्रधानाध्यापक बलराम पोखरेलका अनुसार सर्वपक्षीय सहमतिपछि व्यवसायहरूले आफ्नै सामग्री हटाएपछि महानगरले बाँकी संरचना भत्काएको हो। महानगरपालिकाको टोलीले नेपाल प्रहरी र नगर प्रहरीको सहयोगमा पृथ्वी राजमार्गसँग जोड़िएको विद्यालयको खेल मैदान अगाडि रहेको संरचना हटाएको हो। उक्त जग्गामा 2038 सालदेखि टहरा निर्माण गरी व्यावसायिक प्रयोजनको लागि भाड़ामा लगाइँदै आएको थियो। महानगरपालिकाले पटक पटक सूचना जारी गर्दा पनि व्यवसायहरूले टहरा खाली नगरेपछि विद्यालयले 35 दिने र त्यसपछि 15 दिने सूचना जारी गरेको थियो। त्यसपछि 51 व्यवसायहरूले क्षतिपूर्तिको माग गर्दै उच्च अदालत र जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। दुवै अदालतले विद्यालयकै पक्षमा फैसला सुनाएपछि व्यवसायहरू संरचना खाली गर्न सहमत भएका हुन्। विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले नेपालमा सम्भवतः पहिलो पटक सहमतिमै व्यवसायहरूले आफ्ना संरचना खाली गरेर सामग्री आफै हटाएको बताउनुभयो। सर्वपक्षीय बैठकमा भएको सहमति अनुसार व्यवसायहरूले सामान तथा निर्माण सामग्री हटाइसकेपछि महानगरपालिकाले जेसीबी प्रयोग गरी बाँकी संरचना भत्काएको उहाँले खुलाउनुभयो। संरचना बनेको अवस्थामा हालका व्यवसायीलाई प्राथमिकता दिइने भनिए पनि संरचना बन्ने नबन्ने भन्ने विषयमा आधिकारिक निर्णय भइ नसकेको उल्लेख गर्नुभयो। प्रधानाध्यापक पोखरेलले अन्दाजी 6 रोपनी जग्गामा 51 व्यवसायीले व्यवसाय गर्दै आएको र उनीहरूले मागेको समय पश्चात संरचना भत्काउने कार्य गरिएको बताउनुभयो। महानगरपालिकाले सार्वजनिक तथा शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने नीति अनुसार अभियान सञ्चालन गरिएको जनाएको छ। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनाधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ। संरचना भत्काउने क्रममा हुन सक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति गराइएको थियो। महानगरको यो कदमसँगै विद्यालयको अतिक्रमित जग्गा पुनः विद्यालयकै मातहतमा आउने र शैक्षिक वातावरणमा सुधार हुने अपेक्षा गरिएको छ। पोखरा बस पार्कमा रहेका भूमिहीन सुकुम्बासीलाई घर टहरा छान्न भन्दै पोखरा महानगरपालिकाले निकालेको 35 दिने सार्वजनिक सूचनाको म्याद सकिन अब जम्मा 4 दिन बाँकी छ। महानगरले पोखरामा बनेका अनधिकृत घर टहरा हटाउन भन्दै वैशाख 1 साता 35 दिने सूचना निकालेको थियो।
सो सूचनाको म्याद जेठ 8 गते सकिँदैछ। तर पोखरा बस पार्कका भूमिहीन सुकुम्बासीले तत्काल वासस्थान नछाड्ने भएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएका उनीहरू वैकल्पिक व्यवस्था नभएसम्म सो ठाउँ नछाड्ने अडानमा छन्। 35 दिने सूचनाको म्याद सकिएको भोलिपल्ट जेठ 9 गतेबाट डोजर चल्ने हो कि भनेर त्रासमा रहेका उनीहरूलाई कास्कीका पुराना राजनैतिक दलहरूले आड भरोसा दिइरहेका छन्। पोखरा महानगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफलमा समेत वैकल्पिक व्यवस्था नगरी भूमिहीन सुकुम्बासीलाई नहटाउन दबाव दिएका उनीहरूले स्थानीय सुकुम्बासीलाई आफ्नै नछान्न भनिरहेका छन्। सरोकार समितिका सहसंयोजक तथा अखिल नेपाल सुकुम्बासी संघ कास्कीका अध्यक्ष रमेश बयलकोटीले आफूहरू थात थलो छाडेर नजाने बताउनुभयो। 40 वर्षदेखि बसेका हामी एक्कासी छाडेर कहाँ जाने उहाँले प्रश्न गर्दै भन्नुभयो। हाम्रो बाबुबाजे यहीँ बित्नुभयो, आज छाडेर जा भन्दैमा जाने पछिमा छैन, बरू आफ्नो अधिकारको लागि लड्छौं। समितिका सचिव राजन कुमार गुरूङले पनि सूचनाकै आधारमा लुरुक्क परेर थात थलो नछाड्ने बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो मौनतालाई कमजोर ठानेर डोजर लगाउने प्रयास गरियो भने हामी चुप लागेर बस्दैनौ, आफ्नो अधिकार थात थलोको लागि संघर्ष गर्छौं, बरू परेको व्यवहार्छौ। उहाँले आफ्नो अधिकारको लागि संघर्षमा उत्रिन भूमिहीन सुकुम्बासीलाई आग्रह समेत गर्नुभयो। थातलो नचुड्ने भूमिहीन सुकुम्बासीलाई कांग्रेस, एमाले, नेकपा, नेपाल कम्युनिष्ट पार्टी, माओवादी लगायतका दलहरूले आड भरोसा दिइरहेका छन्। नेपाली कंग्रेस कास्कीका सचिव भानु ढकालले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी हटाउनु उपयुक्त नहुने बताउनुभयो। नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी छेत्रीले बस पार्क नै कति क्षेत्रफलमा बन्ने भन्ने टुङ्गो नलागि बर्खाई मासमा बिना तयारी सुकुम्बासी हटाउन नहुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी हटाउन नहुने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी कास्कीले वैकल्पिक व्यवस्था नगरेसम्म थातथलो नछाड्न आह्वान गरिरहेको छ। धनी र गरीब बीचको खाडलले सुकुम्बासी बन्नु परेको यथार्थ नस्वीकारेको सरकारले निकालेको सूचनाकै आधारमा थातथलो छाड्दा विचल्ली हुने सो पार्टीका इन्चार्ज सावित्री दुरा आस्थाले बताउनु भएको छ। अहिले राज्यको डोजर आतंक बन्द हुनुपर्छ, उहाँले भन्नुभएको छ। वैकल्पिक व्यवस्था गरेर मात्र हटाइनुपर्छ। सोही पार्टीका कास्की अध्यक्ष उमेश सिकेले जबरजस्ती हटाउन खोजे प्रतिकार गर्नुपर्ने बताउनु भएको छ। 2032 सालमा पोखरा बस पार्क बनाउन 205 रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि अहिले एक तिहाईमा खुम्चिएको छ। पृथ्वी राजमार्गको मापदण्ड, सेती नदी किनारको मापदण्ड लगायत कटाउँदै 187 रोपनी जमीन बाँकी रहनुपर्ने हो। तर केही व्यक्ति र संस्थाले सत्ता, शक्ति र पहुँचको दुरूपयोग गरेर 39 रोपनी जमीन हडपेर लालपूर्जा समेत लिइसकेका छन्। बाँकी जमीनमा सुकुम्बासी बस्दै आएका छन्। पोखरा महानगरपालिकाले न्यू रोड क्षेत्रका फुटपाथमा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ। महानगरको वडा नम्बर 8 र 9 अन्तर्गत पर्ने न्यू रोड क्षेत्रमा पैदल यात्रीको सहजताको लागि सड़क पेटी खाली गराउन लागि नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाका अनुसार फुटपाथ पैदल यात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ़ने हुँदा यो कदम चालिएको हो। उहाँले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पार्नुभयो। महानगरले यो अभियान शुरू गर्नुअघि गत शुक्रबारदेखि आइतबारसम्म 3 दिन लगातार माइकिङ गरी नगरवासीलाई यसबारेमा जानकारी गराएको थियो। सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि कार्यवाही शुरू गरिएको छ। पहिलो दिनमा फुटपाथमा पार्किङ गरिएका 8 मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ। नगर प्रहरी निरीक्षक थापाले अब थप कडाई गरिने बताउनु भएको छ। अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमअनुसार कड़ा कार्यवाही गरिने उहाँको भनाइ छ। महानगरले सड़क पेटी खाली गराई सड़कमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन सम्पूर्ण सवारी धनी तथा नगरवासीलाई आग्रह गरेको छ। तमु समुदायको सामाजिक अग्रणी संस्था तमुदी नेपालले 42 स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले उद्घाटन गर्नुहुँदै अप्ठ्यारो अवस्थामा स्थापित तमुदी नेपालले तमुहरूको एकता, पहिचान र अधिकारको यात्रालाई सशक्त बनाउने शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले तमुदी नेपाल संस्था मात्र नभई सामुदायिक आत्मा हो भन्नुहुँदै समाज विकासको लागि तमुदीको भूमिकाको प्रशंसा गर्नुभयो। विगतदेखि गण्डकी प्रदेश सरकारले तमुदीको लागि केही न केही योजना समावेश गरेको र यस वर्ष पनि सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा तमुदी नेपालका तत्कालीन प्रमुख सल्लाहकार स्वर्गीय गणेश बहादुर गुरूङको स्मृतिमा परिवारद्वारा स्थापित अक्षयकोषबाट विगत 4.5 दशकदेखि लिटिल स्टेप मावि सञ्चालन एवं 1 दशक अघिदेखि लिंकन कलेजका सञ्चालन गरी हजारौं विद्यार्थीलाई शिक्षा प्रदान गर्नुभएका तमुदी नेपालका संस्थापक सचिव शेरबहादुर गुरूङलाई शैक्षिक क्षेत्रमा
विशेष योगदान बापत 1,11,111 रूपियाँसित सम्मान अर्पण गरिएको थियो। उहाँलाई प्रमुख अतिथि मन्त्री गुरूङ, तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङ, संस्थापक अध्यक्ष कर्म थम, अक्षय कोषका संरक्षक तथा स्वर्गीय गणेशबहादुर गुरूङका छोरा समीर गुरूङ र बुहारी डाक्टर महिमा गुरूङ लगायतले सम्मानपत्र, फेटा, भाङ्रा, माला, खातासित सम्मान गर्नुभएको थियो। यसरी नै तमुद समुदाय र तमुदीका लागि विशेष योगदान पुर्याउनुभएका समाजसेवीहरू क्याप्टेन कमल गुरूङ, खिलाङ गुरूङ समाजका अध्यक्ष हुमबहादुर गुरूङ, तमुदी नेपालका स्की जिल्लाका अध्यक्ष प्रेमबहादुर गुरूङलाई सम्मान गरिएको थियो। यसरी नै उक्त कार्यक्रममा एनएमबी ब्याङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमुदी संघको सहकार्यमा सामुदायिक विद्यालयमा अध्ययनरत 40 जना तमु विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री सहितको सहयोग प्रमुख अतिथि गुरूङ, तमुदी नेपाल अध्यक्षीय एनएमबी ब्याङ्क लिमिटेड गण्डकी प्रदेश प्रमुख राजीव रंजित लगायतले वितरण गर्नुभएको थियो। यसैबीच लिटिल स्टेप सेकेण्डरी स्कूल र तमुदी नेपालबीच तमु विद्यार्थीलाई निशुल्क अध्ययन गराउने बारे सहमति पत्रमा हस्ताक्षर गरिएको छ। लिटिल स्टेपकी प्रिन्सिपल पम्फा गुरूङ र तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले हस्ताक्षर गर्नुभएको 5 वर्षीय सहमति पत्रमा तमुदी नेपालको सिफारिशमा 2 जना तमु विद्यार्थीलाई उच्च माओवी विद्यार्थीलाई निशुल्क अध्ययन गराउने र अन्यलाई तमुदीको सिफारिश बमोजिम छूट लगायतको सुविधा दिने भएको छ। कार्यक्रममा सम्मानित शेरबहादुर गुरूङले आदरणीय गणेश बहादुर गुरूङ सरको स्मृतिमा तमुदी नेपालको स्थापना दिवसमा शैक्षिक सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गौरव महसुस गरेको बताउनुभयो। तमुदी स्थापनादेखि वर्तमानसम्म संस्थापक अध्यक्ष कर्म तमु र वर्तमान अध्यक्ष हुमबहादुर गुरूङको योगदानको प्रशंसा गर्नुहुँदै तमुदीलाई उदाहरणीय संस्थाका रूपमा विकास गराउन भौतिक, बौद्धिक, कार्यक्रमिक रूपले अघि बढ़ाउने चाहना आफ्नो रहेको बताउनुभयो। शुभकामना व्यक्त गर्नुहुँदै तमुदी नेपालकै संस्थापक अध्यक्ष कर्म तमुले स्थापनाकालदेखि वर्तमानसम्मका प्रयासहरू, दुःख कष्टदेखि साथ सहयोगको जानकारी गराउनुहुँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। एनएमबी ब्याङ्क लिमिटेड गण्डकी प्रदेश प्रमुख राजीव रंजितले शुभकामना दिनुहुँदै तमुदी नेपाल जस्तो ऐतिहासिक संस्थासँग सहकारी गर्न पाउँदा खुशी व्यक्त गर्नुहुँदै बैंक तमुदी र तमु समुदायसँग सधैँ हातेमाले गरेर अगाडि बढ़ने बताउनुभयो। तमुदी नेपाल स्याङ्जा जिल्ला अध्यक्ष बेलकुमार गुरूङले शुभकामना व्यक्त गर्नुहुँदै तमुदी एउटा संस्था मात्र नभई इतिहास, वर्तमान र भविष्य भएको बताउनुभयो। तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरूङ र सञ्चालन महासचिव जुना कुमारी गुरूङले गर्नुभएको थियो भने कार्यक्रममा तमुदी नेपालका युवा समिति र विद्यार्थी समितिका तर्फबाट विविध सांस्कृतिक प्रस्तुति गरी मनोरञ्जन दिलाइएको थियो। यसअगाडि तमुदी नेपालको 42 स्थापना दिवसको अवसरमा तमुदी नेपाल केन्द्रीय युवा समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा 56 मिनट रगत संकलन भएको थियो भने मेजर जयबहादुर उदय चन्द्र मेजरनी रूप कुमारी गुरूङ स्वास्थ्य उपचार कोषबाट विभिन्न 16 जना बिरामीलाई 4,00,000 रूपियाँ उपचार सहयोग हस्तान्तरण गरिएको तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले जानकारी दिनुभएको छ। स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नम्बर 13 आयोजना गरेको तर्बुजा मेला 2083 सम्पन्न भएको छ। मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। मेलाको उद्घाटन गर्दै उहाँले कृषकको हकित र प्रोत्साहनको लागि महानगरले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। महानगरले सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सको कारण कृषकलाई सहज भएको उहाँले उल्लेख गर्नुभयो। मेलामा तरबुजा खेती र उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। कृषक सम्मान, तरबुजा दौड़, तरबुजा खाने प्रतियोगिता तथा तरबुजा क्विज आयोजना गरिएको मेलामा सहभागीलाई पुरस्कार स्वरूप तरबुजा नै प्रदान गरिएको थियो। आयोजकका अनुसार मेलामा सबैभन्दा ठूलो तरबुजा उत्पादन गर्ने कृषक, सबैभन्दा मिठो तरबुजा उत्पादन गर्ने कृषक तथा उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई सम्मान गरिएको थियो। पोखरा 13 का वडाध्यक्ष किरण बरालले स्थानीय उत्पादनको प्रवर्धन गर्नको लागि मेला आयोजना गरिएको बताउनुभयो। मेला सम्पन्न गर्न सघाउने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो। तरबुजा खेतीको कारण पोखराको वडा नम्बर 13 चिनिने मौका पाएको भन्दै कृषकहरूको कार्यको प्रशंसा गर्नुभयो। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता मेलाको आयोजनाले कृषकलाई उत्पादित वस्तुको प्रचार प्रसार र बजार प्रवर्धनमा मदत पुग्ने बताउनुभयो। उहाँले कृषकमा उत्प्रेरणा प्रदान गर्नको लागि सम्मान र पुरस्कार समेत वितरण गरिएको उल्लेख गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव प्रेरणा सडाई भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्षका संयोजक बहादुर भट्टराई तथा तरबुजा कृषक लगायतले पोखरामा तरबुजा उत्पादनको अवस्था, बजारीकरण, खेती विस्तार र सम्भावनाबारे धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय उत्पादनको संरक्षण र बजारीकरणको लागि यस्ता मेला प्रभावकारी हुने बताउनुभएको थियो। उहाँहरूले कृषिलाई व्यावसायिक र आकर्षक बनाउन स्थानीय तहले थप सहयोग र प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। श्रोता तपाईले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: क्रिस्टल आईबीएफ केन्द्रमा जाओ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँको दरले अहिलेलाई 3 महिनाको लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनुभएको छ। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। उद्योग तथा पर्यटन मन्त्रालयले गण्डकी प्रदेशको आर्थिक र प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वस्तुबाट बन्ने घरयासी तथा सजावटका सामग्री उत्पादन सम्बन्धी 15 दिने तालिमको नतिजाप्रति विभागीय मन्त्री यशोदा रिमालले खुशी व्यक्त गर्नुभएको छ। महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा मासबार स्थित कार्यालयमा भएको सो तालिममा 15 महिला उद्यमीहरूको सहभागिता रहेको छ। तालिमको अनुगमन गर्दै सहभागी महिला उद्यमीहरू र संघले गरेका विगतका कामहरूबाट प्रभावित हुँदै मन्त्री रिमालले मन्त्रालयको लक्ष्य अनुसार काम भएको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभएको छ। उहाँले मन्त्रालय र सरकारको काम नै उद्यमशीलताको वृद्धि गरी रोजगारी र स्वरोजगार नागरिक बनाउने रहेको भन्दै आउँदा दिनमा समेत बजेट र बजारीकरणको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमालयारोहणको लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमालयारोहणको लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणको लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म सगरमाथा आरोहणको लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणको लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रूसका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजिलका 10 जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनु भएको छ। लोसेका 143, आमादम्बलमका 111, नुप्सेका लागि 56, हिमलुङका लागि 46, कञ्चनजंघाका लागि 36, धौलागिरीको लागि 30 जनाले अनुमति लिएका छन्। पर्यटन विभागले 6,500 मिटर भन्दा माथि हिमाललाई आरोहणको लागि अनुमति दिँदै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणको लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 6.51 अंकले घटेर 2,724.39 बिन्दुमा झरेको छ। आज विकास बैंक फाइनान्स, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 145 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनीको शेयर भने घटबड भएको छैन। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजातर्फ गइरहेको ग्लोबल सुमो द फ्लोटिला मानवीय सहायता टोलीमाथि इजरायलले गरेको हस्तक्षेपको निन्दा गर्नुभएको छ। उहाँले इजरायलको यस कदमलाई सामुद्रिक डकैती र गुण्डागर्दीको संज्ञा दिनुभएको छ। अंगारा स्थित राष्ट्रपति भवनमा आयोजित मन्त्री परिषदको साप्ताहिक बैठकपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले उक्त टिप्पणी गर्नुभएको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र चीन बीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक तहमा पुगेको बताउनुभएको छ। चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको छ। सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्दै रूस र चीनको सम्बन्ध वास्तविक रूपमै अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्नुभयो। उहाँले दुई राष्ट्रबीच नियमित रूपमा हुने आपसी भ्रमण र उच्चस्तरीय वार्ताहरू द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासको अभिन्न अंग भएको बताउनुभयो। राष्ट्रपति पुटिनका अनुसार यस्ता सम्वादहरूले दुई देशबीचको सम्बन्धका सम्पूर्ण पक्षहरूलाई परिवर्तन गर्न र यसमा रहेका असीमित सम्भावनालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।
1: अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाल बुद्धिचाल महासंघभित्रको विवाद चर्किएको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलन मार्फत महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईको नेतृत्वमा रहेको विद्रोही समूहले महासंघका अध्यक्ष महर्जन र महासचिव धरमबहादुर विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिएको छ। विधान अनुसार साधारण सभाको कुल संख्याको 1/4 महासंघका अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव ल्याउन पाउने व्यवस्था छ। तर महासंघको 118 जनाको साधारण सभा सदस्य मध्ये 42 जनाले अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको दर्ता गराएका हुन्। सोही प्रावधान अनुसार 2082 असोज 12 गते पहिलो पटक प्रस्ताव दर्ता गरिएको थियो। तर अध्यक्ष र महासचिवले खेलाड़ीको माग र आन्दोलनलाई सम्बोधन गर्ने लगायतका प्रतिबद्धता गरेपछि त्यस प्रस्ताव अगाडि नबढ़ेको महासंघका उपाध्यक्ष धनबहादुर बोगटीले बताउनुभएको छ। यद्यपि अध्यक्ष र महासचिवले लगातार अनियमितता अपारदर्शिता र विधान विपरीत काम गर्न थालेपछि फेरि अविश्वास ल्याएको कार्य समितिले जनाएको छ। वैशाख 11 गते पुनः दर्ता गरिएको बताइएको छ। हालसम्म 42 जनाले अविश्वास प्रस्तावमा समर्थन जनाएको दावी गरिएको छ। खेलकुद सचिव लोकनाथ पौड्यालले खेलकुद क्षेत्रको संरचनागत कमजोरीको कारण राजस्व परिचालन कमजोर रहेको बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले खेलकुद क्षेत्रमा कानूनी संरचना, जिम्मेवारी विभाजन, पूर्वाधार संरक्षण तथा सम्वर्धन, अन्तर्राष्ट्रिय भूमिका सम्बन्धी व्यवस्था र संघ संस्थाको स्वायत्तता जस्ता विषयहरू पर्याप्त रूपमा सम्बोधन हुन नसक्दा राजस्व परिचालन कमजोर रहेको बताउनुभयो। उहाँका अनुसार यी सबैपछि स्पष्ट र सुदृढ रूपमा व्यवस्थित गर्न नसकिएकै कारण खेलकुद क्षेत्र अपेक्षित रूपमा आर्थिक रूपमा सबल बन्न सकेको छैन। विकासशील मुलुकहरूमा यस्ता चुनौती सामान्य रहेको उल्लेख गर्दै उहाँले छिमेकी मुलुक भारतमा समेत हाल बनाएका कानूनहरूले सबै विषय समेट्न नसकेको अवस्था देखिएको बताउनुभयो। सचिव पौड्यालले आगामी बजेटबाट खेलकुदलाई शिक्षासँग जोड्ने नीति अघि सारिने र सोही अनुसार सम्बोधन हुने जानकारी दिनुभएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। अमरसिंह क्षेत्रको अव्यवस्थित टहरा जेसीबी प्रयोग गरी हटाइयो, यसलाई सकारात्मक उदाहरणका रूपमा लिनुपर्ने मेयर आचार्यको भनाइ। पोखरा बस पार्कका सुकुम्बासीलाई दलहरूको साथ वैकल्पिक व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान। पोखराको न्यू रोड क्षेत्रमा सड़क पेटी अतिक्रमण हटाउन शुरू, अटेर गर्ने सवारी साधनलाई कार्यवाही। तमुदी नेपालले 42 स्थापना दिवस विविध कार्यक्रम गरी मनायो। तमुहरूको एकता, पहिचान र अधिकारको यात्रा सशक्त बनाउन मन्त्री गुरूङको जोड। पोखरामा तरबुजा मेला सम्पन्न, स्थानीय उत्पादनको प्रवर्धनमा जोड। यस वर्षको वसन्त ऋतुमा 1,181 जनाले हिमालय आरोहणको अनुमति लिए। 1,25,84,60,554 रूपियाँ राजस्व संकलन। मानवीय सहायता टोलीमाथि इजरायलले गरेको हस्तक्षेपप्रति टर्कीका राष्ट्रपतिद्वारा निन्दा। रूस चीन सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको राष्ट्रपति पुटिनको भनाई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव। छिट्टै विशेष साधारण सभा बोलाउन माग। खेलकुद क्षेत्रको संरचनागत कमजोरीको कारण राजस्व परिचालन कमजोर, सुधारोन्मुख बजेट आउने अपेक्षा। हवस् त, यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा

0: हो।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
7: छुटला है छुटला है छुटला है छुट, 10 होइन 20 होइन पुरै 100% छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुट को अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्।
8: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
10: फोन 061 572 648

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले सिल्कको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871। 71।
9: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
9: पालिखे ढाका टोपी,
6: जसले सिल्कको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
10: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। Admission are open.
12: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
11: phone 061-576-361, mobile 98461-57144.
12: Contact school administration, GEF Secondary School.
13: Education for enlightenment.
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
15: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
14: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
15: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
14: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
15: फोन 530-815,
14: 530-815,
15: मोबाइल नम्बर 9852-2871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
17: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
18: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
19: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
18: नेपाल आदिवासी जनजाति महासंघ।
20: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट, सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
9: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
21: हेलो,
22: हजुर नमस्कार।
21: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
21: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
22: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
20: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।